नमस्कार श्रोतागण, शुभ बिहानी। यहाँहरू सुनिरहनु भएको छ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ 100.27 न्यूज अन एआईआर एपमा पनि। यस बेला समय बिहानको 6:25 भइसकेको छ। यहाँहरूलाई जानकारी गरौँ, आज हो 9 तारिक 2026, तदनुसार वैशाख 26 गते 2023। सम्पूर्ण श्रोताहरूलाई स्वागत जनाउन चाहन्छु आजको सम्पूर्ण अधिवेशनमा। म कार्यक्रम उद्घोषिका अदितिको तर्फबाट।

ईश्वर तिम्रो हृदयमा अनन्तसम्म बास गर्नुहुन्छ, यसकारण यो संसारमा तिम्रो हृदयभन्दा महान अन्य केही छैन। श्री सत्य साई बाबाको यस वाणीलाई अघि राख्दै आकाशवाणी खर्साङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो अभिवादन म सञ्चालिका अनिताको तर्फबाट।

आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुहुनेछ सामाजिक प्रगतिको मूल आधार चरित्र निष्ठा विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नका निम्ति यहाँ आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ।

आदरणीय श्रोताहरूमा नमस्कार टक्राउँदछु। आजको आध्यात्मिक चिन्तनमा मेरो विषय रहेको छ सामाजिक प्रगतिको मूल आधार चरित्र निष्ठा। यस चिन्तन एवं संवेदनशील विषयबारे चर्चा गर्दा मानिसको व्यक्तिगत कुरामा सम्बन्धित हुन्छ, किनभने मानिसको सबैभन्दा अमूल्य रत्न नै चरित्र हो। चरित्र विनाशको सानो झिल्कोले केवल एक व्यक्तिको मात्र नभएर सारा परिवार, समाज, सबैको गरिमा नष्ट भएर जान्छ। चरित्र यति कोमल र संवेदनशील हुन्छ कि जुन विवेकको सानो त्रुटिले अपूर्णीय क्षतिको बोझ जीवनभरि लिएर जिउनुपर्छ। हामी आज आत्मसम्मान, प्रतिष्ठा र मर्यादाका कुराहरू गर्छौँ, तर आफ्नो चरित्रलाई भने अनदेखा गर्छौँ। जति नै धन सम्पत्ति, शैक्षिक उपाधि र मान प्रतिष्ठा भए तापनि चरित्रमा खोट छ भने उसलाई कसैले सम्मान र इज्जत दिँदैनन्। मर्यादा भन्दा चरित्रको मूल्य अधिक हुन्छ। समाजको प्रगति केवल भौतिक विकास, ठुला ठुला भवनको निर्माण वा आर्थिक सम्पन्नतामा मात्र सीमित हुँदैन। समाजको जग त्यहाँका नागरिकहरूको चरित्रमा भर पर्दछ। जब हामी आध्यात्मिक चिन्तनलाई चरित्र निष्ठासँग जोड्छौँ, यसले व्यक्तिगत रूपान्तरण मात्र नभई सामाजिक उत्थानको एउटा बलियो मार्ग चरित्र तयार गर्छ। एउटा मानिसको सर्वोपरि सम्पदा उसको चरित्र निष्ठा हो। यो एउटा यस्तो रत्नमणि शब्द हो जसले मानिसको सम्पूर्ण व्यक्तित्वको उद्बोधन गर्दछ। व्यक्तिगत जीवनमा कर्तव्य परायणता, सत्यनिष्ठा, पारिवारिक जीवनमा स्नेह सद्भाव, साथै सामाजिक जीवनमा शिष्टता, शालीनता, विनयशीलता आदि आदर्शप्रति जुन मानिसको अधिक निष्ठा हुन्छ अनि प्रतिपल उच्च आदर्शहरूलाई आफ्नो जीवनमा व्यावहारिक रूपमा प्रयोग गर्छ, उसलाई नै चरित्रवान व्यक्ति मानिन्छ।

कुनै पनि राष्ट्र वा समाजको उन्नतिको आधार त्यहाँको भौतिक साधन, वैज्ञानिक प्रगति तथा तकनिकी विकासको भन्दा मूल्यवान तत्व त्यस देशको चरित्र वा नागरिकमा निर्भर गर्दछ। सारा विश्वमा अशान्ति, द्वन्द्व हामीले देखिरहेका छौँ। शक्ति सम्पन्न राष्ट्रले दुर्बल राष्ट्रमाथि गरेको दमन नीति, नरसंहार, अहंकारको चिङ्गारी यी सबै आध्यात्मिकताको आदर्श र चरित्रको अभावले भएका हुन्। परहितको भावना, धैर्यता, क्षमाशील व्यवहार केवल आध्यात्मिक चरित्रको न्यानो छहरीमा मात्र समर्पण हुन्छ। तर दुर्भाग्यवश वर्तमान यही चिजको अपूर्णताले गर्दा हामी सबै त्राही त्राही छौँ। अन्जान भविष्यतिर हाम्रो जीवन अघि बढिरहेको छ। चरित्रवान व्यक्तिको परिचयमाथि नै कसैले पनि उसलाई विश्वास गर्दछ औ सम्मान दिदछ। यति मात्र होइन, उनीप्रति मानिसको हृदयमा श्रद्धा जाग्दछ। यो श्रद्धा नै उसको मूल्यवान सामाजिक सम्पत्ति हुन्छ। स्वामी विवेकानन्दले यसै सन्दर्भमा भन्नुहुन्छ, संसारको इतिहास ती थोरै व्यक्तिहरूद्वारा बनिएको हो जसको चरित्र बलको उत्कृष्टता थिए। यसै त कैयौं योद्धा अनि विजेता भए, ठूल्ठूला चक्रवर्ती सम्राट भए, तर इतिहासले केवल ती व्यक्तिहरूलाई मात्र स्थान दिएको छ जसको व्यक्तित्व समाजको लागि र मानव जातिको लागि प्रकाश स्तम्भको कार्य गरे। चरित्र भनेको मानिसको त्यो आन्तरिक शक्ति हो जसले उसलाई सही र गलत बीचको भिन्नता छुट्याउन र सही बाटोमा हिँड्नलाई प्रेरित गर्दछ। चरित्रको छहरीमा नै इमान्दारिता र अनुशासन फस्टाउँछ। जब व्यक्तिमा इमान्दारिता हुन्छ, अरूलाई कष्ट दिने र घृणाको भाव हराएर जान्छ। त्यसरी नै अनुशासित नागरिकले नै नियमको पालन गर्छन् जसले समाजमा शान्ति र सुव्यवस्था कायम राख्छ।

अहिले श्रोताले सुन्दै हुनुहुन्छ सामाजिक प्रगतिको मूल आधार चरित्र निष्ठा विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुहुँदैछ।

चरित्रवान व्यक्तिको लागि निजी स्वार्थ भन्दा समाजको हित प्रमुख हुन्छ। यसै कारण सामूहिक हित अनि परमार्थ प्रयोजनको लागि आफ्नो स्वार्थको मात्र होइन आफ्नो अस्तित्वको पनि परित्याग गर्दछ। जन्म पश्चात मानिसको मृत्यु निश्चित छ, सामान्य व्यक्तिको लागि एउटा दुःखदायी घटना हो, तर चरित्रवान आदर्शप्रति निष्ठा राख्ने व्यक्तिको निम्ति मृत्यु एक पर्व बन्दछ। आदर्शवादी चित्रवान व्यक्ति स्वयंले नै आफ्नो जीवनलाई धन्य बनाउँदछ औ समाजमा पनि एउटा यस्तो स्वास्थ्य आयाम आरम्भ गर्दछन् जसको लाभ समाजले चिरकालसम्म प्राप्त गर्दछ। आदर्शप्रति निष्ठा, सामाजिक हितको लागि उत्सर्गको साहस व्यक्तिको यति तेजस्वी बनाउँदछ कि अनायस उनीप्रति मानिसको श्रद्धा बढेर जान्छ। जब कुनै समाज वा राष्ट्रमाथि संकट आइलाग्छ, त्यसबेला जनसमुदायले यस्तै चरित्रवान, उत्साही र साहसी व्यक्तिका मार्गदर्शनको उपेक्षा राख्दछन्। उनी उसलाई नै नेतृत्वताको आभारी पनि सुम्पन्छन्। राष्ट्रिय संकटकालीन परिस्थितिमा आम नागरिकको भरोसा, विश्वास र निर्भयता स्वच्छ र चरित्रवान आदर्श व्यक्तिको जिम्मेवारी भर पर्दछ। देशभक्ति तथा राष्ट्रप्रेम व्यक्तिको चरित्रको एउटा अनिवार्य अङ्ग हो अनि जुन देशवासीमा आफ्नो राष्ट्रप्रति जति गहिरो भक्ति हुन्छ त्यसमा त्यति नै सुव्यवस्था, शान्ति र समान उन्नतिको आधार बढेर जान्छ। राष्ट्रको अर्थ आफ्नो समाज, देश, परिवार नै त हो। हामी सबै यसको एक एक इकाइ हौ। यसलाई दुर्भाग्यपूर्ण भन्न सकिन्छ, तर वर्तमान समयमा हाम्रो समाज देशमा सबैतिर स्वार्थपरता, बैमानी, कुसंस्कार र भ्रष्टाचार व्याप्त भएको छ। चरित्र निष्ठाको अभाव देखिरहेका छौँ। चारित्रिक मूल्यको हनन भइरहेको छ। हनन गर्ने ती अजन्य अपराधीहरूलाई हाम्रै असामाजिक तत्वहरूले प्रोत्साहन दिइरहेका छौँ, पोषण गरिरहेका पनि छौँ। दण्ड दिनुको सट्टामा सम्मानपूर्वक समाजमा प्रतिष्ठित बनाएका छौँ। फलस्वरूप जनमानसमा चारित्रिक मूल्यप्रति आस्था हराउँदै गएको छ। आदर्शता अवहेलता छ। यही अवहेलन र उपेक्षा नै व्यक्तिगत, सामाजिक एवं राष्ट्रको उन्नतिमा सबैभन्दा ठूलो बाधक हो।

आध्यात्मिक दर्शनमा चरित्र भनेको केवल नियम पालन मात्र होइन, तर मन, वचन र कर्मको एक रूपता हुनु हो। जब समाजका मानिसहरू चरित्र निष्ठा हुन्छन्, तब मात्र सामूहिक सामाजिक विकासको ढोका खोलिन्छ। सामाजिक विकासको पहिलो शर्त विकास हो। यदि व्यक्ति चरित्रवान छ भने समाजमा एक अर्काप्रति भरोसा बढ्छ, जसले सामूहिक कार्यलाई सजिलो बनाउँछ। चरित्र निष्ठाले मानिसलाई मबाट हामीतर्फ लैजान्छ। आध्यात्मिक चिन्तनले सिकाउँछ कि जब हामी अरूको भलाइमा आफ्नो भलो देख्छौँ, तब मात्र वास्तविक सामूहिक प्रगति सम्भव हुन्छ। आध्यात्मिक दृष्टिकोणबाट यसो भन्न सकिन्छ कि कर्म गर्दा फलको आशा नगरी लोक कल्याणको लागि राखिनुपर्छ। जब एक चरित्रवान व्यक्तिले आफ्नो क्षमता सामाजिक सेवामा लगाउँछ, तब सामूहिक विकास केवल भौतिक मात्र नभएर गुणात्मक पनि हुन्छ। असहाय र अभावग्रस्त व्यक्तिलाई सेवा गर्नु ईश्वरको नजिक पुग्नु हो। सहायता र परोपकारिताको भावनाले एक अर्काप्रति भएका व्यक्तिले मात्र समाजका सम्पूर्ण परिवारलाई साथमा लिएर हिँड्न सक्छ, जुन सामूहिक विकासको लक्ष्य हो। कुनै पनि समूह वा राष्ट्रको विकास त्यसको नेतृत्व गर्ने व्यक्तिको चरित्रमा निर्भर हुन्छ। चरित्र निष्ठा बिनाको विकास जग बिनाको घर जस्तै हो, जुन कुनै पनि समयमा ढल्न सक्छ। त्यसैले सामाजिक एवं सामूहिक विकासको निम्ति केवल आर्थिक योजना वा भौतिक पूर्वाधार मात्र पर्याप्त छैनन्। समाजको प्रत्येक सदस्यमा नैतिक मूल्य, आध्यात्मिक चेतना र चरित्रको शुद्धता हुनु जरुरी छ। जब व्यक्ति भित्रबाट बदलिन्छ, तब मात्र संसार बदलिन्छ। सामूहिक वा सामाजिक विकासको साँचो कुञ्जी नै चरित्र हो। अन्तमा इतिहासमा पनि उनै महान व्यक्तिहरूको गुणगान र प्रशंसाका वर्णन पाइन्छन्, जसले आफ्नो समाज, राष्ट्रको नौलो जीवन मूल्य अनि आदर्शतालाई समय अनुसार परिभाषा आफ्नो व्यक्तित्व तथा कृतित्वको माध्यमबाट गरे। चरित्र मानवीय त्यो सद्गुण हो जसले उसको समग्र जीवनलाई प्रभावित पार्दछ। चारित्रिक साधनाले व्यक्तिगत जीवनमा सरसता तथा सामाजिक जीवनमा सुव्यवस्था आउँछ। परिणाम स्वरूप राष्ट्रिय एवं सामूहिक प्रगतिको सम्भावना विकास भएर आउँछ। यति भन्दै यस विचारको साथमा म आफ्नो विषयलाई यतिमा नै अन्त गर्दछु। धन्यवाद, नमस्कार।

यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो सामाजिक प्रगतिको मूल आधार चरित्र निष्ठा विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुभयो प्रियङ्का लामा ज्यूले। साथमा सुन्नुभयो केही भक्ति संगीतहरू। हवस् त श्रोता, तपाईँको आजको दिन मङ्गलमय रहोस्। यही प्रार्थना ईश्वर अघि राख्दै हजुरहरूबाट प्रस्तुता मनन तामाङ अनि सञ्चालिका अनिता पनि विदा चाहन्छौ। नमस्कार, शुभ दिन।

अमेरिकाले आरोप लगाएको छ तिनीहरू र कम्पनीहरूले इरानलाई हतियार विकास गर्न र साहेद ड्रोन तथा ब्यालिस्टिक मिसाइलका लागि आवश्यक सामग्री प्राप्त गर्न मद्दत गरिरहेको थियो। इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद अमेरिकाले समर्थन गरेको मस्यौदा प्रस्तावलाई त्रुटिपूर्ण र राजनीतिक रूपमा प्रेरित भन्दै खारेज गरेको छ र आकाशवाणी समाचारको विशेष कार्यक्रम पीपल्स पद्माको अर्को एपिसोडमा हामी भारतमा रेडियो प्रसारणको क्षेत्रमा अग्रणी डाक्टर रमा मूर्ति श्रीधरसँग कुरा गर्नेछौ जसलाई पद्मश्रीले सम्मानित गरिनेछ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। अघिल्लो समाचार 7:25 मा प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: समय यस बेला बिहानको 7:07 भइसकेको छ र यस समय भनेको शुभ प्रभात कार्यक्रम अन्तर्गत खेतीपातीबारे सल्लाहमा विभिन्न खेतीपातीबारे जानकारी लिने समय हो। आउनुहोस् आज कुराकानी गरौँ अदुवाको खेती विषयमा। अदुवा एक महत्त्वपूर्ण नगदे तथा मसला बाली हो र अदुवा खानामा मसला, अचार, चिया तथा औषधिको रूपमा प्रयोग गरिन्छ। पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा यसको खेती गरिन्छ। अदुवाले किसानलाई राम्रो आम्दानी दिने भएकोले यसको आर्थिक महत्त्व धेरै छ। अदुवा खेतीको लागि न्यानो तथा अर्ध हावापानी उपयुक्त मानिन्छ। 20-30 डिग्री सेल्सियस तापक्रम राम्रो हुन्छ। पानी नजम्ने मलिलो तथा पदार्थयुक्त दोमट माटो उपयुक्त हुन्छ। अनि अदुवा रोप्न अघि खेत राम्रोसँगले जोत्नुपर्छ। झारपात हटाई ड्याङ र कान्ला बनाएर खेती राम्रो गर्दा उत्पादन हुन्छ र खेतमा गोबर मल वा कम्पोस्ट मल हाल्नुपर्छ। स्वस्थ तथा रोगरहित अदुवाका गाना बिउका रूपमा प्रयोग गरिन्छ र सामान्यत चैतदेखि जेठ महिनासम्म रोपाइ गरिन्छ। अनि एक गानामा कम्तीमा एक आँख्लो हुनुपर्छ। अनि लाइन लाइनको दूरी करिब 30-40 सेन्टिमिटर र बोट बोटको दूरी 20-25 सेन्टिमिटर राखिन्छ। अदुवालाई प्राङ्गणिक मल धेरै आवश्यक पर्छ। अनि गोबर मल, कम्पोस्ट मल तथा आवश्यक रासायनिक मल प्रयोग गर्न सकिन्छ। अत्याधिक पानी जम्न दिनु हुँदैन तर सुक्खा समयमा सिँचाइ गर्नुपर्छ। खेतमा झारपात बढ्न नदिन समय समयमा गोडमेल गर्नुपर्छ। अदुवामा डडुवा, घुने रोग तथा किराको समस्या देखिन सक्छ। रोगरहित बिउ प्रयोग गर्ने, पानी जम्न नदिने तथा आवश्यक औषधि प्रयोग गर्न दिनुपर्छ। रोपेको करिब 8-9 महिनापछि अदुवा खन्न तयार हुन्छ। अनि राम्रो हेरचाह गरेमा धेरै उत्पादन लिन सकिन्छ। अनि अदुवाबाट नगद आम्दानी हुने भएकोले किसानको जीवनस्तर सुधार गर्न मद्दत पुर्याउँछ र अदुवा खेती किसानका लागि लाभदायक व्यवसाय हो। अनि उचित हेरचाह, राम्रो बिउ तथा वैज्ञानिक तरिकाले खेती गरेमा उत्पादन बढाउन सकिन्छ। अनि यसले रोजगारी सृजना गर्नुका साथै देशका अर्थतन्त्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याउँछ। र यसका साथै अब हामी सुन्नेछौँ हीरा रसाइलीद्वारा प्रस्तुत रविन्द्र जयन्तीको अवसरमा रविन्द्र सङ्गीत।
1: পৌঁছবেন শিলিগুড়ি স্টেশনে জনারণ্য উদ্গ্রীব হয়ে অপেক্ষা করে আছে একবার একটুক্ষণের জন্য তাকে দেখবে বলে। মংপুতে থাকাকালীন সন্ধেবেলা বারান্দা একটা চৌকিতে বসতেন। সামনের পাহাড়ের গায়ে একটি একটি করে আলো জ্বলে উঠত। এইটি ওর ভারী ভালো লাগত দেখতে। অন্ধকারে সমস্ত ঢেকে গেছে, একাকার হয়ে গেছে আকাশ আর পাহাড়। মংপুতে শুধু প্রকৃতি তাকে তৃপ্তি দেয়নি, সেখানকার মানুষ দেখবার তার আগ্রহ ছিল। তিনি বলতেন, যাদের মধ্যে এসেছি, যাদের ওই দূরের রাস্তায় ঘোড়ার পিঠে বোঝা চাপিয়ে যাতায়াত করতে দেখেছি, তারা কেমন কাছে থেকে দেখতে চাই। মানুষের কবি মানুষকে খুঁজতেন, আর তাই মানুষের কবির গান আজ সেই মানুষদের মতো করে তুলে ধরার এই প্রচেষ্টায় আমরা ব্রতী।

0: यस भजनपछि अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार सीमा छेत्रीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। केन्द्रीय गृहमन्त्री अमित शाहले पश्चिम बंगालको भाजपा सरकारले भारतको सीमाना सुरक्षित गर्ने र राष्ट्रिय सुरक्षामा रहेको सबैभन्दा ठूलो कमीलाई सम्बोधन गर्ने बताउनु भएको छ। आज श्री शुभेन्दु अधिकारीले पश्चिम बंगालको पहिलो भाजपा मुख्यमन्त्रीको रूपमा शपथ लिनुहुनेछ। शपथ ग्रहण समारोह कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा हुनेछ। नेपाल सरकारले विभिन्न देशमा रहेका 15 मानद वाणिज्य दूतावासहरूलाई खारेज गरेको छ। फुटबलमा भारतले हिजो चीनको सुझावमा लेबननलाई 4-0 हराउँदै एएफसी अण्डर 17 महिला एशिया कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ र भारतीय मौसम विभागले आगामी दुई दिनसम्म केरलम, माही, लक्षद्वीप, दक्षिण आन्तरिक कर्नाटक, तमिलनाडु, पुडुचेरी र कराईकलमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। अब समाचार विस्तारमा। केन्द्रीय गृहमन्त्री अमित शाहले पश्चिम बंगालको भाजपा सरकारले भारतको सीमाना सुरक्षित गर्ने राष्ट्रिय सुरक्षामा रहेको सबैभन्दा ठूलो कमीलाई सम्बोधन गर्ने बताउनु भएको छ। हिजो कोलकातामा पश्चिम बंगालका नवनिर्वाचित भाजपा

0: विधायकहरूलाई सम्बोधन गर्नुहुँदै श्री शाहले भन्नुभयो, भाजपाको जित हाम्रो संगठन विस्तार गर्ने वा हाम्रो विचारधारालाई प्रमाणित गर्ने बारेमा होइन, यो जित देशको राष्ट्रिय सुरक्षामा रहेको सबैभन्दा ठूलो कमीलाई सम्बोधन गर्ने बारेमा हो। उहाँले असम, त्रिपुरा र अब पश्चिम बंगालमा भाजपा सरकारहरू भएकोले हामी सीमालाई अभेद्य किल्लामा परिणत गर्नेछौ भनी बताउनुभयो।
1: We have our government in Tripura, Assam, and now our government has also been formed in West Bengal. Infiltration will become impossible, cow smuggling will become impossible, and with firm determination, the state and central government will transform this border into an impregnable fortress of national security.
0: श्री शाहले जोड़ दिनुभयो, भाजपा सरकारको अधीनमा पश्चिम बंगालमा घुसपैठ र गाई तस्करी असम्भव हुनेछ। गृहमन्त्रीले पार्टी कार्यकर्ताहरूलाई सोनार बंगला निर्माण गर्न र जनताको आकांक्षा पूरा गर्न आग्रह गर्नुभयो। उहाँले तुष्टिकरणको राजनीतिलाई अस्वीकार गर्ने र तृणमूल कांग्रेसको 15 वर्षको शासन समाप्त गर्ने बंगालमा बंगालका मतदाताहरूलाई धन्यवाद दिनुभयो। आज श्री शुभेन्दु अधिकारीले पश्चिम बंगालको पहिलो भाजपा मुख्यमन्त्रीको रूपमा शपथ लिनुहुनेछ। शपथ ग्रहण समारोह कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा हुनेछ। शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन, केन्द्रीय मन्त्रीहरू र सबै एनडीए शासित राज्यका मुख्यमन्त्रीहरू उपस्थित हुने अपेक्षा गरिएको छ। हिजो यसअघि श्री अधिकारीलाई राज्य भाजपा विधायक दलको नेताको रूपमा निर्वाचित गरिएको थियो। गृहमन्त्री अमित शाहको स्थितिमा कोलकातामा विधायक दलको बैठक भएको थियो। बैठकको अध्यक्षता गर्नुहुँदै श्री शाहले शुभेन्दु अधिकारीको पक्षमा सबै प्रस्तावहरू प्राप्त भएको बताउनुभयो। भाजपा विधायक दलको नेता निर्वाचित भएपछि श्री अधिकारीले पश्चिम बंगालका राज्यपाल आरएन रविसँग भेट गर्नुभयो र राज्यमा पहिलो भाजपा नेतृत्वको सरकार गठन गर्ने दावी गर्नुभयो। तृणमूल कांग्रेसको 15 वर्षको शासन अन्त्य गर्दै भाजपाले विधानसभा चुनावमा ऐतिहासिक जित हासिल गरेको थियो। यसैबीच श्री अधिकारीको गृहनगर पूर्व मेदिनीपुर र उहाँको निर्वाचन क्षेत्र नन्दीग्राममा उत्सव मनाइयो। मानिसहरूले जुलुस निकालेर रंगहरू खेलेर उत्सव मनाए। विदेश मन्त्री एस जयशंकरले गुयानाका स्वास्थ्य मन्त्रीसँग भेट गर्नुभयो अनि भारत गुयाना स्वास्थ्य सम्बन्धमा भएको प्रगतिबारे छलफल गर्नुभयो। क्यारिबियन देशको आफ्नो 3 दिवसीय भ्रमणको क्रममा डाक्टर जयशंकरले गुयानाको जज टाउनमा स्वास्थ्य मन्त्री डाक्टर फ्रेक एन्थोनीसँग भेट गर्नुभएको हो। विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंहले न्यूयोर्कमा आयोजित अन्तर्राष्ट्रिय प्रवासन समीक्षा मञ्च अवधि अन्तर्राष्ट्रिय प्रवासन संगठनका महानिर्देशक एमी पोपसँग भेट गर्नुभयो। एक सामाजिक सञ्जालमा एक पोस्टमा श्री सिंहले बैठकमा नियमित प्रवासन मार्गहरूको विस्तार र विविधीकरण र भारतमा प्रवासन सम्बन्धी विश्वव्यापी सम्झौताको कार्यान्वयनको लागि भारतको सक्रिय दृष्टिकोणको बारेमा छलफल भएको बताउनुभयो। विदेश राज्य मन्त्रीले क्यानाडाका प्रवासन शरणार्थी र नागरिकता मन्त्रीसँग पनि भेट गर्नुभयो। बैठकमा क्यानाडा भारत प्रवासन पहल र दक्ष कार्यबल र विद्यार्थी गतिशीलतामा पारस्परिक हितका मुद्दाहरू समेटिएका थिए। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। नेपाल सरकारले विभिन्न देशमा रहेका 15 मानद वाणिज्य दूतावासहरूलाई खारेज गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री समित पोखरेलले हिजो मन्त्री परिषदको यो निर्णयको घोषणा गर्नुभयो। मन्त्री परिषदले नेपालमा रहेको मानद वाणिज्य दूतावास र विदेशमा रहेका मानद वाणिज्य दूतावासहरूलाई खारेज गर्ने निर्णयलाई अनुमोदन गरेको छ। पदमुक्त गरिएका मानद वाणिज्य दूतावासहरूमा अमेरिकाको क्यालिफोर्निया, म्यासाचुसेट्स र सिएटल, अस्ट्रेलियाको एडिलेड, मेलबर्न र सिडनी, साथै न्यूजील्याण्ड, मलेसियाको क्लाङ घाटी, इण्डोनेसियाको जकार्त र इजरायलको रेहोवोट शहरका मानद प्रतिनिधिहरू समावेश छन्। यी निर्णय साइप्रसको निकोसिया, जर्मनीको एनआरडब्ल्यू, ब्रेमेन र लोअर सक्सोनी, स्लोवेनियाको वर्सा र माल्टामा रहेका सक्सोनी वाणिज्य दूतावास

0: देशहरूमा पनि लागू हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच तीन दिवसीय युद्धविरामको घोषणा गर्नुभएको छ। यो अस्थायी युद्धविराम 9 देखि 11 मईसम्म रहनेछ, जस अवधिमा दुई देश बीचका सबै सैन्य कार्यवाही रोकिनेछ। राष्ट्रपति ट्रम्पले यो प्रस्ताव आफैले प्रस्ताव गरेको र यसमा दुवै पक्षबाट 1000 कैदीहरूको आदान प्रदान समावेश हुने बताउनुभयो। वाणिज्य सचिव राजेश अग्रवाल 6-7 मईसम्म स्विजरल्याण्डको आधिकारिक भ्रमणमा हुनुहुन्थ्यो। भ्रमणको मुख्य उद्देश्य भारत ईएफटीए व्यापार तथा आर्थिक साझेदारी सम्झौताको कार्यान्वयनलाई सुदृढ पार्नु थियो। भ्रमणको क्रममा उहाँले सम्झौताको प्रगतिको समीक्षा गर्न र व्यापार लगानी र नियामक सहयोग बढाउने उपायहरूबारे छलफल गर्न स्विजरल्याण्ड राज्य आर्थिक मामला सचिव हेलेन बुडलिगर आर्टिडासँग द्विपक्षीय वार्ता गर्नुभयो। अमेरिकी विदेश मन्त्रालयले इजरायल र लेबननमा 14 र 15 मईमा अमेरिकी मध्यस्थतामा वार्ता पुनः शुरू गर्ने बताएको छ। विदेश मन्त्रालयका अनुसार दुवै देशका प्रतिनिधि मण्डलहरू एक व्यापक शान्ति र सुरक्षा सम्झौतामा पुग्न बैठक गर्नेछन्, जसमा सीमा सीमाङ्कन मानवीय सहायता र पुन निर्माणको लागि ठोस मार्ग र लेबननमा सरकारलाई पुनः सौभौमसत्ता पूर्ण स्थापना जस्ता मुद्दाहरूमा छलफल हुनेछ। मेघालयमा विश्वकप किट नामले प्रसिद्ध विश्वकप सिकाडाको सामूहिक उद्भवको उत्सव मनाउने दुई दिवसीय महोत्सव नियाङ तासे 2026 हिजोबाट शुरू भएको छ। मेघालयका सामुदायिक तथा ग्रामीण विकास मन्त्री सोस्थेनिस सोहटुनले महोत्सवको उद्घाटन गर्नुभयो। आकाशवाणी समाचारको विशेष कार्यक्रम पीपल्स पद्मको अर्को एपिसोडमा हामी भारतमा रेडियो प्रसारणको क्षेत्रमा अग्रणी डाक्टर रामामूर्ति श्रीधरसँग कुरा गर्नेछौ, जसलाई पद्मश्रीले सम्मानित गरिनेछ। कार्यक्रम आज बिहान 9:10 आकाशवाणी गोल्डमा प्रसारण हुनेछ। न्यूज अन एयर एप, न्यूज अन एयर अफिसियल युट्युब च्यानलमा पनि सुन्न सकिनेछ। फुटबलमा भारतले हिजो चीनको सुझावमा लेबननलाई 4-0 हराउँदै एएफसी अन्डर 17 महिला एसिया कपको क्वार्टर फाइनलमा प्रवेश गर्दै इतिहास रचेको छ। भारतका लागि प्रीतिका बर्मनले 7 र 65 मिनटमा, अल्वा देवी सेन्जामले 36 मिनटमा र जोयाले 72 मिनटमा गोल गरे। भारतीय मौसम विभागले आगामी दुई दिनसम्म केरलम, माहे, लक्षद्वीप, दक्षिण आन्तरिक कर्नाटक, तामिलनाडु, पुडुचेरी र केरैकलमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। आईएमडीका अनुसार बिहार, छत्तीसगढ, गांगिया, पश्चिम बंगाल, झारखण्ड र विदर्भमा आज 50 किलोमिटर प्रति घण्टाभन्दा बढ़ीको गतिमा हावा चल्ने सम्भावना छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। केन्द्रीय गृहमन्त्री अमित शाहले पश्चिम बंगालको भाजपा सरकारले भारतको सीमाना सुरक्षित गर्ने र राष्ट्रिय सुरक्षामा रहेको सबैभन्दा ठूलो कमीलाई सम्बोधन गर्ने बताउनु भएको छ। आज श्री शुभेन्दु अधिकारीले पश्चिम बंगालको पहिलो भाजपा मुख्यमन्त्रीको रूपमा शपथ लिनुहुनेछ। शपथ ग्रहण समारोह कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा हुनेछ। नेपाल सरकारले विभिन्न देशमा रहेका 15 मानत वाणिज्य दूतावासहरूलाई खारेज गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार 9 बजे प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: र अब सुनेछौ नेपाली आधुनिक गीत। थुपदेन भुटियाको आवाजमा रहेको यो गीत, जसका संगीतकार हुनुहुन्छ महेश्वर लामा, शब्दकार हुनुहुन्छ गणेश गजमेर।

यहाँहरूले सुनिराख्नु भएको छ कार्यक्रम संगीत प्रभा अन्तर्गत विभिन्न कलाकारको आवाजमा नेपाली आधुनिक गीत र यसै क्रममा अब हामी अर्को गीत यहाँलाई सुनाइरहेछौँ प्रणय गुरुङको आवाजमा रहेको यो गीत जसका शब्दकार अनि संगीतकार हुनुहुन्छ प्रणय गुरुङ स्वयं नै यसको मूल रहेको छ यस्तो एउटा संसार रहेछ

भर्खर यहाँले सुन्नुभयो थुप्दिन भुटियाको आवाजलाई, जसका शब्दकार हुनुहुन्थ्यो पुरन गिरी, त संगीतकार हुनुहुन्थ्यो दिप वाइबा। यसैबीच अब अर्को गीत यहाँलाई सुनाइरहेछौँ, साइरस खातीको आवाज भनेको यो गीत, जसका शब्दकार अनि संगीतकार दुवै हुनुहुन्छ उत्तम लामा।

श्रोता वृन्दमा नमस्कार। रङ बिरङको संसार कार्यक्रम लिएर उपस्थित छु म उद्घोषिका अदिति, प्रस्तोता लेखनाथ रहेको साथमा। आज म तपाईँहरू माझ नेपाली चलचित्र क्षेत्रका एक प्रतिभाशाली निर्देशक, अभिनेता तथा लेखक निशल बस्नेतको जीवन यात्रा र उनको योगदान बारे बताउन चाहन्छु। आउनुहोस् सुनाऊ। निशल बस्नेत नेपाली चलचित्र उद्योगका ती व्यक्तित्व मध्ये एक हुन् जसले नेपाली चलचित्रमा नयाँ सोच, नयाँ शैली र नयाँ ऊर्जा ल्याउन सफल भएका छन्। उनको कामले विशेष गरी युवा पुस्तामा ठूलो प्रभाव पारेको छ। नेपाली चलचित्रलाई आधुनिक शैलीमा प्रस्तुत गर्दै दर्शकको मन जित्ने काम उनले गरेका छन्। निशल बस्नेतको जन्म काठमाडौँमा भएको हो। सानैदेखि उनलाई कथा लेख्न, अभिनय गर्न र चलचित्र हेर्न निकै रुचि थियो। आफ्नो रुचिलाई पछ्याउँदै उनले चलचित्र क्षेत्रलाई आफ्नो पेसा बनाए। सुरुका दिनहरूमा धेरै संघर्ष गर्नु परे पनि उनी कहिले पछि हटेनन्। शिक्षा हासिल गरेपछि उनले मिडिया तथा चलचित्र क्षेत्रमा अनुभव बटुल्न सुरु गरे। सुरुका दिनहरू सजिला थिएनन्, धेरै चुनौती र कठिनाईको सामना गर्नु पर्यो। तर उनको आत्मविश्वास र निरन्तर मेहनतका कारण उनले आफ्नो लक्ष्य प्राप्त गर्न सफल भए। निशल बस्नेतले निर्देशन गरेको पहिलो ठूलो सफल चलचित्र हो लुट। सन् 2012 प्रदर्शन भएको यस चलचित्रले नेपाली फिल्म उद्योगमा ठूलो परिवर्तन ल्यायो। यस फिल्मले अपराध कथा, मित्रता, संघर्ष र समाजको वास्तविकतालाई यथार्थ परक शैलीमा प्रस्तुत गरेको थियो। लुट चलचित्रको संवाद, कथा र प्रस्तुतिकरण निकै फरक थियो। दर्शकहरूले यस चलचित्रलाई अत्यन्तै मन पराए। यस चलचित्रको सफलतापछि नेपाली चलचित्र उद्योगमा नयाँ

दोस्रो सफलता भनेको त्यसपछि निश्चल बस्नेतले निर्देशन गर्नुभएको अर्को महत्वपूर्ण चलचित्र हो तालाकजुङ भर्सेस टुल्के। यस चलचित्रले ग्रामीण समाजको जीवनशैली, राजनीति र व्यक्तिको सङ्घर्षलाई देखाएको छ। समाजमा हुने अन्याय र समस्यालाई कलात्मक ढङ्गले प्रस्तुत गरेको छ। यस चलचित्रले पनि राम्रो सफलता पायो र दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्यो। यसले देखायो कि निश्चल बस्नेत केवल निर्देशक मात्र होइन, समाजको वास्तविकता देखाउने सशक्त कथाकार पनि हुन्। निश्चल बस्नेतले निर्देशन मात्र नभई अभिनयमा पनि उत्कृष्ट क्षमता देखाए। कबड्डी कबड्डी चलचित्रमा उनको अभिनय निकै लोकप्रिय भयो। यस फिल्मले नेपाली ग्रामीण परिवेश, प्रेम र सम्बन्धलाई रोचक ढङ्गले प्रस्तुत गर्यो। यसै गरी दुई रुपैया चलचित्रमा पनि उनले अभिनय गरे। यस फिल्मले मनोरञ्जनका साथै समाजलाई सन्देश दिने प्रयास गरेको थियो। निश्चल बस्नेतले नेपाली अभिनेत्री स्वस्तिमा खड्कासँग विवाह गरे। स्वस्तिमा खड्का पनि नेपाली फिल्म उद्योगकी सफल र लोकप्रिय अभिनेत्री हुन्। उनीहरू दुवै नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेर दर्शकको मन जित्न सफल भएका हुन्। उनीहरू दुवैको जोडीलाई नेपाली फिल्म उद्योगमा निकै मिल्ने, प्रेरणादायी र लोकप्रिय जोडी मानिन्छ। उनीहरूले एक अर्कालाई आफ्नो करियरमा साथ दिँदै अगाडि बढिरहेका छन्। निश्चल बस्नेत निर्देशक मात्र होइन, एक सफल अभिनेता पनि हुन्। उनले विभिन्न फिल्ममा अभिनय गरेर दर्शकको माया पाएका छन्। त्यस्तै उनी संगीतमा पनि रुचि राख्छन्। केही गीतहरूमा उनले आफ्नो आवाज दिएका छन्। यसले देखाउँछ कि उनी बहुप्रतिभाशाली कलाकार हुन्। नेपाली फिल्म क्षेत्रमा उनको प्रभाव। निश्चल बस्नेतले नेपाली फिल्मको शैली परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेका छन्। उनी भन्छन्, राम्रो कथा भए दर्शक आकर्षित हुन्छन्, नयाँ सोचले सफलता ल्याउन सक्छ, नेपाली फिल्म अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धी गर्न सक्छ। यसैले उनको कामले धेरै युवा निर्देशक र कलाकारहरूलाई प्रेरणा दिएको छ। आज धेरै नयाँ फिल्महरू आधुनिक शैलीमा बन्न थालेका छन्, जसमा निश्चल बस्नेतको प्रभाव देख्न सकिन्छ। यसरी निश्चल बस्नेतको जीवनबाट हामीले पनि धेरै कुरा सिक्न सक्छौ। जस्तै उनी भन्छन्, ठूलो सपना देख्नुहोस्, निरन्तर मेहनत गर्नुहोस्, असफलताबाट सिक्नुहोस्, आफ्नो लक्ष्य प्रति प्रतिबद्ध रहनुहोस्, नयाँ सोचको विकास गर्नुहोस्। निश्चल बस्नेतले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानका कारण विभिन्न राष्ट्रिय तथा फिल्म अवार्ड जितेका छन्। डिजाइन अवार्ड बेस्ट डेब्यू डाइरेक्टर चलचित्र लुट, नेशनल फिल्म अवार्ड बेस्ट डाइरेक्टर फिल्म तालाकजुङ भर्सेस टुल्के, उत्कृष्ट निर्देशनका लागि राष्ट्रिय पुरस्कार, नेफ्टा फिल्म अवार्ड बेस्ट डाइरेक्टर अर्थात् उत्कृष्ट निर्देशक, डिजाइन अवार्ड, सिने सर्कल अवार्ड, आइडियल कपल अवार्ड जस्ता पुरस्कारहरूले उनी विभूषित भइसकेका छन्। अन्तमा निश्चल बस्नेत नेपाली चलचित्र क्षेत्रमा एक प्रतिभाशाली निर्देशक, अभिनेता र निर्माता हुन्, जसले आधुनिक नेपाली सिनेमामा नयाँ सोच र शैली फित्र्याएका छन्। उनले बनाएका फिल्महरूले दर्शकको मन जित्नका साथै नेपाली चलचित्र उद्योगलाई नयाँ दिशा दिएका छन्। निश्चल बस्नेतको सृजनशीलता, मेहनत र नवीन सोचले उनलाई नेपाली चलचित्र जगतमा एक प्रेरणादायी व्यक्तित्व बनाएको छ। भविष्यमा पनि उनले अझ उत्कृष्ट चलचित्र निर्माण गरी नेपाली चलचित्र क्षेत्रलाई अझ समृद्ध बनाउने अपेक्षा गरेका छन्। हवस् त श्रोतावृन्द, यी थियो कार्यक्रम रङबिरङको संसारमा निश्चल बस्नेतको चर्चा, र यस्तै कार्यक्रम लिएर अघिल्लो श्रृङ्खलामा पनि भेट हुने नै छौँ। अहिलेलाई बिदा दिनुहोस्। म अदिति लगायत प्रस्तुता लेखनाथ राईलाई पनि धन्यवाद।

0: Vision, don't ignore it. We bring to you advanced eye care and expert specialists you can trust. From routine checkups to complex surgeries, we see it all. Siliguri Great Alliance Eye Hospital, your one-step solution for all eye care needs. See better, live better. Call us at 973330090 or visit us at Second Mile behind Vishal Cinema, Civic Road, Siliguri.
1: Namaskar, Adarnia Srotagan. तपाईहरु सुन्दै हुनुहुन्छ हाम्रो विशेष कार्यक्रम सन्दर्भ र आज हामी विश्व प्रवासी पक्षी दिवसको अवसरमा प्रवासी चराहरुको महत्व संरक्षण र वातावरणीय सन्तुलनमा उनीहरुको भूमिका बारे चर्चा गर्ने छौ। हरेक वर्ष मे महिनाको दोस्रो शनिबार विश्व प्रवासी पक्षी दिवस मनाइन्छ अनि यस दिवसको मुख्य उद्देश्य प्रवासी पक्षीहरुको संरक्षण बारे जनचेतना फैलाउनु हो। सन् 26 को नारा हरेक चरा महत्वपूर्ण छ तपाईका अवलोकनहरू अर्थपूर्ण छन् रहेको छ। प्रवासी पक्षीहरू मौसम अनुसार हजारौं किलोमिटर टाढासम्म यात्रा गर्छन्। चिसो मौसमबाट बाँच्न खाना खोज्न तथा सुरक्षित बासस्थानको खोजीमा उनीहरू एक देशबाट अर्को देशसम्म पुग्ने गर्छन्। यस्ता चराहरूको महत्वपूर्ण गन्तव्य मानिन्छ र हरेक वर्ष साइबेरिया लगायत विभिन्न स्थानबाट धेरै प्रवासी चराहरू सीमासार क्षेत्र तथा नदी किनारामा आउने गर्छन्। तर आजकल वन विनाश, जलवायु परिवर्तन, प्रदूषण तथा अवैध शिकारका कारण धेरै प्रवासी पक्षी संकटमा परिरहेका छन्। यदि हामीले समयमै संरक्षण गर्न सकेनौं भने भविष्यमा यस्ता सुन्दर चराहरू हराउने खतरा बढ्दै जानेछ। प्रवासी पक्षीहरूले वातावरणीय सन्तुलन कायम राख्न ठूलो भूमिका खेल्छन्। उनीहरूले किराफ ट्रागा निरन्तर गर्न, बिउ फैलाउन तथा जैविक विविधता संरक्षण गर्न सहयोग गर्छन्। त्यसैले चराहरूको संरक्षण गर्नु भनेको प्रकृतिको संरक्षण गर्नु हो। अनि यस दिवसमा विद्यालय संघ संस्था तथा वातावरण संरक्षणसँग सम्बन्धित निकायहरूले पक्षी अवलोकन, वृक्षारोपण, जनचेतनामूलक कार्यक्रम तथा संरक्षण अभियान सञ्चालन गर्ने गर्दछन्। प्रिय श्रोताहरू, हामी सबैले चराहरूको वासस्थान संरक्षण गर्ने, सीमसार क्षेत्र जोगाउने, वृक्षारोपण गर्ने तथा अवैध शिकार रोक्ने प्रतिबद्धता गर्न आवश्यक छ। साना प्रयासहरूले पनि प्रकृति संरक्षणमा ठूलो योगदान दिन सक्छ। अन्तमा चराहरू प्रकृतिका सुन्दर गहना हुन्, उनीहरूको संरक्षण गर्नु हाम्रो साझा जिम्मेवारी हो। यसका साथै अब हामी यहाँलाई सुनाउनेछौँ हिन्दी चलचित्रका केही आधुनिक गीतहरू। सर्वप्रथम सुनाइरहेछौँ लता मङ्गेशकरको आवाजमा रहेको यो गीत वीर जरा चलचित्रबाट।

0: अब पालो भएको छ समाचारको।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। केन्द्रीय गृहमन्त्री अमित शाहले पश्चिम बङ्गालको भाजपा सरकारले देशको सिमाना सुरक्षित गर्ने र राष्ट्रिय सुरक्षामा रहेको सबैभन्दा ठूलो कमीको समाधान गर्ने बताउनु भएको छ। हिजो कोलकातामा नवनिर्वाचित भाजपा विधायकहरूलाई सम्बोधन गर्दै श्री शाहले भन्नुभयो, भाजपाको जित संगठन विस्तार गर्ने वा यसको विचारधारालाई पुष्टि गर्ने बारेमा होइन, तर राष्ट्रिय सुरक्षालाई बलियो बनाउने बारेमा हो। उहाँले भन्नुभयो, आसाम, त्रिपुरा र अब पश्चिम बंगालमा भाजपा सरकारहरू हुँदा सीमाहरू बलियो र सुरक्षित हुनेछन्। उहाँले राज्यमा घुसपैठ र गाई तस्करी रोक्ने बारेमा पनि बोल्नुभयो। गृहमन्त्रीले पार्टी कार्यकर्ताहरूलाई सोनार बंगला निर्माण गर्न र जनताको आकांक्षा पूरा गर्न आह्वान गर्नुभयो। उहाँले तुष्टीकरणको राजनीतिलाई अस्वीकार गर्ने र तृणमूल कांग्रेसको 15 वर्षको शासन समाप्त गर्ने पश्चिम बंगालका मतदाताहरूलाई धन्यवाद दिनुभयो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले नयाँ दिल्लीमा एलभीएमएच मोएट हेन्सी लुइस भिटन एसईका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक भिन्सेन्ट एन्स्टोक्सलाई भेट गर्नुभयो। सामाजिक सञ्जाल पोस्टमा गोयलले छलफलका मुख्य विषयहरू निर्यात बढाउन, भारतमा उत्पादनलाई सुदृढ पार्ने, स्थानीय प्रतिभामा लगानी गर्ने, भविष्यको सहकार्य मार्फत भारतीय संस्कृतिलाई प्रवर्धन गर्ने र सन्तुलित र पारस्परिक रूपमा लाभदायक व्यापार साझेदारीलाई अगाडि बढाउने बताउनुभयो। वित्त मन्त्री निर्मला सीतारमणले 16 भारत ईयू शिखर सम्मेलनको परिणामको प्रशंसा गर्दै यसलाई रणनीतिक साझेदारीको लागि एक महत्वपूर्ण मोड़ भएको बताउनुभयो। वित्त मन्त्रीले हिजो नयाँ दिल्लीमा युरोप दिवस समारोहलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो। यस अवसरमा बोल्दै सुश्री सीतारमणले शिखर सम्मेलनको परिणामले दुई देशबीचको सम्बन्धमा परिवर्तनकारी चरणको संकेत गरेको बताउनुभयो। उहाँले भारत ईयू स्वतन्त्र व्यापार सम्झौताले दुई देशबीचको सम्बन्धमा नयाँ अध्यायको संकेत गरेको बताउनुभयो। भारतका लागि युरोपेली संघका राजदूत हर्वे डेल्फिन पनि उपस्थित हुनुहुन्थ्यो।

0: सरकारले लेफ्टिनेन्ट जेनरल एनएस राजा सुब्रमणीलाई अर्को प्रमुख रक्षा अध्यक्ष सीडीएसको रूपमा नियुक्त गरेको छ। उहाँले जेनरल अनिल चौहानको स्थान लिनुहुनेछ, जसको कार्यकाल 30 मईमा समाप्त हुनेछ। रक्षा मन्त्रालयले भनेको छ, पदभार ग्रहण गरेको मितिदेखि उहाँ सैन्य मामिला विभागको सचिवको रूपमा पनि काम गर्नुहुनेछ। लेफ्टिनेन्ट जेनरल सुब्रमणी भारतीय सेनाका एक उच्च अनुभवी र प्रतिष्ठित अधिकारी हुनुहुन्छ। उहाँ हाल सितम्बर 2025 राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा सैन्य सल्लाहकारको रूपमा सेवा गरिरहनु भएको छ। यसअघि उहाँले सेनाका उपप्रमुख र केन्द्रीय कमाण्डको जेनरल अफिसर कमाण्डिङ इन चीफको रूपमा काम गर्नुभएको थियो। लेफ्टिनेन्ट जेनरल सुब्रमणीले पश्चिमी र उत्तरी मोर्चामा प्रमुख अपरेशन एकाईहरूको पनि कमाण्ड गरिसक्नु भएको छ। सरकारले भाइस एडमिरल कृष्ण स्वामीनाथनलाई नौसेना प्रमुखको रूपमा नियुक्त गरेको छ। रक्षा मन्त्रालयले भनेको छ, भाइस एडमिरल स्वामीनाथन हाल पश्चिमी नौसेना कमाण्डको फ्ल्याग अफिसर कमाण्डिङ इन चीफको रूपमा सेवा गर्नुहुन्छ। भारतीय नौसेनामा उहाँको लगभग 4 दशकको विशिष्ट सेवा छ। उहाँले 31 मईमा अवकाश लिँदै गरेका एडमिरल दिनेश कुमार त्रिपाठीको स्थान लिनुहुनेछ। विश्वव्यापी रूपमा हन्ता भाइरसका 2 नयाँ शंकास्पद केसहरू रिपोर्ट गरिएका छन्। एउटा स्पेनमा र अर्को दक्षिण एटलान्टिक महासागरको दुर्गम टापु ट्रिस्टन्दा कुनामा। यी केसहरू लग्जरी क्रूज जहाजमा उत्पन्न भएका संक्रमणहरूसँग सम्बन्धित भएको विश्वास गरिन्छ। अहिलेसम्म भाइरसबाट 3 जनाको मृत्यु भइसकेको छ। यद्यपि विश्व स्वास्थ्य संगठनले आम जनतामा जोखिम कम भएको र भाइरस सजिलै फैलिन नसक्ने बताएको छ। मन्दिर पुनर्निर्माणको 75 वार्षिक उत्सवको अवसरमा हिजोदेखि सोमनाथ अमृत पर्व 2026 आधिकारिक रूपमा शुरू भएको छ। 5 दिने महोत्सवले मन्दिर परिसरलाई वैदिक मन्त्र र दिव्य ऊर्जाको केन्द्रमा परिणत गरेको छ, जसले देशभरका भक्तहरूलाई आकर्षित गरेको छ। टिभीके प्रमुख सी जोसेफ विजयको नेतृत्वमा तमिलनाडुमा सरकार गठन हुने कुरामा अनिश्चितता कायमै छ। सरकार गठनमा टिभीकेलाई समर्थन गर्ने रिपोर्टलाई आयुएमएलले खारेज गरेको छ। रिपोर्टका अनुसार शपथ ग्रहण समारोह आज हुने छैन। यसअघि टिभीकेले विजय सरकार गठन गर्न पूर्ण रूपमा तयार रहेको दावी गरेको थियो। प्राध्यापक खादर मोहिदिनको नेतृत्वमा रहेको इण्डियन युनियन मुस्लिम लीगले आफ्नो पार्टीले तमिलनाडु वेद्री कडगमलाई समर्थन पत्र बुझाएको छैन भनी बताएको छ। एक प्रेस विज्ञप्तिमा पार्टीले नयाँ सरकार गठनलाई समर्थन गर्ने बताएको छ, किनभने डीएमके प्रमुख एमके स्टालिनले राज्यपाललाई नयाँ सरकारको शपथ ग्रहण सहज बनाउन कदम चाल्न चाहन्थे। आकाशवाणीबाट समाचार पूरा भयो, फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 9:25 सुन्दै गर्नुहोस् आकाशवाणी।
1: यस बेला समय बिहानको 9:05 भइसकेको छ। अब सुन्नेछ केही हिन्दी गजल्स विभिन्न कलाकारको आवाजमा।

0: हिजो कोलकातामा पश्चिम बंगालका नवनिर्वाचित भाजपा विधायकहरूलाई सम्बोधन गर्नुहुँदै श्री शाहले भन्नुभयो, भाजपाको जित हाम्रो संगठन विस्तार गर्ने वा हाम्रो विचारधारालाई प्रमाणित गर्ने बारेमा होइन, यो जित देशको राष्ट्रिय सुरक्षामा रहेको सबैभन्दा ठूलो कमीलाई सम्बोधन गर्ने बारेमा हो। उहाँले आसाम, त्रिपुरा र अब पश्चिम बंगालमा भाजपा सरकारहरू भएकोले हामी सीमालाई अवैध किल्लामा परिणत गर्नेछौ भनी बताउनुभयो।
1: We have our government in Tripura, Assam, and now our government has also been formed in West Bengal. Infiltration will become impossible, cow smuggling will become impossible, and with firm determination, the state and central government will transform this border into an impregnable fortress of national security.
0: श्री शाहले जोड दिनुभयो, भाजपा सरकारको अधीनमा पश्चिम बंगालमा घुसपैठ र गाई तस्करी असम्भव हुनेछ। गृहमन्त्रीले पार्टी कार्यकर्ताहरूलाई सोनार बंगला निर्माण गर्न र जनताको आकांक्षा पूरा गर्न आग्रह गर्नुभयो। उहाँले तुष्टिकरणको राजनीतिलाई अस्वीकार गर्ने र तृणमूल कांग्रेसको 15 वर्षको शासन समाप्त गर्ने बंगालका मतदाताहरूलाई धन्यवाद दिनुभयो।
2: घुसपैठिया मुक्त बंगाल, सुरक्षित महिला और सुरक्षित जनता, ये हमारा वादा है। हमने बंगाल के आर्ष द्रष्टाओं ने जो सोनार बांग्ला का संकल्प और स्वप्न देखा है, हम सबकी जिम्मेदारी है कि हम सोनार बांग्ला को जमीन पर उतारने के लिए अपना सबसे अच्छा परफॉर्मेंस बंगाल की जनता को दें।
0: आज गुरूदेव रविन्द्रनाथ टेगोर जयन्ती हो। प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र गृहमन्त्री अमित शाहले गुरूदेव रविन्द्रनाथ टेगोरलाई उहाँको 165 औं जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। पश्चिम बंगाल विधानसभा चुनावको समयमा निर्वाचन ड्युटीमा भाग नलिएकोमा निर्वाचन आयोगले दृष्टिविहीन शिक्षकहरूलाई कारण बताउ नोटिस जारी गरेको छ। यस विषयमा कलकत्ता उच्च न्यायालयले निर्वाचन आयोगको कडा आलोचना गरेको छ। मुख्य न्यायाधीश सुजय पाल र न्यायाधीश पार्थ सारथी सेनको डिभिजन बेन्चले निर्वाचन आयोगलाई मानवीय दृष्टिकोणबाट यो मुद्दालाई विचार गर्न भनेको छ। हिज अल बंगाल ब्लाइण्ड टिचर एसोसिएसनले उच्च न्यायालयलाई जानकारी गराए अनुसार निर्वाचन नियम अनुसार दृष्टिविहीन शिक्षकहरूले कहिले पनि प्रिसाइडिङ अफिसरको जिम्मेवारी निर्वाह गर्न सक्दैनन्। यसको बावजुद पनि हालै सम्पन्न पश्चिम बंगाल विधानसभा चुनावको समयमा उनीहरूलाई निर्वाचन ड्युटीमा तैनात गरिएको थियो। निर्वाचन आयोगले उनीहरूलाई ड्युटीमा नलागेकोमा कारण बताउ नोटिस जारी गरेको छ। न्यायालयले एसोसिएसनलाई निर्वाचन आयोगमा विस्तृत आवेदन पेश गर्न निर्देशन दिएको छ। आयोगले आवेदन प्राप्त भएको 90 दिनभित्र यस विषयमा निर्णय लिनुपर्नेछ र एसोसिएसनलाई जानकारी गराउनु पर्ने बताएको छ। उच्च न्यायालयले यो पनि स्पष्ट पारेको छ कि यदि शिक्षकहरू आयोगको निर्णयबाट सन्तुष्ट छैनन् भने उनीहरूले फेरि अदालतमा जान सक्छन्। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मीडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डले हिजो पश्चिम बंगाल माध्यमिक परीक्षा 2026 को परिणाम सार्वजनिक गरेको छ। यस वर्ष विद्यार्थी सफलता दर 86.83% रेकर्ड गरिएको छ। यस वर्ष उत्तर दिनाजपुरका विद्यार्थी अभिरूप भद्राले 700 मा 698 अङ्क प्राप्त गरेर राज्यमा प्रथम स्थान हासिल गरेको छ। अभिरूपले 99.71% अङ्कका साथ राज्यमा प्रथम स्थान हासिल गरेको हो। यस वर्ष माध्यमिक परीक्षाको मेरिट सूचीमा 131 विद्यार्थीहरू शीर्ष 10 मा पढेका छन्। राज्यका शीर्ष स्थानमा अभिरूप भद्रा छन् भने अरित्र दासले 697 अङ्क प्राप्त गरेर दोस्रो स्थान हासिल गरेका छन्। सौमिया पालले 696 अङ्क प्राप्त गरेर तेस्रो स्थान हासिल गरेकी छन्। बोर्डले दिएको जानकारी अनुसार नियमित निरन्तर र कम्पार्टमेन्ट श्रेणीहरूसहित कुल 9,59,753 विद्यार्थीहरूले परीक्षा दिएका थिए। परीक्षा राज्यभरिका 2600 भन्दा बढी केन्द्रहरूमा सञ्चालन गरिएको थियो। पश्चिम बंगालको राजनीतिमा सत्ता परिवर्तनको चर्चा चलिरहेको बेला तृणमूल कांग्रेसकी प्रमुख ममता ब्यानर्जी फेरि एकपटक राजनीतिक बहसको केन्द्र बन्नुभएको छ। उहाँ हाल मुख्यमन्त्री नभए पनि उहाँको सामाजिक सञ्जाल प्रोफाइल मुख्यमन्त्रीको रूपमा दर्ता छ। यसले राजनीतिक र प्रशासनिक वृत्तमा नयाँ बहस शुरू गरेको छ। विपक्षी दलहरूले राज्यपालको निर्देशन र विधानसभा विघटनपछि पनि सामाजिक सञ्जालमा ममता ब्यानर्जीले मुख्यमन्त्री शब्दको निरन्तर प्रयोगले संवैधानिक मान्यतामाथि प्रश्न उठाएको आरोप लगाएका छन्। गोर्खा जनमुक्ति मोर्चाद्वारा बंगाल सरकारले गैर कानूनी रूपमा नियुक्त गरिएको खरसाङ नगरपालिकाको बोर्ड खारेज गर्नुपर्ने माग सहित विभिन्न विषयहरूमा खरसाङ महकुमा शासकलाई ज्ञापन पत्र बुझाएको छ। गोर्खा जनमुक्ति मोर्चाले खरसाङ नगरपालिकाको बोर्ड खारेज हुनुपर्ने र खरसाङ महकुमा शासकले चार्ज लिनुपर्ने माग पनि राखेको छ। यसका साथै उक्त ज्ञापन पत्रमा खरसाङ नगरपालिकाका क्षेत्रमा भएको विभिन्न भ्रष्टाचारको सही जाँच भएर

0: कार्यवाही गरिनुपर्ने, नगरपालिका क्षेत्रमा गैरकानूनी रूपमा दोकानहरू कसरी निर्माण भयो, साथै मनोपली रूपमा भ्रष्टाचार गरेर गरिएको कामको जाँच हुनुपर्ने माग राखेका छन्। यसका साथै नगरपालिका क्षेत्रमा अवकाश प्राप्त कर्मचारीहरूले पीएफ, ग्रेजुएटी, पेन्सन झट्टै पाउनुपर्ने अनि यसमाथि भएको भ्रष्टाचारको सही जाँच भएर दोषीहरूमाथि कानूनी कार्यवाही हुनुपर्ने माग राखेका छन्। उक्त ज्ञापन पत्र बुझाउन अघि गोर्खा जनमुक्ति मोर्चाको टोलीले खरसाङको मोटर स्ट्यान्डबाट एउटा र्यालीको साथमा खरसाङ महकुमा शासकको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका छन्। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। शुभेन्दु अधिकारीले आज पश्चिम बंगालको पहिलो भाजपा मुख्यमन्त्रीको रूपमा शपथ लिनुहुनेछ। शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन, केन्द्रीय मन्त्रीहरू लगायत अन्य व्यक्तित्वहरू उपस्थित हुने अपेक्षा गरिएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले पश्चिम बंगालको भाजपा सरकारले भारतको सिमाना सुरक्षित गर्ने र राष्ट्रिय सुरक्षामा रहेको सबैभन्दा ठूलो कमीलाई समाधान गर्ने बताउनु भएको छ। पश्चिम बंगाल विधानसभा चुनावको समयमा निर्वाचन ड्युटीमा भाग नलिएकोमा निर्वाचन आयोगले दृष्टिविहीन शिक्षकहरूलाई कारण बताऊ नोटिस जारी गरेको छ। पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डले हिजो पश्चिम बंगाल माध्यमिक परीक्षा 2026 परिणाम सार्वजनिक गरेको छ। यस वर्ष उत्तर दिनाजपुरका विद्यार्थी अभिरूप भद्राले 700 मा 698 अङ्क प्राप्त गरेर राज्यमा प्रथम स्थान हासिल गरेको छ र गोर्खा जनमुक्ति मोर्चाद्वारा बंगाल सरकारले गैर कानूनी रूपमा नियुक्त गरिएको खरसाङ नगरपालिकाको बोर्ड खारेज गर्नुपर्ने माग सहित विभिन्न विषयहरूमा खरसाङ महकुमा शासकलाई ज्ञापन पत्र बुझाएको आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 10 बजी सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।
1: मानव जीवन अघि बढ्छ, आफ्नै सुख दुःख, हाँसो रुदन अनि आफ्नै घर परिवारको परिस्थिति र गन्थन लिएर र आजको हाम्रो रेडियो रङ्गमञ्च अन्तर्गत नाटक पनि यस्तै घर परिवारको गन्थनलाई समेटिएको नाटक प्रस्तुत गर्ने जमर्को हामीले यहाँ गरेका छौँ र नाटकको शीर्षक रहेको छ आफ्नै गन्थन। नाटककार प्रमिता लामा यर्मो, प्रस्तुता राजीव सुब्बा, प्रस्तुतिकरण सहयोगी विनिता लामा। दर्शकता आउन सुनौ नाटक आफ्नै गन्थन।
2: एन्जल, ए एन्जल, उठ त, 6 बजिसक्यो, उठ्दैनस्। पढ्नु पर्दैन, इक्जाम आउनु सिर्फ 1 महिना छ, सुती बस ल त चाहिँ।
3: मम्मा 5 मिनट।
2: अँ हुँदैन, खुरुक्कै उठ त। ए यसलाई त उठाउने पनि मेरो एउटा ड्युटी नै भइरहेको छ हौ। ए उठ भनेको, उठ, सुन्दैनस्।
3: मम्मा प्लिज प्लिज 5 मिनट।
2: सुन्नुहोस् त, एन्जलकोमा गएर उठाइदिनुहोस् त, त्यसलाई सुतिरहेको छ आरामले।
4: ल ल बाबा, ए बाबा बाबा, ममाले भनेको उठ त, उठ न बाबा। गुड मर्निङ, उठ न, अहिले तिम्रो मम्मा आएर नि फेरि फायर हुन्छ है, उठ न। यसरी नै अल्छी गर्नु हुँदैन त, बिहान छिटो उठ्नुपर्छ र त हेल्थ एन्ड माइन्ड पनि फिट एन्ड फाइन हुन्छ। उठ त बाबा, उठ उठ बाबा, उठ उठ, आउ उठ।
2: खै उठाउनु भएन?
4: उठाएँ खै, मैले त कति चोटि उठाउने कोसिस गरेँ तर उठेन, के गर्नु त बिचारा। राति पनि 12:30 पढेको पढेकै थियो होला नि त।
2: तपाईँलाई त नि के भन्नु, भन्नु र नभन्नु पनि एउटै हो। मैले सुनिनँ तपाईँले छोरीलाई कसरी उठाउनु भयो भनेर।
3: बाबा बाबा
2: यसरी त बोलायो भने यसले टेर्छ र। ए आम्मा, उठाउनु भनेर पठाएको त झन् लुगा पो ओढाइदिएर आएछ, अचम्मै छ।
4: अन्त बिहानीको टाइममा अन्त ठन्डा लाग्दैन लु भन त।
2: तपाईँ नि खै, तपाईँ नि गार्जेन हो कि के हो, छोरीलाई फकाएर उठाएर पढ्नु लगाउनुको साटो मसँग नै आर्गुमेन्ट गर्छ। रिस उठिरहेको बेलामा बकवास नगर्नु है, अहिले एउटाको रिस अर्कोलाई झारी पठाउँछु अन्त।
4: ल बिहान बिहान सुरु भयो अब तिमीहरू।

0: रूपमा छोरीको माझमा नि मलाई पारेर बिहानको मुहूर्त नै मलाई खराब गरिदिन्छौ तिमीहरूले।
1: एन्जल, ए एन्जल उठ त, अट्टेरी गर्छस्। तँलाई नि घरमा महाभारत लाएर मात्र तँलाई शान्ति हुन्छ होइन त, साइन्सको स्टुडेन्ट हेर, आफै पनि बुझ्नुपर्ने हो नि। 17 सालको ढेडी भइसक्यो, बुद्धि कहिले आउँछ को नि? काम कुरो त केही गर्नु पर्दैन, थपक्क थलमै खाना खायो, यसो आमालाई सघाइ सुगाइ गर्नु नि। मनमा कहिले त्यस्तो विचार आउने होइन आमालाई सघाउने, एउटै काम छ खालि पढ्ने, कसको लागि पनि पछि लाग्नु हो। म त यसको त गोठालो गर्नुको लागि मात्रै म त यो घरमा बसेको रहेछु। छ्या उत अब पर्खिस है, पर्खिस है, म तेरो बाउ होइन नि फेरि। चिप्लो लाउँदै तँलाई उठाउने, चिसो पानी माथिबाट खनाइदिन्छु र मात्र उठ्छस् होला यसलाई त। म त
2: हुन्छ हुन्छ उठे, बिहान बिहानै लेक्चर नदिनु न।
1: उठ उठ छिटो उठ, म फोन एटेन्ड गरेर आउँदा तँलाई भेटमा देखेँ भने चाहिँ नि तैँले बुझ्लास् आमा चाहिँ नि के हो भनेर। हेलो हेलो,
3: आमामा के हो, कहाँ थियौ? फोन त ढिलो न ढिलो पो उठायौ त, 3 पल्ट लगातार कल गरिसकेपछि।
1: खै त्यही त हो नि, मेरो डेलीको ड्युटी। एन्जललाई उठाएको, एक्जाम टाउकोमै आइपुग्यो, ढुक्कैले सुत्छ हेर न।
3: त्यही त हो नि, मेरो घरमा पनि त्यस्तै नाटक चल्छ हेर न। फरक यति हो, एन्जल राति अबेरसम्म पढ्छ र मार्क्स पनि सेटिस्फ्याक्ट्री नै ल्याउँछ, तर पालजर भने बिहान उठेर किताब लिएर त बस्छ नि, तर पढेको हो कि के सोचेको हो, मनभित्रभित्रै पढ्छ, साह्रो आवाज निकालेर पढ्नु भनेको एकछिन त पढ्छ, फेरि त्यही त्यसको स्टाइल, यसले पढेको देखेर चित्तै बुझ्दैन हेर न मलाई त।
1: अन्त उसको बाउले राति 11 बजेसम्म पढाउँदैन र?
3: पढाउँछ नि, रातिको 11, 11:30 पढाउँछ नि, तर बाउ चाहिँको रिस त्यही हो, कडा छ, केही नजाने साह्रै पो पिटिहाल्छ कि भनेर आफूलाई पिर लागिरहन्छ। राति जबसम्म तिनीहरू पढाइसकेर सुत्नु जाँदैन, निन्द्रा कहाँ लाग्ने हो र? दिनभरि घरको काम, दोकानको काम, राति भएपछि यिनीहरूको चौकीदारीको काम छ मेरो, वाक्कै लागिसक्यो हेर न मलाई त।
1: हो त, मलाई पनि त्यस्तै लाग्छ कहिलेकाहीँ त, यो केटाकेटीहरू पढेर आफ्नो बाटो कहिले लाग्ने हो र मात्रै ढुक्क हुनु। असाची के को लागि फोन गरेको थियौ तिमीले?
3: एउटा कुरो सेयर गरौँ भनेर फोन गरेको थिएँ
1: कि,
3: अर्को विषयपट्टि पो लागिएछ। हेर न, आमाको आँखाको अपरेसन गरेपछि त छ्याङ्गै देखेँ भनेर भन्नुहुँदै थियो, धेरै खुसी पनि हुनुभएको थियो, तर आजकल त फेरि आँखाले ट्याक्कै पो देख्दैन रे
1: हो। ए हो र, अन्त त्यही डक्टरकोमा गएर यसो सोध्नु नि त के भन्छ डक्टरले।
3: र त मैले हिजो त आमालाई लगेर देखाएको हो, भन्दै थियो सायद लेन्स सरेको जस्तो लाग्यो भन्दै थियो डक्टरले। यसरी त फेरि नयाँ बजार लायन्स क्लबको डक्टरलाई देखाएँ नि, उहाँले पनि भन्नुहुँदै थियो एकपल्ट गएर सिलगढीमा देखाउनु भनेर रिफर पो गरिदिनु भएको छ।
1: ए त्यसो पो, त्यसो भए म एपोइन्टमेन्ट निकालिदिउँ त, तिमी आमालाई लिएर बुधबार या शुक्रबार अन्त आऊ न त।
3: त्यसै गर्नुपर्छ होला हौ, ए माथि ट्याङ्कीमा पानी ओभरफ्लो भए जस्तो छ, आज पानी आउने दिन हो नि त, पछि बात गरौँ ल।
1: ए ल ल ल। एन्जल, ए एन्जल, नुहाइसकिस् भने खाजा लिएर जा त।
2: हुन्छ आमा, आए।
1: आज छिटो कोर्ट पुगेर छिटो फर्कनु भनेको जहिले पनि ढिलै हुन्छ हौ। ए एन्जल, हेर म घरमा छैन भनेर दिनभरि फेरि मोबाइलमा रिल बनाउनु होइन नि, पढ्नु नि बुझिस्। आज धेरै काम छैन, म छिट्टै फर्किने ट्राई गर्छु। यहाँ राइस कुकरमा बसाइदिएको छु भात, वार्मको साइन देखेपछि एकपल्ट राम्रोसँग चलाएर चाहिँ स्विच अफ गरिदिए ल। मैले भने नि काम त बेसी केही पनि छैन, अचानक केही काम आयो भने चाहिँ ढिलो हुनसक्छ, 1 बजीतिर खाना चाहिँ खाइहाल है ल।
2: हुन्छ आमा, बाई बाई, छिटो आउनुहोस् ल।
1: ल ल ल। मोहन, डिसी आउनुभयो, आज फटाफट काम गरेर घर जाइहालौँ भनेको, सबैजना विटनेसहरू आएछ, एउटा पछि अर्को गर्दै तिनजनाको एभिडेन्स गर्ने हुँदा ढिलो भयो नि हौ। खै नानी पनि एक्लै छ घरमा, यति बेला भइसक्यो, त्यसले खाना पनि खायो कि खाएन, खै चिन्ता लागिसक्यो।
4: होइन छोडिदेऊ न हौ, अब त नानी ठुलो भइसक्यो त, भोक लाग्यो भने खाना खान्छ नि। के साह्रो हेडेक लिइरहेको हौ, साह्रै डिपेन्डेन्ट नमनाऊ है। छोरी चेलीको जात हो, यसो केही कामकाज गर्नु पनि सिकाउनु पर्छ है, सिकाउनु पर्छ। एउटा कुरा सुन्यौ?
1: के कुरा?
4: शोभाको यहाँ कोट मोडमा एक्सिडेन्ट भएछ आज 1 बजीतिर हौ।
1: ओ माई गॉड, अपै के भएछ अन्त, कसरी एक्सिडेन्ट भएछ हौ? होइन अन्त अहिले चाहिँ अब दिदी कस्तो हुनुहुन्छ?
4: उफ, एकैचोटि 10 वटा प्रश्न गर्छु। बस बस बस, एकछिन बस, पहिला आरामले बसेर पानी खाऊ न, यस्तो भीषण गर्मीमा। लु पानी पिउ त।
1: लु अब भन्नुहोस् त।
4: सुन त, कोट मोडको भिडबाट तिमीलाई थाहा नै छ, शोभा अटोबाट ओर्लेर रोड क्रसमा गर्न आँटेको थियो अरे, अर्को अटोले धक्का दिएछ र यही नजिकको सिभिल हस्पिटलमा लगेको रहेछ। हामी सबैजना गएको थियौँ उसलाई हेर्नलाई, शोभालाई दुखेर होला, बिचरा कराएको कराएकै रहेछ। तर हस्पिटल अथोरिटीले भने जस्तो फटाफट चिकित्सा स्टार्ट गरेन भनेर पोखरतला मोडको एउटा नर्सिङमा लगेको रहेछ। अहिले खुट्टाको हड्डीमा क्र्याक भएको छ भन्दै थियो।
1: ए अन्त किन त्यति टाढो लगेको हो अन्त? हाम्रै घरको आँगनमा नर्सिङ होम छ त, चिनाजाना डक्टर घरको नजिकै राखे, कति सुविधा हुने थियो, भइगयो त अन्त।
4: त्यो त मलाई थाहा भएन, फ्यामिली मेम्बर्सले के गर्छ के गर्दैन के भन्नु र अब मैले।
1: फोन गरेर जानु पर्यो इभिनिङतिर।
4: त्यसो गर न।

0: छ हौ, आउँदैनौ? शोभाले तिम्रो घरको नजिकमा ल्याएको रहेछ, म अघि नै आएर बसिरहेको छु।
1: गफ गर्दै गर न, म दाजुलाई खाना दिएर आइहाल्छु ल। आम्मामामाम, कति मान्छेहरू हौ!
0: र त शोभाको एक्सिडेन्टको कुरा सुनेर गाउँको मान्छेहरू, कोर्टको वकिलहरू, हेर न सबै नर्सिङ होमको स्टाफहरू पनि छक्क परिरहेको रहेछ नि।
1: अन्त दिदी अहिले कस्तो छ हौ तपाईँलाई?
2: दुख्दैछ नि, अहिले पेन किलरको इन्जेक्सन लगाएर अलिकति कम्ती दुख्दैछ।
0: टेस्टहरू सबै गर्यो, अब के भन्यो पनि डक्टरले?
1: डोन्ट वरी दी, हामी त काम गरेर खटी खाने मान्छेहरू हौ, भगवान्ले हेर्छ नि। सोच्नुहोस् त, केही ठुलो घटना हुनु थियो, अब यतिमा नै सानोमा नै विपद टर्यो नि।
0: अँ, मैले पनि त्यही त भन्दैछु नि शोभालाई।
1: औ बिमला, तिमी बस्ने कि जाने हौ? मान्छेहरू आएको आएकै छ, बहुत भिड पनि भयो। धन्न क्याबिन भएर पो, न त भने त कहाँ यस्तो एलाउ हुन्छ हौ।
0: अँ, म पनि जान्छु अब, म त डेली चाहिँ आउनु सक्दिनँ है। तर तिम्रो त आँगनमै नर्सिङ होम रहेछ, तिमी त आइरहन सक्छौ नि।
1: हो त दिदी, लु अहिलेलाई चाहिँ म जान्छु ल, आउँदै गर्छु नि। केही चिजको आवश्यकता परे चाहिँ ऊ दाजुलाई पठाइहाल्नुहोस् न ल। तपाईँको घरभन्दा त मेरो घर नजिक छ नि। ल दिदी, लु म जान्छु है त।
2: हुन्छ नि, केही परे फोन गर्छु नि ल। तर भोलि त आउँछु होला नि, आऊ है।
1: त्यो पनि भन्ने कुरो हो र, अब आइहाल्छु नि हौ। ल टेक केयर दी। एन्जल, ए एन्जल, रातको 2 बजिसक्यो, सुत अब, भोलि बिहान उठेर पढ्नु।
3: मम्मा, तपाईँ सुत्नुहोस् न, मलाई निन्द्र लागेको छैन, एकछिन अझै पढ्छु।
1: इक्जामको 1-2 हप्ता अघिदेखि त तलाई निन्द्रा पनि लाग्दैन, भोक पनि लाग्दैन। किताब र एन्जल र एन्जल र किताब, जानेकै कुरा त हो नि।

प्लिज प्लिज तपाईँ गएर सुत्नुहोस् न, म एकछिन पढेर 4 बजीको अलार्म लाएर सुत्छु नि ल। यदि मैले अलार्मको आवाज सुनेन भने उठाइदिनुहोस्

0: ड्याड जाऊ छिटो, बस आइपुग्ने टाइम भयो, ढिलो हुन्छ। मम्मा बाई बाई, प्लिज मेरो लागि प्रे गरिदिनुहोस् न ल।
1: बाई बाई बाबा, एडमिट कार्ड र आइडी हाल्यो होला नि?
0: यस मम्मा।
1: एन्जल, पहिला जानेको जानेको सबै गरिहाल्नु ल। केही क्वेसन्स नजानेको भए चाहिँ रिलेभेन्ट एन्सर मिलाएर भए पनि लेख है, फेरि पेपर चाहिँ खाली खाली नछोड्नु नि।
0: हुन्छ मम्मा, भगवान्लाई प्रे गर्नु नभुल्नु ल। बाई बाई।
1: ल ल, बाई बाई बाबा।

0: पेपर कस्तो गरिस्?
1: आज त इङ्ग्लिस त थियो नि, राम्रै गरे, सब जानेकै थियो, इजी वान, एउटा पनि छोडिन।
0: इङ्ग्लिस सब्जेक्टलाई इजी टेक नगर है, तेरो इङ्ग्लिस म्यामले भन्दै थियो कतिजना नानीहरूको इङ्ग्लिस एकदमै राम्रो छ अरे, तर यो सब्जेक्टलाई सिरियस नलिएर रातभरि पढेर भोलिपल्ट इक्जाम गर्न मात्र जान्छौ अरे तिमीहरू।
1: मामा, म सधैँ राम्रो मार्क्स ल्याउँछु र पनि तपाईँलाई कहिले सेटिस्फाई हुँदैन है?
0: मैले तैँले राम्रो गर्दैन भनेको होइन हौ, मैले त यति नै भनेको पो त हो, 100/100 ल्याउनेलाई पो राम्रो स्टुडेन्ट भनिन्छ त। तिमीहरू त 80-90 मार्क्स आए भइहाल्यो, इक्जाम पास गर्नु मात्र पढेर होइन हौ, नलेज एक्वायर गरेर च्याप्टर लाइन बाई लाइन पढ्नु भनेको पो त। तँहरूलाई सम्झाउनु र भालुलाई पुराण सुनाउनु एउटै हो। ए, तपाईँहरू आउनुहोस् न।
2: गुड आफ्टरनुन म्याम, अलिकति आउनु ढिलो भयो है, यस्तो गरममा ट्राफिक जाममा सास नै जाला जस्तो भयो, पसिनाले हेर्नुहोस् न निथुक्कै भइसके।
0: एकछिन फ्यानको हावा खानुहोस् र ठन्डा पानी पनि, म नानीलाई यसो हेरेर आउँछु ल।
3: औ, शोभालाई त छुट्टी दिएछ त है, बिचाराको खुट्टामा त रट पो हालिदिएछ त हौ। अन्त खै तिमीले त मलाई त भनेनौ त।
0: मैले तपाईँलाई भनेको थिएँ होइन, अब तपाईँले पो याद गर्नु भएन होला त।
1: मामा, मामा, हाम्रो रिजल्ट आयो अरे।
0: हँ, अन्त आज त 3 तारिक होइन र, अन्त रिजल्ट त 10-15 तारिक मेभित्र पो आउट हुन्छ भनेको होइन र, अन्त तैँले चेक गरिस्?
1: नाइ, मलाई पुरा डर लाग्यो, तपाईँले नै चेक गरिदिनुहोस् न।
0: डराउने कुरो के छ र, अब जस्तो गरेको छस् त्यस्तै रिजल्ट आउँछ अरे। अलिक पर सर त, म फोन चेक गर्छु हेर्छु। ए, हेर त होइन, यो त फेक न्युज पो भनेर भन्दैछ त, साथीहरूलाई सोधिनुहोस् तैँले।
1: अँ, मैले कृतिलाई फोन गरेँ, त्यो त सुतिरहेको रहेछ, त्यहीलाई केही थाहा छैन रहेछ।
0: के भन्छ हौ यसले, होइन दिनको 12:10 गइसक्यो अहिलेसम्म उठेको छैन रहेछ तेरो साथी। एनिवे, तेरो अरू साथीहरूलाई सोध।
1: मैले सबै साथीहरूलाई सोधेँ, रुमर पो रहेछ। मामा, मामा, गुड न्युज, म पास भएछु 1st डिभिजनमा।
0: कङ्ग्रेचुलेसन्स छोरी, तेरो पर्सेन्टेज चाहिँ कति आयो त्यो चाहिँ भन्न फेरि।
1: मम्मा, नरिसाइ भन्नु।
0: ला, के भन्छ हौ, कति पर्सेन्टेज आयो अरे? अहिले 80-90 भन्दा कम पर्सेन्टेज आए चाहिँ राम्रो कलेजतिर फेरि एडमिसन पाउँदैन नि।
1: 89 मात्र आयो।
0: ल, होइन कुन सब्जेक्टमा चाहिँ तेरो कम आएछ हौ?
1: केमिस्ट्रीमा।
0: अन्त तेरो केमिस्ट्री त राम्रो थियो त, होइन के गरिछ हौ?
1: मम, अलिक ट्रिकी क्वेसन थियो तर मैले राम्रै गरेको जस्तो लागेको थियो। मम्मा, मेरो कम्प्युटरमा ओन्ली 91 आएछ, रिचेकमा पठाऊ।
0: छोडिदे, जे भयो भइहाल्यो, अब कुन कलेजमा के सब्जेक्ट लिएर पढ्ने थरो डिस्कस गरौँ ल।
1: मम्मा, म नि सिलगढीमा पढ्दिनँ, बाहिर नै पढ्छु ल।
0: किन, कहाँ कहाँबाट नानीहरू यहाँ आएर पढ्छ, तँ चाहिँ किन बाहिर गएर पढ्ने?
1: मम्मा, बाहिर ठुलो सहरमा राम्रो युनिभर्सिटीमा पढ्यो भने एक्सपोजर पनि राम्रो हुन्छ, स्टडी विथ एक्सपिरियन्स पनि गेन गर्नु सक्छ नि। मेरो सबै साथीहरू पनि बाहिर गएर पढ्ने अरे।
0: अरू हात्तीमा चढ्यो भनेर चाहिँ तँ चाहिँ घरको धुरीमा चढै ल, आमा बाबाको दुःख बुझ्नु त कता हो कता, अब करोडपतिको छोरी जस्तो पो ठुलो ठुलो सपना मात्रै देख्छस् हो न।
1: आज त नकराउनुहोस् न मम्मा, आई रिक्वेस्ट यु, मलाई आशीर्वाद दिनुहोस्, म राम्रोसँग पढेर आफ्नो खुट्टामा उभिन सकुँ र घर परिवार लगायत समाज र देशको निम्ति पनि केही गर्न सकुँ।
0: वाह वाह, ठुली भएछ मेरो छोरी, लु तिम्रो सबै इच्छाहरू भगवान्ले पुरा गरोस्, यही मेरो शुभेच्छा र शुभकामना छ मेरो बाबालाई, ल आशीर्वाद छ मेरी छोरीलाई।
2: श्रोता आइतेन्जेल सुनभयो नाटक आफ्नै गन्थन, नाटककार प्रमिता लामा एल्मो, प्रस्तुता राजीव सुब्बा, प्रस्तुतिकरण सहयोगी विनिता लामा, र यस नाटकमा पात्र अनुसार भाग लिने कलाकारहरू मदन भुजेल बाबाको भूमिकामा बसन्ती सुब्बा आमा, राम कुमार प्रधान मोहन, कमला प्रधान विमलाको भूमिकामा, रञ्जना शर्मा शोभा, जुना निरौला नम्रताको भूमिकामा अनि एन्जेलको भूमिकामा अक्षता प्रधान। श्रोता, यो नाटक के कस्तो लाग्यो? प्रतिक्रिया जनाउन सक्नुहुनेछ यस ठेगानामा: आकाशवाणी खरसाङ, केन्द्र निर्देशक, नाटक विभाग, हुलाक खरसाङ, पिन नम्बर 7342 03। नाटक प्रसारण भयो आकाशवाणी खरसाङ केन्द्रबाट।

0: समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। शुभेन्दु अधिकारीले आज पश्चिम बंगालको पहिलो भाजपा मुख्यमन्त्रीको रूपमा शपथ लिनुहुनेछ। शपथ ग्रहण समारोह कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा हुनेछ। शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन, केन्द्रीय मन्त्रीहरू र सबै एनडीए शासित राज्यका मुख्यमन्त्रीहरू उपस्थित हुने अपेक्षा गरिएको छ। हिजो यसअघि श्री अधिकारीलाई राज्य भाजपा विधायक दलको नेताको रूपमा निर्वाचित गरिएको थियो। गृहमन्त्री अमित शाहको उपस्थितिमा कोलकातामा विधायक दलको बैठक भएको थियो। बैठकको अध्यक्षता गर्नुहुँदै श्री शाहले शुभेन्दु अधिकारीको पक्षमा सबै प्रस्तावहरू प्राप्त भएको बताउनुभयो। भाजपा विधायक दलको नेता निर्वाचित भएपछि श्री अधिकारीले पश्चिम बंगालका राज्यपाल आरएन रविसँग भेट गर्नुभयो र राज्यमा पहिलो भाजपा नेतृत्वको सरकार गठन गर्ने दावी गर्नुभयो। तृणमूल कांग्रेसको 15 वर्षको शासन अन्त्य गर्दै भाजपाले विधानसभा चुनावमा ऐतिहासिक जित हासिल गरेको थियो। यसैबीच श्री अधिकारीको गृहनगर पूर्वी मेदिनीपुर र उहाँको निर्वाचन क्षेत्र नन्दीग्राममा उत्सव मनायो। मानिसहरूले जुलुस निकालेर र गुलाल उडाएर उत्सव मनाए। आज गुरूदेव रविन्द्रनाथ टेगोर जयन्ती हो। प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र गृहमन्त्री अमित शाहले गुरूदेव रविन्द्रनाथ टेगोरलाई उहाँको 165 औं जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। राष्ट्रिय विधि सेवा प्राधिकरणले आज देशभरि यस वर्षको दोस्रो राष्ट्रिय लोक अदालत आयोजना गर्नेछ। आकाशवाणी समाचारसँग कुरा गर्नुहुँदै प्राधिकरणका सदस्य सचिव सञ्जीव पाण्डेले यस पहलको उद्देश्य सहभागितामूलक र जनकेन्द्रित संयन्त्र मार्फत विवादहरूको सौहार्दपूर्ण समाधानलाई सहज बनाउनु र अदालतहरूमा पर्ने भार कम गर्नु रहेको बताउनुभयो। सदस्य सचिवले राष्ट्रिय लोक अदालत, उच्च अदालत, जिल्ला अदालत, न्यायाधिकरण, उपभोक्ता मञ्च र स्थायी लोक अदालत लगायत विभिन्न तहमा आयोजना गरिने बताउनुभयो। उहाँले 2023 देखि 2025 सम्म 12 वटा राष्ट्रिय लोक अदालत आयोजना गरिएको जानकारी दिनुभयो, जसमा 26 करोड मुद्दाको समाधान गरिएको थियो। उत्तर प्रदेश सरकार जनगणना 2027लाई अझ पारदर्शी, प्रविधिमा आधारित र सठिक बनाउने दिशामा तीव्र गतिमा अघि बढ़िरहेको छ। मुख्यमन्त्री योगी आदित्यनाथले बिहिबार राज्यमा जनगणना 2027को पहिलो चरणको औपचारिक शुरूआत गर्नुभयो। यस पहललाई अगाडि बढाउँदै जनगणना 2027 अन्तर्गत हिजो स्वगणना सत्र आयोजना गरिएको थियो। स्वगणना पूरा गरेर धेरै राज्य मन्त्रीहरू र सांसदहरूले सत्रमा भाग लिए। यसमा उपमुख्यमन्त्रीहरू केशव प्रसाद मौर्य र ब्रिजेश पाठक, राज्य मन्त्रीहरू नरेन्द्र कश्यप र कपिल देव अग्रवाल र डुमरियागंजका सांसद जगदम्बिका पाल पनि उपस्थित हुनुहुन्थ्यो। विदेश राज्यमन्त्री पवित्र मार्गेरिटा कोस्टारिकाका नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण समारोहमा उपस्थित हुनुभयो। एक सामाजिक सञ्जाल पोस्टमा उहाँले राष्ट्रपति, प्रधानमन्त्री र भारतीय जनताको तर्फबाट कोस्टारिकाका राष्ट्रपति र सरकारलाई शुभकामना व्यक्त गर्नुभयो र सार्वजनिक सेवामा सफलताको कामना गर्नुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच 3 दिवसीय युद्धविरामको घोषणा गर्नुभएको छ। यो अस्थायी युद्धविराम 9 देखि 11 मईसम्म रहनेछ, जस अवधिमा दुई देशबीचका सबै सैन्य कार्यवाही रोकिनेछ। राष्ट्रपति ट्रम्पले यो प्रस्ताव आफैले प्रस्ताव गरेको र यसमा दुवै पक्षबाट 1,000 कैदीहरूको आदान प्रदान समावेश हुने बताउनुभयो। उहाँले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो युद्धको रूपमा वर्णन गर्नुहुँदै युद्धलाई स्थायी रूपमा अन्त्य गर्न वा वार्ता भइरहेको पनि बताउनुभयो। मौसम विभागले आगामी 2 दिन केरला, माहे, लक्षद्वीप, दक्षिण आन्तरिक कर्नाटक, तमिलनाडु, पुडुचेरी र कराईकलमा भारी वर्षा हुने पूर्व अनुमान गरेको छ। पूर्वी उत्तर प्रदेश, मध्य महाराष्ट्र, मध्यप्रदेश, मराठवाडा, उपहिमालयी पश्चिम बंगाल, सिक्किम र तटीय आन्ध्र प्रदेशमा पनि चट्याङ पर्ने सम्भावना छ। ओडिसा, रायलसीमा, तेलंगना, कोंकण, गोवा, तटीय कर्नाटक, अण्डमान र निकोबार टापुहरू र उत्तर पूर्वी राज्यहरूमा पनि यस्तै अवस्थाको अपेक्षा गरिएको छ। गुजरात र पश्चिमी राजस्थानमा बिहिबारसम्म गर्मीको लहरको अवस्था रहने सम्भावना छ। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 11 बजी सुन्दै गर्नुहोस् आकाशवाणी।

समय यस बेला बिहानको 10:05 भइसकेको छ। यहाँहरू सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ 100.2, साथमा न्यूज अन एआईआर एप पनि। त अब पालो भएको छ कार्यक्रम हेलो खरसाङको, जस अन्तर्गत यहाँहरूलाई सुनाउनेछ विभिन्न रोचक कार्यक्रमहरू, साथमा हिन्दी चलचित्रका गीतहरू पनि विभिन्न कलाकारको आवाजमा।

यो वाणीको साथमा कार्यक्रम हलो खरसाङको शुभारम्भ गरौँ। गुरु रविन्द्रनाथ टेगोर भन्नुहुन्छ, मानिसको जीवन नदी जस्तै हो, कहिलेकाहीँ त्यसले कठिन चट्टानहरू पार गर्नुपर्छ, तर अन्ततः त्यो आफ्नै बाटो बनाएर अगाडि बढिरहन्छ।

रविन्द्रनाथ टेगोरको जन्मजयन्ती प्रत्येक वर्ष मे 9 तारिक मनाइन्छ र उनी भारतका महान कवि साहित्यकार दार्शनिक संगीतकार तथा चित्रकार हुनुहुन्छ र उहाँलाई गुरुदेव भनेर पनि सम्मानपूर्वक सम्बोधन गरिन्छ। रविन्द्रनाथ ठाकुरको जन्म सन् 1861 मे 9 भारतको कोलकातामा भएको थियो र उनले कविता कथा उपन्यास नाटक तथा गीत मार्फत साहित्य र संस्कृतिमा अतुल्य योगदान पुर्याउनु भएको छ र उनीद्वारा रचित गीताञ्जली कृतिका लागि सन् 1913 साहित्यतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए र उनी नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो एसियाली साहित्यकार हुन्। उनले मानवता, प्रेम, प्रकृति, शिक्षा र स्वतन्त्रताको भावनालाई आफ्नो रचनामा विशेष स्थान दिएका छन् र भारतको राष्ट्रगान जनगणमन तथा बङ्गलादेशको राष्ट्रगान आमार सोनार मङ्गला पनि उनले रचना हुन्। रविन्द्रनाथ ठाकुरको जन्मजयन्तीको अवसरमा विद्यालय साहित्यिक संस्था तथा विभिन्न सांस्कृतिक कार्यक्रम मार्फत उनका कविता, गीत र विचारहरू प्रस्तुत गरिन्छ।

संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष विश्वभर सड़क दुर्घटना न्यूनीकरण गर्न तथा मानिसहरूलाई सुरक्षित यातायातप्रति सचेत बनाउन संयुक्त राष्ट्रसंघीय विश्व सड़क सुरक्षा सप्ताह मनाउने गर्दछ। यो सप्ताहले सड़क सुरक्षाको महत्व बुझाउँदै चालक, यात्रु, पैदल यात्री तथा सम्पूर्ण नागरिकलाई जिम्मेवार बन्न प्रेरित गर्छ। सड़क दुर्घटना आज विश्वमै गम्भीर समस्यामध्ये एक हो र प्रत्येक वर्ष लाखौं मानिस सड़क दुर्घटनाका कारण घाइते हुने तथा ज्यान गुमाउने गर्छन्। विशेष गरी युवावर्ग र बालबालिका बढी प्रभावित हुने गरेका छन्। तीव्र गति, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, ट्राफिक नियम उल्लङ्घन गर्नु, मोबाइल प्रयोग गर्दै सवारी चलाउनु, हेलमेट तथा सीट बेल्ट प्रयोग नगर्नु आदि दुर्घटनाका मुख्य कारण हुन्। यस सप्ताहको मुख्य उद्देश्य सुरक्षित सड़क सुरक्षित जीवन भन्ने सन्देश फैलाउनु हो। सड़क सुरक्षा केवल ट्राफिक प्रहरीको जिम्मेवारी मात्र होइन, यो हरेक नागरिकको कर्तव्य हो। पैदल यात्रीले जेब्रा क्रसिङ प्रयोग गर्ने, चालकले गति नियन्त्रण गर्ने, ट्राफिक संकेत पालना गर्ने तथा यात्रुहरूले सुरक्षाका उपाय अपनाउने बानी विकास गर्नुपर्छ। विकासशील देशमा सड़क पूर्वाधारको कमजोरी, घुरो सड़क तथा नियम पालनाको कमीको कारण दुर्घटना धेरै हुने गरेको छ। त्यसैले सरकार, स्थानीय निकाय र नागरिक सबै मिलेर सुरक्षित यातायात प्रणाली निर्माण गर्न आवश्यक छ। र यसका साथै अन्त्यमा सड़क सुरक्षा सप्ताहले हामीलाई जीवन अमूल्य छ भन्ने सन्देश दिन्छ। यदि प्रत्येक व्यक्तिले ट्राफिक नियमको पालना गर्ने हो भने धेरै दुर्घटनाबाट बाँच्न सक्छौं र सावधानी अपनाऊ, सुरक्षित यात्रा गराउँ भन्ने भावना सबैमा विकसित हुन अति आवश्यक छ।

अब जानौ आजको मौसम बारे जानकारी। खरसाङको अधिकतम तापमान 26 डिग्री सेल्सियस छ भने न्यूनतम तापमान रहेको छ 19 डिग्री सेल्सियस। दार्जिलिङको अधिकतम तापमान 19 डिग्री सेल्सियस, न्यूनतम तापमान रहेको छ 13 डिग्री सेल्सियस। कालेबुङको अधिकतम तापमान 26 डिग्री सेल्सियस रहेको छ भने न्यूनतम तापमान रहेको छ 19 डिग्री सेल्सियस। यसै गरी सिलगढीको न्यूनतम तापमान 23 डिग्री सेल्सियस छ भने अधिकतम तापमान छ 31 डिग्री सेल्सियस। यसै गरी मिरिकको अधिकतम तापमान 23 डिग्री सेल्सियस, न्यूनतम तापमान रहेको छ 17 डिग्री सेल्सियस। यसै गरी तकदाहको अधिकतम तापमान 25 डिग्री सेल्सियस, 18 डिग्री सेल्सियस न्यूनतम तापमान रहेको छ।

श्रोतालाई अब अर्को गीत यहाँलाई सुनाइरहेछौँ। कुमार सानु अनि अलका याग्निकको युगल आवाजमा रहेको यो गीत साजन चलचित्रबाट स्वीकार्नुहोस्।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 मेगाहर्जमा। र अब अघिल्लो अधिवेशनमा विविध रोचक कार्यक्रमहरूको साथमा रहनेछु म शिखा। त श्रोताहरूले हाम्रो कार्यक्रमहरू एफएम 103.5 मेगाहर्ज लगायत आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एपमा पनि सुन्न सक्नुहुनेछ। त श्रोता समक्ष अब प्रस्तुत गर्न लागिरहेछौं कार्यक्रम व्यक्ति विशेष। श्रोता आज हो रविन्द्र जयन्ती, त्यसैले कार्यक्रम व्यक्ति विशेषमा यहाँहरूलाई आज रविन्द्रनाथ टेगोरबारे केही जानकारी दिनेछौ। रविन्द्र जयन्ती रविन्द्रनाथ टेगोरको जन्म जयन्ती हो। रविन्द्रनाथ टेगोरको जन्म सन् 1861 मई महिनाको 7 तारिकमा भएको थियो। उनी भारतीय स्थित कोलकाताको जोडासाखु भन्ने ठाउँमा जन्मेका थिए। उनका पिताको नाम देवेन्द्रनाथ र माताको नाम शारदा देवी थियो। उनको परिवार शिक्षित र सम्पन्न थियो। उनी 7 दाजुभाइमध्ये कान्छा थिए। सानैमा उनलाई पढ्नका लागि विद्यालय भर्ना गरियो। उनी विद्यालयको सीमित वातावरणमा भन्दा स्वतन्त्र रहेर खुला वातावरणमा सिक्न चाहन्थे। त्यसैले घरमा हुने साहित्य सङ्गीत र चित्रकला सम्बन्धी चर्चामा उनी विशेष ध्यान दिन्थे। यो कुरा बुझी उनलाई घरमै पढ्ने र सङ्गीतको अभ्यास गराउने व्यवस्था गरियो।

रविन्द्रनाथ टेगोर औपचारिक अध्ययनलाई अघि बढाउन बेलायत गए। त्यहाँ लन्डन विश्वविद्यालयमा भर्ना भई पढ्न पनि थाले। उनलाई आफ्नो देशको मायाले छाडेन। उनी भारत फर्किएर अध्ययन, भ्रमण र लेखनमा तल्लीन भए। रविन्द्रनाथ टेगोर विश्वविख्यात कवि, साहित्यकार, दार्शनिक र भारतीय साहित्यका एकमात्र नोबेल पुरस्कार विजेता थिए। बंगाली साहित्यको माध्यमबाट भारतीय सांस्कृतिक चेतनामा नयाँ ज्यान हाल्ने एक युग द्रष्टा थिए। उनी एसियाका प्रथम नोबेल पुरस्कार सम्मानित व्यक्ति थिए। ठाकुर विश्वका एकमात्र यस्ता साहित्यकार हुन् जसका दुई रचना दुई छुट्टा छुट्टै देशका राष्ट्रगान बनेका थियो। भारतको राष्ट्रगान जनगणमन र बंगलादेशको राष्ट्रिय गान आमार सोनार बंगला ठाकुरकै रचना हुन्। रविन्द्रनाथ टेगोरले गीताञ्जली जस्ता

विश्वविख्यात कृतिहरू र रविन्द्र संगीतको माध्यमबाट बंगाली साहित्य र संस्कृतिलाई वैश्विक पहिचान दिलाए। उनले शान्तिनिकेतन र विश्वभारती विश्वविद्यालय स्थापना गरेर प्रकृति अनुकूल सृजनात्मक र नैतिक शिक्षाको परम्परा स्थापना गरे। उनका विचारहरूले शान्ति, अहिंसा, मानववाद र अन्तर्राष्ट्रिय सद्भावमा जोड दिए, जुन रविन्द्र जयन्तीको महत्वको केन्द्रबिन्दु हुन्।

पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा र श्रोताबिन्दु अब समय भइरहेको छ फरमाइशी हिन्दी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा को त श्रोताहरूले हाम्रो कार्यक्रमहरू एफएम 103.5 मेगाहर्ज लगायत आकाशवाणी दार्जिलिङको एफएम 102 मेगाहर्ज अनि न्युज अन एआईआर एपमा पनि सुन्न सक्नुहुनेछ त फरमाइशी कार्यक्रमलाई पर्खेर बसिरहनुभएका हाम्रा सम्पूर्ण टाढा अनि नजिकका श्रोताहरूलाई कार्यक्रमको आजको यस अङ्कमा हार्दिक स्वागत टक्राउन चाहन्छु म शिखाको तर्फबाट र कार्यक्रमको थालनी गरिरहेका छौँ यस प्रथम प्रस्तुतिबाट जसमा गुञ्जने आवाज रहेको छ अभिजित अनि श्रेया घोषालको फिल्म रहेको छ ओम शान्ति ओम र यस गीतको निम्ति अनुरोध लेखी पठाउनु हुने हाम्रा श्रोताहरू हुनुहुन्छ अप्पर सिडुबारी बस्ती खरसाङबाट सुषमा सिंह एसएम दर्नाल सयम दर्नाल पुष्पा छेत्री करुणा अनि विनोद गड्डी लाइन खरसाङबाट अनु तारा गीता पुष्पा प्रणीता अनि सुनिता मालदिरामबाट सुषमा राई सुनिल राई शुभम सरिता सौरभ अनि जोगमाया राई गर्ल्स स्कुल रोड मनिहारीबाट अवधेश गुप्ता भोलु निलु विशाल राज अनि वंशराज महादेवघाट अमलेश्वरबाट दोमन ठाकुर सुमन ठाकुर मिथलेश तारिणी सूरज सुजला ज्योति रेयांश भाटापाडा दन्तरेङ्गीबाट द्वारिका प्रसाद वर्मा किशोर कुमार दीपक कुमार अनि झावेन्द्र कुमार वर्मा गोलाघाट बक्सरबाट विजय केसरी गौरीशङ्कर केसरी शम्भु केसरी नयाँ बजार बक्सरबाट राजेश केसरी पङ्कज अनि रोहन केसरी पुस्तकालय रोड फारबिसगंज बिहारबाट शम्भु प्रसाद गुप्ता कुन्ती देवी प्रेम कुमार गुप्ता कृष्ण कुमार गुप्ता नन्दकिशोर गुप्ता अनि प्रदीप यसै गरी भिक्टोरिया ग्राम खरसाङबाट ललिता गुरुङ प्रवीण आयशा अर्पिता अनि प्रज्ञान ती सबै श्रोताहरूको अनुरोधमा राखिरहेछौ आजको हाम्रो कार्यक्रमको यो प्रथम प्रस्तुति

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ फरमाइशी हिन्दी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा म शिखाको साथमा र कार्यक्रमलाई अघि बढाउँदै यो अघिल्लो प्रस्तुति रहनेछ फिल्म ये जवानी है दिवानीबाट श्रीराम अनि शिल्पा रावको आवाजमा र अनुरोधकर्ताहरू हुनुहुन्छ गान्धी चौक रोपड पन्जाबबाट हरदेव मिका बलविन्दर विराग जैतिक विराग मिका विराग रिङ्गी छत्तीसगढबाट दिनेश वर्मा करुणा वर्मा मेहरनगर उमरखेर महाराष्ट्रबाट अभिजित कवहंकर सरिता सिद्धान्त प्रिन्स एकांक्ष कवहंकर विश्वकर्मनगर नागपुरबाट शैलेश कवहंकर वैशाली सुमित अनि ध्वनि कवहंकर खरसाङ बजारबाट सतीश पाण्डे मिरिक थर्बुबाट कल्याण राई तकदाबाट शेखर शान्तिनगर बिला छत्तीसगढबाट प्रदीप कुमार शाह प्रतिमा शाह सन्देश शाह पुणे महाराष्ट्रबाट बिना आदिश मेहता अनि माही मेहता सिटोङ अप्पर मामरिङबाट सारिका शेर्पा याङ्जी शेर्पा लाखीमा तृष्णा मुखिया सलिमा राई अनि राधा शेर्पा अररिया रोजघर बजारबाट शरीफ आर्जु मोहसिन आर्जु नवाब आर्जु सवाब सरफराज खान अफजल नुसर जानम फरजाना खानम शाहना शबनम सौम्य नाजमिन रुकैया अनि रिहाना यी सबै श्रोताको अनुरोधमा सुन्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति।

त श्रोताहरूलाई अब सुनाउनेछौँ आजको हाम्रो फरमाइसी कार्यक्रमको यो अन्तिम प्रस्तुति फिल्म टोयलेट एक प्रेम कथाबाट सुनिली गमनी श्रेया घोषालको युगल आवाजमा र अनुरोधकर्ताहरू यस प्रकारले हुनुहुन्छ वार्ड नम्बर 12 रामपुरबाट शबाना प्रवीण शाहिन तमन्ना रकीब कमरान फरहान खुशबू रिम्मी एम राही अब्रार आलम गोलाबजार बक्सरबाट सदानन्द आर्य अभयनन्द परमानन्द पंकज प्रमोद रोहित अनि मोहित न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तोरकुवात्रुष एका स्वर्णलता श्रद्धा अनिरुद्ध ड्यामियन जुलियन चार्जेका झ्याउगुडी बस्तीबाट विमल खडिया मीना सुचिता निलु अनि सनिया खडिया बिहार कोलोनी लोनीबाट नसिमुल इस्लाम गनौरी प्रकाशवीर राजपूत टोन्डी लहार बलोदबाट कमलेश जयपुरिया टाउनशिप भिलाईबाट अनुश्री प्रदीप पिङ्की अनि प्रमिला प्रदीप मोहाली चण्डीगढबाट टिडी मल्होत्रा प्रतीक ऋतिक मल्होत्रा अनिल शर्मा जयवीर सिंह अमनदीप कालकाबाट शुभचन्द्र बजाज साहिल अनि बिट्टा बजाज रोज ब्याङ्क रानी हिट्टी राजबारी दार्जिलिङबाट कोमल थापा चन्द्र प्रधान प्रतिमा लोहार प्रवीण लोहार प्रतिष्ठा आहना रसाइली एकता रसाइली अनुराधा राई अनि हेमाञ्जली तामाङ यसै गरी डोङ्गरगाउँ छत्तिसगढबाट राष्ट्रपाल गजविए राधिका गजविए अनिष्का अनि तन्मय साथै चित्रबस्ती खरसाङबाट साहिल देवान अनुराग दीपिका प्रियङ्का अनि शान्ता तामाङ त स्वीकार्नुहोस् आजको हाम्रो कार्यक्रमको यो अन्तिम प्रस्तुति

त्यही दिन जो प्रसारण भइरहेको थियो फरमाइसी कार्यक्रम तपाईँको अनुरोधमा आकाशवाणीको खरसाङ केन्द्रबाट र मनोरञ्जनको क्रमलाई अघि बढाउनेछौँ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम सुनाएर त्यसैले सुन्दै गर्नुहोस् आकाशवाणीको खरसाङ केन्द्रलाई।

यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। भारतीय जनता पार्टीका नेता शुभेन्दु अधिकारीले आज कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा आयोजित एक समारोहमा पश्चिम बंगालमा भाजपाको पहिलो मुख्यमन्त्रीको रूपमा शपथ लिनुभयो। मुख्यमन्त्री सहित पाँच मन्त्रीमण्डलका मन्त्रीहरूले पनि शपथ लिए। राज्यपाल आरएन रविले मन्त्रीहरूलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो। मन्त्रीमण्डलमा दिलीप घोष, अग्निमित्रा पल, अशोक किर्तनिया, निशित प्रमाणिक अनि खुदिराम टुडु सामेल छन्। आज 25 वैशाखको शुभ दिन हो, गुरूदेव रविन्द्रनाथ टेगोरको जयन्ती, जो राज्यभरि मनाइन्छ। पश्चिम बंगालमा नयाँ भाजपा सरकारको शपथ ग्रहण समारोहका लागि यही दिन चुनिएको थियो। समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह, एनडीए अनि भाजपा शासित अन्य राज्यका मुख्यमन्त्री, भाजपा अध्यक्ष नितिन नवीन अनि पार्टीका अन्य नेता उपस्थित थिए। कार्यक्रमको शुरूआत गुरूदेव रविन्द्रनाथ टेगोरलाई पुष्पाञ्जली अर्पित गरेर भयो। प्रधानमन्त्री नरेन्द्र मोदीले 25 वैशाखको अवसरमा गुरूदेव रविन्द्रनाथ टेगोरलाई श्रद्धाञ्जली अर्पित गर्नुभयो। सोशल मीडिया पोस्टमा प्रधानमन्त्रीले भन्नुभयो, टेगोर असाधारण प्रतिभाका धनी लेखक, विचारक तथा कवि थिए। श्री मोदीले भन्नुभयो, टेगोरले एक असाधारण दार्शनिक, शिक्षाविद, कलाकार अनि भारतको सभ्यतागत आत्माको शाश्वत आवाजको रूपमा आफ्नो छाप छोडेको छ। प्रधानमन्त्रीले भन्नुभयो, गुरूदेव टेगोरले मानवताको गहिरो भावनाहरू अनि संस्कृतिको सर्वोच्च आदर्शहरूलाई अभिव्यक्ति दिनुभयो। श्री मोदीले भन्नुभयो, रविन्द्रनाथ टेगोरले समाजलाई नयाँ विचार, रचनात्मक ऊर्जा अनि सांस्कृतिक आत्मविश्वासले समृद्ध गर्नुभयो। उहाँले भन्नुभयो, गुरूदेवलाई गहिरो श्रद्धा अनि कृतज्ञताको साथ याद गरिन्छ। श्री मोदीले भन्नुभयो, उहाँको विचारले सदैव मानिसहरूलाई मार्गदर्शन गरिरहनेछ। रक्षा मन्त्री राजनाथ सिंह अनि गृहमन्त्री अमित शाहले गुरूदेव रविन्द्रनाथ टेगोरको 165 जन्म जयन्तीको अवसरमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। सोशल मीडियामा आफ्नो सन्देशमा राजनाथ सिंहले भन्नुभयो, गुरूदेव टेगोरले एक भारत श्रेष्ठ भारतको भावनालाई बलियो गर्नुभयो तथा भारतको सांस्कृतिक विरासतलाई विश्व अघि प्रभावशाली ढंगले प्रस्तुत गर्नुभयो। श्री राजनाथ सिंहले टेगोरलाई महान साहित्यकार, चिन्तक अनि संगीतको ज्ञाता बताउनुहुँदै भन्नुभयो, उहाँको विचार अनि आदर्शले आउने पीढ़ीहरूलाई प्रेरित गरिरहनेछ। गृहमन्त्री अमित शाहले भन्नुभयो, गुरूदेव टेगोरले साहित्य, संगीत अनि दर्शनको माध्यमले स्वतन्त्रताको भावनालाई नयाँ दिशा दिनुभएको छ। उहाँले भन्नुभयो, टेगोरको रचनाहरूले मानवता, भाइचारा अनि संवेदनशीलताको सन्देश दिँदछ। गीताञ्जलीले मानवता अनि अध्यात्मलाई नयाँ बाटो देखाएको छ, जबकि जनगण मनले देशको एकता अनि सम्मानलाई स्वर दिएको छ। प्रधानमन्त्री सुरक्षा बीमा योजना, प्रधानमन्त्री जीवन ज्योति बीमा योजना अनि अटल पेन्सन योजनाले 11 वर्ष पूरा गरेको छ। वित्त मन्त्रालयले भनेको छ, सामाजिक सुरक्षाको यो योजनाहरूको उद्देश्य सबैलाई, विशेष रूपले समाजका वञ्चित अनि कमजोर वर्गलाई सस्तो वित्तीय सुरक्षा प्रदान गर्नु हो। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले भन्नुभयो, प्रधानमन्त्री जीवन ज्योति बीमा योजना अन्तर्गत 27 करोड़भन्दा अधिक नामाङ्कन, प्रधानमन्त्री सुरक्षा बीमा योजनामा 58 करोड़ अनि अटल पेन्सन योजनामा 9 करोड़ नामाङ्कन भइसकेको छ। श्रीमती सीतारमणले भन्नुभयो, जीवन ज्योति बीमा योजना अन्तर्गत 10,70,000 भन्दा अधिक परिवारहरूको 21,500 करोड़ रुपियाँ भन्दा अधिकको दावीलाई सुल्झाएको छ। वित्त मन्त्रीले अझ भन्नुभयो, पीएम सुरक्षा बीमा योजना अन्तर्गत 1,84,000 भन्दा अधिक परिवारहरूको लगभग 3,660 करोड़ रुपियाँको दावीलाई समाधान गरिएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत तथा त्रिनिदाद अनि टोबेगो बीच पारम्परिक सम्बन्धहरूको सराहना गर्नुभयो। त्रिनिदाद अनि टोबेगोको यात्रामा रहेका डाक्टर जयशंकरले त्यहाँका विदेश तथा क्यारिकाम मामिला मन्त्रालयमा ध्वजारोहण समारोहलाई सम्बोधित गर्नुभयो। श्री जयशंकरले यस अवसरमा दुई देशबीच गहिरो सांस्कृतिक सम्बन्ध अनि ऐतिहासिक जुडाउको उल्लेख गर्नुभयो। डाक्टर जयशंकरले त्रिनिदाद अनि टोबेगोका प्रधानमन्त्री कमला प्रसाद विशेषरसित पनि भेट गर्नुभयो तथा द्विपक्षीय सहयोगलाई अझ बलियो गर्नबारे चर्चा गर्नुभयो। उहाँले बताउनु भए अनुसार यस यात्रा अवधि पर्यटन, विदेश अनि क्यारिकम मामिला मन्त्रालयको भवनको सौर ऊर्जाले सञ्चालन, विभिन्न परियोजनाहरू अनि आयुर्वेद केन्द्रको स्थापना सहित धेरै सम्झौताहरूमा सहमति बनेको छ। विदेश राज्य

मन्त्री पवित्र मार्गरिटाले कोस्टारिकाको नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण समारोहमा भाग लिनुभयो। सोशल मिडिया पोस्ट मार्फत उहाँले कोस्टारिकाका राष्ट्रपति अनि सरकारलाई भारतका राष्ट्रपति प्रधानमन्त्री अनि देशको जनताको तर्फबाट शुभकामना दिनुभयो। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 2:40 मिनटमा सुन्दै गर्नुहोस् आकाशवाणी।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं। समय यस बेला दिउँसोको 2:30 भइरहेछ र अब श्रोताहरूलाई सुनाउनेछौ विविध शर्मा केही आधुनिक गीत। तर यो प्रथम प्रस्तुति यहाँहरू समक्ष सविता छेत्रीको आवाजमा।

0: त विविध शर्मा केही आधुनिक गीतको प्रस्तुतिपछि अब पालो समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। भाजपा नेता शुभेन्दु अधिकारी बने पश्चिम बंगालको नयाँ मुख्यमन्त्री। कोलकाताको ब्रिगेड मैदानमा आयोजित भव्य शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा राज्यपाल एनआर रविले शुभेन्दु अधिकारीलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज शुभेन्दु अधिकारीलाई पश्चिम बंगालको मुख्यमन्त्री बनेकोमा बधाई दिनुभएको छ। प्रधानमन्त्री सुरक्षा बीमा योजना, प्रधानमन्त्री जीवन ज्योति बीमा योजना अनि अटल पेन्सन योजनाले 11 वर्ष पूरा गरेको छ। चिलीका विदेश मन्त्री फ्रान्सिस्को पेरेज मेक्केन्ना आजदेखि 15 मईसम्म भारतको आधिकारिक यात्रामा रहनुहुनेछ। र आइपीएल क्रिकेटमा आज जयपुरमा राजस्थान रोयल्सको सामना गुजरात टाइटन्ससित हुनेछ। भाजपा नेता शुभेन्दु अधिकारी बने पश्चिम बंगालको नयाँ मुख्यमन्त्री। कोलकाताको ब्रिगेड मैदानमा आयोजित भव्य शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा राज्यपाल एनआर रविले शुभेन्दु अधिकारीलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो। शुभेन्दु अधिकारीका साथ अन्य 5 जनाले शपथ ग्रहण गरे। शुभेन्दु अधिकारीपछि दिलीप घोषलाई शपथ दिलाइयो। त्यसपछि क्रमशः श्रीमती अग्निपाल मित्रा, श्री अशोक किर्तनिया, श्री छुदिराम टुडु र नीतीश प्रामाणिकलाई शपथ दिलाइयो। पछि मन्त्रीमण्डलमा अन्य मन्त्रीहरूलाई सामेल गरिनेछ। सुन्नुहोस् हाम्रा संवाददाता अशोक चौरासियाको एक रिपोर्ट।
2: शपथ ग्रहण समारोहमा आउँदा प्रधानमन्त्रीले मञ्चबाट अभूतपूर्व जनादेश दिएकोमा राज्यका जनतालाई नतमस्तक भई साष्टाङ्ग प्रणाम गर्दै नमन गर्नुभयो। आज रविन्द्रनाथ ट्यागोरको जन्म जयन्तीको दिन आयोजित यस ऐतिहासिक शपथ ग्रहण समारोहमा श्री ट्यागोरलाई नमन गरियो। यसको स्पष्ट सङ्केत थियो भाजपाको शासनमा सोनार बंगलाको गौरवलाई पुनः फर्काइल्याउने भाजपाको संकल्प रहेको छ। पश्चिम बंगालको समृद्ध संस्कृति, गौरव, गरिमा र इतिहासलाई पुनः स्थापित गर्ने भाजपाको कटिबद्धता यस सन्देशमा झल्किरहेको थियो। यस शपथ ग्रहण समारोहमा भाजपा शासित राज्यहरूका सबै मुख्यमन्त्रीहरू, एनडिएका मुख्यमन्त्रीहरू, केन्द्रीय मन्त्रीहरू अनि भाजपाका नेताहरू उपस्थित थिए। उत्तर प्रदेशका मुख्यमन्त्री श्री योगी आदित्यनाथ, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस, हरियाणा, राजस्थान, गुजरात, उडिसा, बिहार, असम, सिक्किम लगायत 22 भन्दा बढी राज्य तथा केन्द्र शासित प्रदेशहरूका मुख्यमन्त्रीहरू उपस्थित थिए। केन्द्रीय मन्त्रीहरूमा गृहमन्त्री अमित शाह, शिवराज सिंह चौहान, नितिन गडकरी, धर्मेन्द्र प्रधान आदिको विशेष उपस्थिति थियो। मञ्चमा जान अघि श्री मोदीले शुभेन्दु अधिकारी र भाजपा प्रदेश अध्यक्ष समीक भट्टाचार्यसँग खुला वाहनमा सवार भई उपस्थित लाखौं जनसमूहको अभिवादन गर्नुभयो। मञ्च नजिक पुग्न अघि श्री मोदी वाहनबाट तल झरेर कार्यकर्ताहरूको अभिवादन गर्नुभयो। मञ्चमा माता दुर्गाको विराट चित्र लगाइएको थियो, जो बंगालको गहिरो र समृद्ध संस्कृतिको प्रतीक हो। अर्को घटनाक्रममा श्री मोदीले सिलगढी निवासी 97 वर्षीय भाजपा नेता माखनलाल सरकारको खुट्टा ढोक्नुभयो, जसले पार्टीमा कार्यकर्ताको महत्व सर्वोपरि हुन्छ भन्ने सन्देश दिएको छ। श्री सरकार भाजपाका संस्थापक सदस्यहरू मध्ये एक हुन्। भाजपाका संस्थापक स्वर्गीय डाक्टर श्यामा प्रसाद मुखर्जीका साथ उहाँले भाजपाका लागि काँधमा काँध हाली काम गरेका थिए। यो स्वयंमा एउटा अत्यन्त भावुक पल थियो। अशोक चौरसिया, आकाशवाणी समाचार।
1: शपथ ग्रहणपछि संवाददाताहरूसित बातचित गर्दै मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो, डाक्टर श्यामा प्रसाद मुखर्जीको आदर्शहरूमा आधारित राजनीतिक दललाई कुनै प्रमाणको आवश्यकता पर्दैन। उहाँले भन्नुभयो, जुन मानिसहरूले अझ पनि नतिजाहरूमा चर्चा गरिरहेका छन् उनीहरूले विवेकले काम गर्नुपर्नेछ। उहाँले भन्नुभयो, पश्चिम बंगालमा शिक्षा अनि संस्कृतिमा भएको भारी नोक्सानबाट निकाल्ने जिम्मेवारी भाजपामाथि छ।
3: आज का दिन बहुत महत्वपूर्ण है देश के लिए, बंगाल के लिए। इसलिए प्रधानमंत्री का इच्छा था नया सरकार रविंद्र जयंती का दिन अपना कार्यकाल शुरू करे, इसलिए हम लोग प्रधानमंत्री जी का नेतृत्व में कोबी गुरु को प्रणाम करते हुए आज संविधान को मानते हुए ओथ टेकिंग किया।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले आज शुभेन्दु अधिकारीलाई पश्चिम बंगालको मुख्यमन्त्री बनेकोमा बधाई दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री मोदीले भन्नुभयो, श्री अधिकारीले आफूलाई जनतासँग गहिरो रूपमा जोडेको अनि जनताको आकांक्षालाई नजिकबाट बुझ्ने नेताको रूपमा स्थापित गर्नुभएको छ। प्रधानमन्त्रीले श्री अधिकारीलाई आगामी कार्यकालमा सफल कार्यकालको कामना गर्नुभयो। प्रधानमन्त्रीले मन्त्रीको रूपमा शपथ लिएकोमा दिलीप घोष, अग्निमित्र पल, अशोक किर्तनिया, खुदिराम टुडु र निश्चित प्रामाणिकलाई पनि बधाई दिनुभयो। उहाँले भन्नुभयो, यी नेताहरूले तल्लो तहमा अथक परिश्रम गरेका छन् र जनताको सेवा गरेका छन्। श्री मोदीले मन्त्रीको रूपमा उनीहरूले पश्चिम बंगालको विकासको मार्गमा अझ बलियो बनाउनेमा विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि कर्नाटक अनि तेलंगाना जानुहुनेछ। प्रधानमन्त्री बेंगलुरूमा आर्ट अफ लिभिङको 45 औं वर्षगाठ समारोहमा भाग लिनुहुनेछ।

0: उपराष्ट्रपति ने कहा कि गुरुदेव टैगोर का योगदान साहित्य के क्षेत्र से कहीं अधिक व्यापक था और आने वाली पीढ़ियों पर उनका अमिट प्रभाव रहेगा। प्रधानमंत्री नरेंद्र मोदी ने कहा कि गुरुदेव असाधारण प्रतिभा के धनी लेखक, विचारक और कवि थे। श्री मोदी ने कहा कि गुरुदेव ने एक दार्शनिक, शिक्षाविद, कलाकार और भारत की सभ्यतागत आत्मा की शाश्वत आवाज के रूप में अपनी छाप छोड़ी। रक्षा मंत्री राजनाथ सिंह ने कहा कि गुरुदेव ने एक भारत श्रेष्ठ भारत की भावना को मजबूत किया और भारत की सांस्कृतिक विरासत को दुनिया के सामने प्रभावशाली ढंग से प्रस्तुत किया। गृहमंत्री अमित शाह ने कहा कि गुरुदेव टैगोर ने साहित्य, संगीत और दर्शन के माध्यम से स्वतंत्रता की भावना को नई दिशा दी। समाचार कक्ष से विशाल शर्मा।
1: प्रधानमन्त्री सुरक्षा बीमा योजना, प्रधानमन्त्री जीवन ज्योति बीमा योजना अनि अटल पेन्सन योजनाले 11 वर्ष पूरा गरेको छ। वित्त मन्त्रालय अनुसार सामाजिक सुरक्षाका यी योजनाहरूको उद्देश्य सबैलाई विशेष रूपले समाजका वञ्चित अनि कमजोर वर्गलाई सस्तो वित्तीय सुरक्षा प्रदान गर्नु हो। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले भन्नुभयो, प्रधानमन्त्री जीवन ज्योति बीमा योजना अन्तर्गत 27 करोड भन्दा अधिक नामाङ्कन, प्रधानमन्त्री सुरक्षा बीमा योजनामा 58 करोड अनि अटल पेन्सन योजनामा 9 करोड नामाङ्कन भइसकेको छ। श्रीमती सीतारमणले भन्नुभयो, जीवन ज्योति बीमा योजना अन्तर्गत 10,70,000 भन्दा अधिक परिवारहरूको 21,500 करोड रुपियाँ भन्दा अधिकको दावीलाई सुल्झाइएको छ। वित्त मन्त्रीले अझ भन्नुभयो, पीएम सुरक्षा बीमा योजना अन्तर्गत 1,84,000 भन्दा अधिक परिवारहरूको लगभग 3,660 करोड रुपियाँको दावीलाई समाधान गरिएको छ। उहाँले यी योजनाहरूको सफलताका लागि ब्याङ्क र बीमा कम्पनीहरूका फिल्ड अफिसरहरू सहित सबै सरकारवालाहरूको समर्पित प्रयासको सराहना गर्नुभयो। कार्यक्रममा बोल्दै वित्त राज्य मन्त्री पंकज चौधरीले गरिब वर्गलाई बीमा सुरक्षा र पेन्सन सहयोग पुर्याउने उद्देश्यले यो योजना सञ्चालन गरिएको बताउनुभयो। श्री चौधरीले जानकारी दिनुभए अनुसार अनलाइन जनसुरक्षा पोर्टलको शुरूआतले नागरिकहरूलाई ब्याङ्क शाखा वा हुला कार्यालयहरूमा नगई सजिलै भर्ना गर्न सम्भव भएको छ। सोमनाथ मन्दिरको पुननिर्माणको 75 वर्षगाठको उपलक्ष्यमा सोमनाथ अमृत पर्व 2026 मनाइँदैछ। 5 दिनसम्म चल्ने यो उत्सवले मन्दिरको ऐतिहासिक महत्वलाई उजागर गर्दछ अनि यसको चिरस्थायी विरासतको उत्सव पालन गर्दछ। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार सोमनाथ मन्दिरको भ्रमण गर्नुहुनेछ। प्रवर्तन निर्देशालयले धन शोधनसित जोडिएको मामिलामा ह्याप्टन स्काई रियल्टी लिमिटेड अनि त्यसका प्रमोटर सञ्जीव अरोडाको दिल्ली, गुरुग्राम अनि चण्डीगढमा 5 स्थानहरूमा छापामारी गरेको छ। यो कार्यवाही धन शोधन निवारण अधिनियम 2002 आपराधिक धाराहरू अन्तर्गत गरिएको हो। यो मामिला 100 करोड रुपियाँ भन्दा अधिक मूल्यको मोबाइल फोनको फर्जी जीएसटी खरिद अनि त्यसपछि दुबईबाट भारतमा अवैध रूपले धनको आदान प्रदानसित सम्बन्धित छ। आकाशवाणी स्थापनाको 90 वर्ष पूरा भएको उपलक्ष्यमा जालन्धर स्टेशनले आज वाकाथनको आयोजना गर्यो। पटियाला स्टेशनमा पनि यसै प्रकारका वाकाथन आयोजित गरियो। सबैले यस कार्यक्रममा उत्साहपूर्वक हिस्सा लिए। आकाशवाणी पञ्जाबको क्लस्टर प्रमुख उपमहानिर्देशक रञ्जित मिना अनि जालन्धर दूरदर्शनका उपमहानिर्देशक आरएल जरङ्गलले यस कार्यक्रमको सुरुवात गर्नुभएको थियो। कार्यक्रमको प्रत्यक्ष प्रसारण आकाशवाणी एफएम स्टुडियोबाट गरियो, जहाँ श्रोताहरू, पूर्व कर्मचारीहरू अनि प्रतिभागीहरूले आफ्नो सुझाव साझा गरे।
2: पंजाब में आकाशवाणी ने हरित क्रांति के दौरान एक अहम भूमिका निभाई है और आज भी कृषि पर विशेष रूप से तैयार किए गए कार्यक्रम के जरिए किसानों को जानकारियां उपलब्ध करवा रहा है। आज के वॉकथॉन के दौरान आकाशवाणी के श्रोताओं, पूर्व कर्मचारियों और अन्य लोगों ने एफएम स्टूडियो में एंकर्स द्वारा बजाए जा रहे बेहतरीन गानों के बीच सीधे प्रसारण के जरिए अपने अनुभव साझा किए। बहुजन हिताय, बहुजन सुखाय के अपने आदर्शों पर खरा उतरते हुए यह राष्ट्रीय प्रसारक विभिन्न कार्यक्रमों और समाचार बुलेटिन के माध्यम से जानकारी, शिक्षा और मनोरंजन प्रदान करते हुए बीते 9 दशकों से देश की सेवा में तत्पर है। राजेश बाली, आकाशवाणी समाचार, जालंधर।
1: चिलीका विदेश मन्त्री फ्रान्सिस्को पेरेज म्याकेन्ना आजदेखि 15 मईसम्म भारतको आधिकारिक यात्रामा रहनुहुनेछ। श्री म्याकेन्ना भोलि दिल्लीमा हुने एक कार्यक्रममा सामेल हुनुहुनेछ। सोमबार उहाँ भारतीय खाद्य आयातक मञ्च अनि एसोचेमद्वारा आयोजित कार्यक्रमहरूमा भाग लिनुहुनेछ। श्री म्याकेन्नाले मंगलबार वाणिज्य अनि उद्योग मन्त्री पियूष गोयलसित बातचित गर्नुहुनेछ अनि भारतीय उद्योग परिसंघ सीआईआईको वार्षिक व्यापार शिखर सम्मेलनमा सामेल हुनुहुनेछ। चिलीका विदेश मन्त्रीको यो भ्रमण यस्तो समयमा भइरहेको छ जब भारतले पछिल्लो चार वर्षहरूमा विकसित देशहरूसित आठ मुक्त व्यापार सम्झौता गरेको छ। श्री पीयूष गोयलले 30 जनवरीको दिन ग्रेटर नोएडामा आइसिएआई वर्ल्ड फोरम अफ अकाउन्टेन्ट्सलाई सम्बोधित गर्दै भन्नुभएको थियो, भारतले चाँडै चिलीसित एक व्यापार सम्झौता गर्नेछ। यसले देशको विकास अनि औद्योगिक आवश्यकताका लागि जरुरी महत्वपूर्ण खनिजलाई सुरक्षित गर्नमा मद्दत मिल्नेछ। आइपिएल क्रिकेटमा आज जयपुरमा राजस्थान रोयल्सको सामना गुजरात टाइटन्ससित हुनेछ। यो म्याच बेलुकी 7:30 सुरु हुनेछ। यसअघि हिजो दिल्लीमा खेलिएको म्याचमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई 8 विकेटले पराजित गरेको छ। यो समाचार युट्युबमा @AIR कोर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। भाजपा नेता शुभेन्दु अधिकारी बन्नुभयो पश्चिम बङ्गालको नयाँ मुख्यमन्त्री। कोलकाताको ब्रिगेड मैदानमा आयोजित भव्य शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा राज्यपाल आरएन रविले शुभेन्दु अधिकारीलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज शुभेन्दु अधिकारीलाई पश्चिम बङ्गालको मुख्यमन्त्री बनेकोमा बधाई दिनुभएको छ। प्रधानमन्त्री सुरक्षा बीमा योजना, प्रधानमन्त्री जीवन ज्योति बीमा योजना अनि अटल पेन्सन योजनाले 11 वर्ष पूरा गरेको छ। चिलीका विदेश मन्त्री फ्रान्सिस्को प्यारेज म्याकेन्ना आजदेखि 15 मईसम्म भारतको आधिकारिक यात्रामा रहनुहुनेछ र आइपिएल क्रिकेटमा आज जयपुरमा राजस्थान रोयल्सको सामना गुजरात टाइटन्ससित हुनेछ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी अपराह्न 3:15 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
3: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ भारतीय कृषिको उत्कृष्ट प्रदर्शन। अनुवादक तथा वाचिका सीमा छेत्री। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। राष्ट्रिय कुल गृहस्थ उत्पादन जीडीपीमा 18% योगदान पुर्याउने र लगभग 60% जनसंख्यालाई जीविका उपार्जन प्रदान गर्ने कृषि भारतको अर्थतन्त्रको आधारशिलाको रूपमा खड़ा छ। भारतीय किसानहरूले 2024-25 357 मिलियन टन खाद्यान्न र 362 मिलियन टन बागवानी उत्पादनको कीर्तिमानी उत्पादन हासिल गरेर फेरि एकपटक आफ

आफ्नो पराक्रम प्रदर्शन गरेका छन्। ती तथ्याङ्कहरू कृषि तथा किसान कल्याण मन्त्रालयले अप्रेल 2026 जारी गरेको थियो। कृषि निर्यात 34.5 अरब अमेरिकी डलर बाट बढेर 51.1 अरब अमेरिकी डलर पुगेको छ। प्रशोधित खाद्य पदार्थ 20.4% बढेको छ, जसले मूल्य अभिवृद्धिको संकेत गर्दछ। बजेट विनियोजन 21,933 करोड़बाट बढेर रूपियाँ 1.30 लाख करोड़ पुगेको छ, जसले कृषि विकासमा निरन्तर ध्यान केन्द्रित गरेको संकेत गर्दछ। विभिन्न विश्वव्यापी द्वन्द्वहरूपछि विश्वव्यापी खाद्यान्न अभाव देखा पर्दैछ, तर भारतीय किसानहरू राष्ट्रको खाद्य सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध छन्। भारतको कृषि क्षेत्र देशको आर्थिक वृद्धिको आधारशिला रहेको छ। प्रकृतिको अप्रत्याशित शक्तिहरूको बावजूद निरन्तर बम्पर बाली उत्पादन गर्दैछ। आज भारत विश्वको शीर्ष खाद्यान्न उत्पादकहरूमध्ये एकमा पर्छ। भारत विश्वको सबैभन्दा ठूलो धान उत्पादक हो, जसले विश्वव्यापी उत्पादनको लगभग 25% ओगटेको छ। गहुँ उत्पादनमा भारत विश्व बजारको 12.5% हिस्साको साथ दोस्रो स्थानमा पनि छ। यसबाहेक भारत विश्वको सबैभन्दा ठूलो दूध उत्पादक र उपभोक्ता हो, साथै चिनीको सबैभन्दा ठूलो उत्पादक हो। देश विश्वव्यापी रूपमा दोस्रो ठूलो फूल उत्पादक हो। भारतको निर्यातमा चामल र गहुँपछि फलफूल निर्यात उच्च स्थानमा छ। बागवानीमा भारत विश्वव्यापी रूपमा दोस्रो स्थानमा छ। कृषि तथा किसान कल्याण विभागले 2024-25 प्रमुख बाली उत्पादनको लागि अन्तिम अनुमान जारी गरेको छ। यी अनुमानहरूले 329.68 मिलियन टन खाद्यान्न उत्पादनको उल्लेखनीय रेकर्ड प्रकट गर्दछ, जुन अघिल्लो वर्षको 315.6 मिलियन टन र 5 वर्षको औसत 308 मिलियन टनलाई पार गर्दछ। वर्ष 2024-25 चामल उत्पादनले 152 मिलियन टनको रेकर्ड स्थापित गर्दछ, जुन अघिल्लो वर्षको 129.4 मिलियन टन र 5 वर्षको औसत 124.5 मिलियन टनको रेकर्डलाई उल्लेखनीय रूपमा पार गर्दछ। वर्ष 2024-25 लागि गहुँ उत्पादन पनि 120.21 मिलियन टनको रेकर्ड उच्चमा पुग्छ, जुन अघिल्लो वर्षको 117 मिलियन टन भन्दा बढी छ। पोशाक मोटा अन्न उत्पादन 63.92 मिलियन टन अनुमान गरिएको छ। कोदो उत्पादन 17.3 मिलियन टन अनुमान गरिएको छ। कोदो उत्पादन 18.01 मिलियन टन थियो। वर्ष 2024-25 लागि कुल दाल उत्पादन 25.023 मिलियन टन पुगेको छ, जुन 5 वर्षको औसत दाल उत्पादन 24.65 मिलियन टन भन्दा बढी हो। 2024-25 लागि देशमा तेलहन उत्पादन 42.99 मिलियन टन पुगेको छ र 2024-25 उखु उत्पादन 454.61 टन अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको 405.3 मिलियन टन उत्पादनलाई उल्लेखनीय रूपमा उछिनेको छ।

कार्यक्रमको प्रसारण आकाशवाणीबाट भइरहेको छ। रबको अघिल्लो 15 मिनट यहाँहरूलाई मनोरञ्जन गराउनको निम्ति लिएर आइसकेका छौं केही हिन्दी फिल्मी गीतहरू। त्यो प्रथम प्रस्तुति जसमा शब्द रहेको छ इन्दिवरको भने संगीत रहेको छ राजेश रोशनको, गुञ्जनी आवाज कुमार सानु अनि साधना सरगमको, फिल्म रहेको छ जुर्म।

तश्रोताले भर्खरै सुन्नुभएको गीत थियो फिल्म दिलवालेबाट, जसमा शब्द थियो समीरको भने, सङ्गीत नदिम श्रवणको अनि गुन्जने आवाज कुमार सानुको।

0: विविध हिंदी फिल्मी गीतको प्रस्तुतिपछि आउनुहोस् श्रोताबिन्द अब सुनौ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। आज गुरुदेव रविन्द्रनाथ ठाकुरको 165 जयन्ती पालन गरिँदैछ। यस अवसरमा विश्व स्तरमा सांस्कृतिक कार्यक्रम आयोजना गरिँदैछ, जसमा शान्तिनिकेतन, विश्वभारती विद्यालय अनि पश्चिम बङ्गाल तथा बङ्गलादेशमा प्रमुख आयोजनाहरू सामेल छन्। यस अवसरमा उपराष्ट्रपति सिपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह अनि गृहमन्त्री अमित शाहले 25 वैशाखको अवसरमा गुरुदेव रविन्द्रनाथ ठाकुरलाई श्रद्धाञ्जली अर्पित गर्नुभयो। असम विधानसभामा प्रचण्डमा जितपछि मंगलबार प्रदेशको निवर्तमान मुख्यमन्त्रीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, 20 राज्यका मुख्यमन्त्रीहरू, भाजपा तथा एनडीएको राष्ट्रिय नेताहरूसँगै धेरै ठूलो संख्यामा उद्योगपति सामेल हुनेछन्। निवर्तमान मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिज बंगालको यात्रा अघि पत्रकारहरूलाई बताउनुभयो, पश्चिम बंगालमा मुख्यमन्त्रीको शपथ ग्रहणको कारण असमको निम्ति नियुक्त गरिएको पर्यवेक्षक केन्द्रीय मन्त्री जेपी नड्डा तथा नायाब सिंह सैनी आज भाजपा विधायक दलको बैठकमा सामेल हुने कार्यक्रमलाई पुनः निर्धारित गरिएर भोलिसम्मको निम्ति स्थगित गरिएको छ। उहाँले बताउनुभयो, भारतीय जनता पार्टी विधायक दलको बैठकको समयमा परिवर्तन गरिएको छ र अब भाजपा विधायक दलको बैठक 10 मईमा बिहान 9 बजे आयोजित हुनेछ। त्यसपछि

0: राष्ट्रिय जनतान्त्रिक गठबन्धनको बैठक पनि आयोजित गरिनेछ। पार्टी सूत्र अनुसार बैठकमा औपचारिक रूपमा विधायक दलको नेताको चयन गरिनेछ। डाक्टर शर्माले बताउनुभयो, मंगलबार अपराह 12 बजी नयाँ मुख्यमन्त्रीले खानापाडा भेटनेरी कलेज ग्राउण्डमा आयोजित एउटा भव्य समारोहमा पद अनि गोपनीयताको शपथ ग्रहण गर्नेछन्। नागाल्याण्डको मुख्यमन्त्री नेफ्यू रियोले पश्चिम बंगालको मुख्यमन्त्री बनिनु भएकोमा शुभेन्दु अधिकारीलाई बधाई दिनुभएको छ। श्री रियोले शुभेन्दु अधिकारी एवं उहाँको मन्त्री परिषदको सफल कार्यकालको निम्ति शुभकामना दिनुभएको छ। उल्लेखनीय छ, भारतीय जनता पार्टीको नेता शुभेन्दु अधिकारीले आज कलकत्ताको ब्रिगेड परेड ग्राउण्डमा आयोजित एउटा समारोहमा पश्चिम बंगालमा भाजपाको पहिलो मुख्यमन्त्रीको रूपमा शपथ लिनुभयो। राज्यपाल आरएन रविले पनि पद अनि गोपनीयताको शपथ दिलाउनुभयो। आकाशवाणी सिलङले सार्वजनिक प्रसारणमा आफ्नो सेवाको 90 वर्ष पूरा गरेको उपलक्ष्यमा आज एउटा म्याराथनको सफलतापूर्वक आयोजना गर्यो। यस म्याराथनमा विभिन्न स्कूल अनि कलेजका छात्रहरूले उत्साहपूर्वक भाग लिए। यस पहलको उद्देश्य स्वास्थ्य भारतको परिकल्पनालाई प्रोत्साहन दिन, शारीरिक फिटनेस, सामुदायिक भागीदारी अनि राष्ट्रिय एकतालाई बढावा दिनु हो। यस कार्यक्रमलाई आकाशवाणी सिलङको क्लस्टर प्रमुख श्री एच डिएङ दोहले, सिलङ स्टेशनको वरिष्ठ अधिकारीहरू अनि कर्मचारीहरूको उपस्थितिमा हरियो झण्डा देखाएर 5 किलोमिटरको दौड़को शुभारम्भ गर्नुभयो। म्याराथनलाई सुचारू रूपमा सञ्चालन गर्नको निम्ति पूर्वी खासी हिल्स जिल्लाको उपायुक्त कार्यालयको समन्वयमा सुरक्षा व्यवस्था गरिएको थियो। आकाशवाणीको व्यापक राष्ट्रव्यापी नेटवर्कमा यसै प्रकारको म्याराथन अनि वाकाथनको आयोजना गरिँदैछ। मेघालयमा विश्वकप किटको नामले प्रसिद्ध विश्वकप सिकाडाको सामूहिक उद्भवको जश्न मनाइने 2 दिवसीय महोत्सव नियाङ्गतासेर 2026 हिज सुरु भयो। मेघालयको सामुदायिक अनि ग्रामीण विकास मन्त्री सोस्थेनेस सोहतुनले महोत्सवको उद्घाटन गर्नुभयो। स्थानीय मानिसहरू यसलाई नियाङ वर्ल्ड कप भन्दछन् किनभने यसको 4 सालको जीवनचक्र फिफा विश्वकपसँग मेल खान्दछ। खासी भाषामा नियाङको अर्थ किट हो। यो सिकाडा लगभग 4 सालसम्म बाँसको जराको रस पिएर जमिनभित्र बस्दछ अनि पछिबाट अचानक हजारौंको संख्यामा बाहिर आउँदछ। मणिपुरको विभिन्न क्षेत्रबाट बितेको 24 घण्टाको अवधि पुलिस एवं सुरक्षा बलहरूद्वारा चलाइएको अभियानमा रंगदारी अनि मादक पदार्थ तस्करी मामिलाहरूसँगै उग्रवादी संगठनका क्याडरहरूलाई पक्राउ गरेको छ। मणिपुर पुलिस मुख्यालयद्वारा आज जारी आधिकारिक बयानमा बताएअनुसार हिज मणिपुर पुलिसले रंगदारी मामिलामा 2 व्यक्तिलाई काङ्गपोकपी जिल्लाको गमनोम सपरमेइना क्षेत्रबाट पक्राउ गर्यो भने मादक पदार्थ तस्करीको आरोपमा चुरा चाँदपुर जिल्लाको सेरोन फाई क्षेत्रबाट 1 व्यक्तिलाई पक्राउ गरेको छ। यसैबीच सुरक्षा बलले चुरा चाँदपुर थाना क्षेत्रबाट उग्रवादी संगठन केएनए बीका 1 सक्रिय क्याडरलाई पक्राउ गर्दै एउटा 9 mmको होवकको 9 वटा पिस्तोल, एउटा 9 mmको पिस्तोलको म्यागजिन पनि जफ्त गरेको छ। पुलिस यी मामिलाहरूको अलग अलग प्राथमिकी दर्ता गरेर जाँचमा जुटेको छ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी अपराह 3:45 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारको प्रसारणपछि आकाशवाणी अब प्रस्तुत गर्न लागिरहेछ कार्यक्रम गीत संगीत। त कार्यक्रम गीत संगीतमा श्रोताहरूलाई सुनाउने गर्दछौ विविध कलाकारको आवाजमा केही लोक अनि आधुनिक गीतहरू। त आज कार्यक्रमको यो प्रथम प्रस्तुति यहाँहरू समक्ष रहनेछ निन्दिया बान्तवाको आवाजमा।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम गीत संगीत आकाशवाणीबाट र कार्यक्रमलाई अघि बढाउँदै यहाँहरू समक्ष यो अघिल्लो गुञ्जनी आवाज सुशीला लकान्त्रीको हो।

0: यो प्रसारण हो आकाशवाणीको र अब प्रस्तुत छ समाचार।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा मुख्य समाचार। भारतीय जनता पार्टीका नेता शुभेन्दु अधिकारीले आज कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा आयोजित एक समारोहमा पश्चिम बंगालमा भाजपाको पहिलो मुख्यमन्त्रीको रूपमा शपथ लिनुभयो। आज गुरूदेव रविन्द्रनाथ ठाकुरको 165 जन्म जयन्ती हो। उपराष्ट्रपति, प्रधानमन्त्री, रक्षा मन्त्री अनि गृहमन्त्रीले 25 वैशाखको अवसरमा गुरूदेव रविन्द्रनाथ ठाकुरलाई श्रद्धाञ्जली अर्पित गरे। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि गुजरातको 2 दिने भ्रमणमा रहनुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत तथा त्रिनिदाद अनि टोबेगो बीच पारम्परिक सम्बन्धहरूको सराहना गर्नुभयो र मौसम विभागले गुजरात अनि पश्चिमी राजस्थानको केही स्थानहरूमा लू चल्ने सम्भावना व्यक्त गरेको छ। अब समाचार विस्तारमा। भारतीय जनता पार्टीका नेता शुभेन्दु अधिकारीले आज कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा आयोजित एक समारोहमा पश्चिम बंगालमा भाजपाको पहिलो मुख्यमन्त्रीको रूपमा शपथ लिनुभयो। मुख्यमन्त्री सहित 5 मन्त्रीमण्डलको मन्त्रीहरूले पनि शपथ लिए। राज्यपाल आरएन रविले मन्त्रीहरूलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो। मन्त्रीमण्डलमा दिलीप घोष, अग्निमित्रा पल, अशोक कीर्तनिया, निशित प्रमाणिक अनि खुदिराम टुडु सामेल छन्। आज 25 वैशाखको शुभ दिन हो। गुरूदेव रविन्द्रनाथ ठाकुरको जयन्ती जो राज्यभरि मनाइन्छ। पश्चिम बंगालमा नयाँ भाजपा सरकारको शपथ ग्रहण समारोहका लागि यही दिन चुनिएको थियो। सुन्नुहोस्।

0: सरकार बनाउनका लागि आमन्त्रित गरियोस्। उहाँले चेन्नईमा आरोप लगाउनुभयो, राज्यपालले केन्द्रको इशारा काम गरिरहेको छ। श्री बेबीले यो पनि बताउनुभयो, भाजपा लोकतान्त्रिक प्रक्रियामा ढिलाइ गर्दै अल इण्डिया अन्ना डीएमके पार्टीलाई सत्तामा ल्याउने प्रयास गरिरहेको छ। यसै गरी अम्मा मक्कल मुनेत्र कडगम प्रमुख टीटीभी दिनाकरणले राज्यपालसित आफ्नो पार्टी विधायकद्वारा टीभीकेलाई सुम्पिएको जाली समर्थन पत्रमाथि कार्यवाहीको माग गर्नुभएको छ। भीसीके पार्टीले आज बेलुकी 4 बजे केभीकेसितको औपचारिक बैठकपछि समर्थन बारेमा घोषणा गर्नेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत तथा त्रिनिदाद अनि टोबेगो बीच पारम्परिक सम्बन्धहरूको सराहना गर्नुभयो। त्रिनिदाद अनि टोबेगोको यात्रामा रहेका डाक्टर जयशंकरले त्यहाँका विदेश तथा केरिकम मामिला मन्त्रालयमा ध्वजारोहण समारोहलाई सम्बोधित गर्नुभयो। श्री जयशंकरले यस अवसरमा दुई देशबीच गहिरो सांस्कृतिक सम्बन्ध अनि ऐतिहासिक जुडावको उल्लेख गर्नुभयो।
1: भारत के त्रिनिदाद और टोबैगो के साथ परंपरागत रूप से मैत्रीपूर्ण संबंध रहे हैं और ये संबंध साझा इतिहास, उपनिवेश के खिलाफ हमारे संघर्ष और क्रिकेट के हमारे विशेष रिश्तों पर आधारित हैं। दोनों देशों के लोग पहनावे और खेलकूद से लेकर खान पान की आदतों और परंपराओं तक कई मामलों में एक दूसरे से समानता रखते हैं।
0: विदेश राज्य मन्त्री पवित्र मार्गेरिटाले कोस्टारिकाको नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण समारोहमा भाग लिनुभयो। सोशल मिडिया पोस्ट मार्फत उहाँले कोस्टारिकाका राष्ट्रपति अनि सरकारलाई भारतका राष्ट्रपति प्रधानमन्त्री अनि देशको जनताको तर्फबाट शुभकामना दिनुभयो। यसका साथै जनसेवामा सफलताको कामना पनि गर्नुभयो। पाकिस्तान मानव अधिकार परिषदले देशमा पेट्रोलियम उत्पादहरूको मूल्यमा हालमा गरिएको वृद्धिको कडा निन्दा गर्दै यसलाई जनतामाथि सीधा हमला बताउनुभयो। मानव अधिकार संस्थाले सरकारसित मूल्य वृद्धि तुरन्त फिर्ता लिन अनि जनतालाई राहत प्रदान गर्न आग्रह गरेको छ। मौसम विभागले गुजरात अनि पश्चिमी राजस्थानको केही स्थानहरूमा लू चल्ने सम्भावना व्यक्त गरेको छ। बिहारमा आज 60-80 किलोमिटर प्रति घण्टाको रफ्तारले हावा चल्ने रेड अलर्ट जारी गरेको छ। आगामी 2-3 दिनको अवधि केरला, लक्षद्वीप, दक्षिण कर्नाटक, तमिलनाडु, पुडुचेरी अनि कराईकलमा भारी वर्षा हुने अनुमान गरिएको छ। ओडिसा, रायलसीमा, तेलंगाना अनि दक्षिण आन्तरिक कर्नाटकमा भोलिसम्म बादल गर्जने अनि बिजुली चम्किने सम्भावना छ। यसैबीच कोंकण अनि गोवाको केही स्थानहरूमा गर्मी अनि उष्ण मौसम रहने आशा छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। भारतीय जनता पार्टीका नेता शुभेन्दु अधिकारीले आज कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा आयोजित एक समारोहमा पश्चिम बंगालमा भाजपाको पहिलो मुख्यमन्त्रीको रूपमा शपथ लिनुभयो। आज गुरूदेव रविन्द्रनाथ ठाकुरको 165 औं जन्म जयन्ती हो। उपराष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री अनि गृहमन्त्रीले 25 वैशाखको अवसरमा गुरूदेव रविन्द्रनाथ ठाकुरलाई श्रद्धाञ्जली अर्पित गरे। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि गुजरातको 2 दिने भ्रमणमा रहनुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत तथा त्रिनिदाद अनि टोबेको बीच पारम्परिक सम्बन्धहरूको सराहना गर्नुभयो र मौसम विभागले गुजरात अनि पश्चिमी राजस्थानको केही स्थानहरूमा लू चल्ने सम्भावना व्यक्त गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा साँझ 5:05 सुन्दै गर्नुहोस् आकाशवाणी।
2: समाचारको प्रसारणपछि अब श्रोताहरूलाई सुनाइरहेका छौ यो देशभक्ति गीत।

0: कार्यक्रमको प्रसारण आकाशवाणी खरसाङबाट भइरहेको छ एफएम 103.5 मेगाहर्जमा र श्रोताहरू समक्ष अब लिएर आएका छौं नेपालीमा एक वार्ता।
1: नमस्कार श्रोतावृन्द, कार्यक्रम नेपाली वार्तामा यहाँहरू सम्पूर्णलाई कार्यक्रम प्रस्तुता लेखनाथ राई अनि कार्यक्रम सञ्चालक म संजोग खवास हार्दिक स्वागत जनाउँदछौँ। श्रोतावृन्द, आज हामी समक्ष एकजना यस्ता व्यक्ति हुनुहुन्छ जसले 10 देखि 19 वर्षसम्मका किशोर किशोरीहरूका काउन्सिलरका रूपमा विगत 13 वर्षदेखि कार्य गर्दै आइरहनु भएको छ। उहाँ हुनुहुन्छ रुबिना प्रधान। यससँगै उहाँ दार्जिलिङ सरकारी अस्पतालमा पनि कार्यरत हुनुहुन्छ र यहाँलाई यस कार्यक्रममा हामी हार्दिक स्वागत जनाउँदछौँ।
2: हजुर, तपाईँहरू सबैलाई नमस्कार।
1: सर्वप्रथम तपाईँ यस क्षेत्र अर्थात् यो काउन्सिलिङको क्षेत्रमा काम गर्नुभएको 13 वर्ष लगभग भइसकेको छ। यस क्षेत्रमा तपाईँलाई काम गर्नका निम्ति प्रमुख प्रेरणा कहाँबाट मिल्यो?
2: योभन्दा अगाडि तपाईँलाई इन्ट्रोडक्सन दिँदा म रुबिना प्रधान है, स्कुल हेल्थ काउन्सिलर, र युजली भन्दा हामी किशोर किशोरी या एडोलेसेन्ट काउन्सिलिङ गरिन्छ र यो

0: भन्दा अगाडि म काउन्सिलरकै रूपमा म दिल्लीमा काम गर्थेँ, म भिजा काउन्सिलर गर्थेँ, र त्यसपछि हामी कतिवटा घरको प्रब्लम हुन्छ है, एउटा नानीको प्रब्लम हुन्छ, त्यो भएर म फर्केर दार्जिलिङ आएँ। दार्जिलिङ जब आइपुगेपछि तपाईँको हाम्रो इन्टरभ्यू कल गऱ्यो है, त्यति बेला अब यो काउन्सिलर भन्ने पोस्ट त एकदमै कम्ती थियो, सायद हामी स्कुलतिर हुँदा त यो काम हामीले यो यस्तो पोस्ट देखेको पनि थिएनौँ। र पछि आएर म यसरी नै घरमा बसिरहेको थिएँ, इन्टरभ्यूको लागि गएर म सेलेक्ट भएँ। मलाई थाहा पनि थिएन कि एउटा यो काउन्सिलिङ चाहिँ एउटा पब्लिक स्पिकिङ ट्यालेन्ट भएको मान्छे चाहिने रहेछ, किनभने म वान टु वान काउन्सिलिङ मात्रै नगरेर तपाईँको मासमा स्टुडेन्टहरूलाई गर्छु, कलेजमा गर्छु है, म्युनिसिपालिटी लेभलमा म चाइल्ड प्रोटेक्सन कमिटीमा म गाउँ गाउँमा पनि गर्छु यो काउन्सिलिङ, र त्यो भएर चाहिँ एउटा मलाई इन्ट्रेस्टिङ पनि लाग्यो, च्यालेन्जिङ लागेर चाहिँ मलाई यो करियर मन परेको।
1: यस क्षेत्रमा तपाईँले काम गर्दाखेरि तपाईँलाई कस्ता कस्ता चुनौतीहरू आइपर्छ?
0: यो क्षेत्रमा एकदमै च्यालेन्जिङै छ, किनभने अब अरू क्षेत्रमा नि काउन्सिलर छ, अहिले तपाईँ हाम्रो हस्पिटलमा आउनुभयो भने नि 9 जनादेखि 10 जना काउन्सिलर छ आफ्नो आफ्नै डिपार्टमेन्टको, तर अब मैले भने म 10 देखि 19 वर्षको काउन्सिलिङ गर्छु। अब मलाई हस्पिटलको भन्दा प्रायःले सोच्छ कि म मेडिकल लाइनको, तर म मेडिकल लाइनको होइन है, म त एउटा जस्ट एउटा पब्लिक स्पिकर हो काउन्सिलिङ है गर्ने, र हामीले काउन्सिलिङ गर्दा यति सोचेर बोल्नुपर्छ, कोही सेन्सिटिभ इस्यु हुन्छ, जस्तो पोक्सो भयो तपाईँको, सब्सटेन्स अब्युज, कसै नानीसँग बोल्दा कोही बेला अब हामीलाई रिस उठ्छ नि, यो नेचुरल हो, तर बोल्दा बोल्दा हामी कन्ट्रोल गर्छौँ कि एउटा काउन्सिलर चाहिँ पोलाइट जेन्टल है, एउटा नानीको भुलै छ भने त्यसलाई हामीले सुधार्नु पुरा कोसिस गर्नुपर्छ, र यो च्यालेन्जिङै जब छ हाम्रो, किनभने पोक्सो केस डिल गर्दा त काउन्सिलिङ गर्दा हामी कोही बेला इमोसनल पनि भइहाल्छौँ, त्यो देख्दा है, त्यो नानीको दुःख देख्दा, कोही मिसिङ हुन्छ, कोही नानीहरूले घर छोडेर आमा बाउलाई पुरा सताएर गएको हुन्छ, अब रिस पनि उठ्छ नि, तर रिस देखाउनु भएन, हामी नर्मल एउटा वेमा एउटा प्रोफेसनली ह्यान्डल गर्छौँ त्यो केसलाई।
1: कतिपय केसहरू तपाईँहरूले ह्यान्डल गर्नुहुँदा तपाईँले कसको दोष, कसको चाहिँ यसमा ठुलो हात हुन्छ जस्तो तपाईँलाई लाग्छ?
0: मैले तपाईँलाई अघि भनिहालेँ, हाम्रो टाइममा यो काउन्सिलर भन्ने त सायद हाम्रो टाइममा हामीले सोचेको पनि थिएनौँ, यो वर्ड है हुँदैन पनि थियो हाम्रो टाइममा, र जब हामी यो पोस्टमा आयौँ है, हामीले हेर्दै गयौँ, एक्सपिरियन्स बटुल्दै गयौँ, सिक्दै गयौँ अरूकोबाट है, डिपार्टमेन्टकोबाट, सोसाइटीबाट पनि सिक्यौँ कतिवटा देखेर। अब तपाईँको प्लेन्समा हेरेर हिल्समा सिचुएसन अलग्गै हुन्छ नानीहरूको है, त हेर्दा म नानीहरूलाई खालि ब्लेम गर्दिनँ कतिवटा केसमा है, किन उनीहरूको त अब यति बेला ग्रोइङ फेज हो नि त, नानीहरू त बढ्दै गरेको हुन्छ, हर्मोन चेन्ज हुन्छ, अब उनीहरूलाई लाज लाग्छ, कतिवटा चिज उनीहरूले बुझेको हुँदैन, कसलाई गएर भन्नु हुन्छ नि। अब जस्तो म मेन्स्ट्रुअल हाइजिन हेर्छु, अब एउटा नानीको पिरियड्स भयो भने त्यो नानीले गएर कसरी आमालाई भन्नु है, कसै घरमा आमा छैन, ब्रोकन फ्यामिली छ, कहाँ गएर भन्नु लजाउँछ उनीहरू, अब त्यो कहाँ गएर भन्ने भन्दा हाम्रोमा आउँछ कतिजना है, हामी यो कसरी ह्यान्डल गर्नु सिकाउँछौँ है। अब यस्तो प्रकारले धेरै धेरै नानीहरू छौँ, र त्यो टाइममा अब कति आमा बाबाले मैले भने सानै एजमा नानीहरूलाई हस्टेल राखिदिन्छौँ, नानीहरू हस्टेल बसेपछि त्यो आमा बाउसँग एट्याचमेन्ट हुँदैन है, कोही नानी सेन्सिटिभ हुन्छ, सानो कुरा भन्दा नि कसैलाई मन दुख्दैन, कसैलाई मन दुखिहाल्छ है, त्यो हुँदा चाहिँ मलाई लाग्छ कि हामी आमा बाउको पनि कतै न कतै चाहिँ मेन रोल छ योमा, कि हामीले पनि यो चाहिँ सुधार्नु सक्छौँ, किनभने हामी पनि आफ्नो नानीलाई कसरी प्रोटेक्सन गर्नुपर्ने चाहिँ हाम्रो पहिला प्यारेन्टिङ राम्रो हुनुपर्छ, त्यो पछि चाहिँ हामीले नानीहरूलाई हेर्नुपर्छ। हर टाइम नानीले यस्तो गर्यो भन्छ, तर हामीले त्यसलाई हेरेको हुँदैनौँ नि त, किन नानीले किन त्यसो गर्यो, नानी किन बिग्रियो, नानीले घर छोडेर किन गयो, किन घरमा कति ब्रोकन फ्यामिली छ, कति सब्सटेन्स अब्युज छ, उसले त्यो देख्दा देख्दा उसले टोलरेट गर्नु सक्दैन, कोहीले बोल्नु सक्दैन, त्यो हुँदा चाहिँ नानीहरू बिग्रेर जान्छ कोही ठाउँमा।
1: यस क्षेत्रको कुरा गर्दा है, किशोर किशोरीहरूमा सबैभन्दा बढी देखिने मानसिक अथवा यो सामाजिक समस्या चाहिँ के हुन्छ?
0: अहिले त अब तपाईँले अहिले सोसाइटी हेर्दै जानुभयो भने, मैले भने तपाईँलाई, हामी आमा बाबा अहिले त सबैजना नै पेरेन्ट्सहरू काम गर्नुहुन्छ है, हामी बाहिरी बस्छौँ, अब बाहिरी बसेर हामी थाकेर बेलुका घर जान्छौँ, थाकिरहेको बेलामा नानीले केही सोध्यो कि हामी के गर्छौँ, झिजो मान्छौँ, इच्छिङ न अहिले गरौँ न, इच्छिङ टाइम छ, इच्छिङ न कति बोलेको भन्छौँ, तर त्यो होइन, जब नानीले बोल्नु खोज्दैछौँ हामीले सुनिदिनुपर्छ। तपाईँ एकपट्टि काम गर्दै गर्नुहोस्, म हर आमा बाबालाई भन्छु, तपाईँहरू काम गर्दै गर्नुहोस्, तर कान दिएर नानीलाई सुनिदिनुहोस्, उसले बोलेको कोसिस गरेको बेलामा बोल्नु दिनुहोस्, किनभने त्यो नानीलाई

0: बोल्नु दिएन भने उसले मौका पाउँदैन बोल्ने. हाम्रो त पहिला कस्तो हुन्थ्यो, तपाईँको फ्यामिली एउटा जोइन्ट फ्यामिली थियो नि त, बाजे हुन्थ्यो, बोजू, बडा, काका, है, दादा, बडाको छोरा. अहिले त हामी के छ, न्युक्लियर फ्यामिलीमा छौँ, आमा बाबा एउटा, म्याक्सिमम् दुईवटा नानी. अब त्यहाँ बोल्ने कोसँग बोल्ने, यो कमी छ, कन्भर्सेसनको चाहिँ कमी छ नानीहरूको बिचमा अहिले.
1: यो कमी हुनुमा सबैभन्दा ठुलो वर्तमान अवस्थामा चाहिँ सामाजिक सञ्जालको पनि धेरै हात रहेको छ, होइन? तपाईँलाई कस्तो लाग्छ?
0: सोसियल मिडियाले भन्छौँ हामीले, है, सोसियल मिडियालाई ब्लेम गर्छौँ, तर यो त बन्द हुने कुरा होइन. टेक्नोलोजी अझै बढेर जाँदैछ, है, हामीभन्दा अहिलेको नानीहरूले बेसी टेक्नोलोजी बुझेको छ. तर मलाई पर्सनल्ली लाग्छ कि हामीले अब जस्तो जोइन्ट फ्यामिली भयो या हामी नानीहरूसँग कन्भर्सेसनमा बस्यौँ बोल्यौँ भने अटोमेटिकली हामीले नानीलाई इन्गेज गरायौँ बोल्नुमा, है, केमा. हामी सँगै बसेर नानीसँग लुडै खेल्थ्यौँ न, नानी इन्गेज हामीसँग भयो नि त, हो कि न. तपाईँले घरको काम लाउनुहोस्, नानी इन्गेज भयो नि त, डेफिनेटली नानीले मोबाइल स्क्रिन टाइम कम्ती भइहाल्छ नि अटोमेटिकली त्यो. तर हामी त के छौँ कि हामी आमा बाबै त्यो स्क्रिन टाइम हाम्रो म्याक्सिमम् छ नि त, भनेपछि अटोमेटिकली नानीले कसलाई अप्रोच गरोस्, हाम्रैबाट त नानीले सिक्छ. त्यो भएर उनीहरूको पनि स्क्रिन टाइम म्याक्सिममै जान्छ. तर तपाईँले नानीलाई केमा इन्गेज गर्नुहोस्, स्पोर्ट्स खालि होइन नि, घरै भित्र पनि सानो सानो कुरामा इन्गेज गर्नुहोस् न. जस्तो बेलुका खाना खायो, त्यो खानाको भाँडा थन्काउनु, है, यसो कुचो लाउनु सिकाउनुहोस्, बेड मिल्नु सिकाउनुहोस्, है. त्यो गर्यो भने अटोमेटिकली नानीको स्क्रिन टाइम यो सोसियल मिडियामा टाइम कम्ती भइहाल्छ.
1: त्यसो गर्नाले धेरै नै
0: धेरै चेन्जेस आउँछ, सुधार हुन्छ,
1: समाधान हुन सक्छ.
0: अब सबै चेन्ज त हुन्छ भन्ने छैन, तर पनि धेरै हुन सक्छ.
1: यस्तो पनि छ अहिले वर्तमानमा किशोर किशोरीहरू, है, यो प्रेम सम्बन्धमा पनि निकै गहिरो रूपमा परेको हुन्छ. यसको प्रभाव तपाईँलाई कस्तो हुन्छ जस्तो लाग्छ?
0: अहिले त
1: प्रेम सम्बन्धले किशोर किशोरीको यो मानसिक रूपमा त कसरी प्रभाव पार्न सक्छ?
0: मानसिक रूप भन्दा नै एउटा सोसाइटीमा, है,
1: हजुर,
0: अहिले त अब हामी सबै मोडर्नाइज हुँदै गयो,
1: हजुर,
0: है. पहिला त अब हाम्रो टाइममा के थियो कि अहिले अब सेफ गर्ल चाइल्ड भन्ने यो ब्यानरमा हामी चलिरहेको छौँ, है, छोरी नानी जो हौ. तर अब हाम्रो एज अ काउन्सिलर हाम्रो काम के छ, हामी चाहिँ छोरी नानी खालि होइन, छोरा नानीपट्टि पनि छौँ. तपाईँले जति नानी छोरी नानीलाई अवेर गर्नुभयो, तपाईँले छोरा नानी अवेर गर्नु भएको छैन भने मिस्टेक त छोराकोबाटै नै हुनसक्छ नि त. नलेज त दुईजनालाई हामीले दिनु पऱ्यो नि त, है. म चाहिँ एकपट्टि सेफ बोय चाइल्ड पनि भन्छु, छोरा नानी जोगाउनु पनि भेरी इम्पोर्टेन्ट छ योमा. र अहिले अब नानीहरूलाई हामीले डिसिजन गरेर हुँदैन, जस्तो हामीले हाम्रो टाइममा हामीलाई जहाँ स्कुल पढ भने हामी त्यहीँ पढ्थ्यौँ, है, सिम्पल हेर्नुहोस्. तर अहिलेको नानीहरू क्लास टेनसम्म जुन स्कुल पढ्यो, अहिले फ्यासन एउटा ट्रेन्ड छ कि इलेभेन टुवेल्भ त्यहाँ पढ्दैनौँ हामी, प्लस टू हामी त्यहाँ गर्दैनौँ. कहाँ जान्छौँ? दार्जिलिङ बाहिरी, खरसाङ बाहिरी, कहाँ जाने? सिलगढी, है. अन्त हामी बस्छौँ दार्जिलिङमा, हामीले काम गरिरहेको छौँ दार्जिलिङमा, हामी ट्रान्सपोर्ट त लिनु सक्दैनौँ त हर कसैले. कतिवटा हाम्रो पनि त परिस्थिति बाध्यता छ, घरमा बस्नुपर्छ. र त्यो भएर हामीले पिजीमा हस्टेलमा नानीहरू राख्छौँ. सुपरभाइज त हामीले सधैँ गर्नु सक्दैनौँ नि त. तपाईँले कतिपल्ट स्कुललाई सोध्नुहुन्छ कि मेरो नानी स्कुल आयो, मेरो नानीको एटेन्डेन्स के छ? त्यो हुँदा त्यहाँनिर लुप होल त्यहाँ छ कि नानीहरू त्यहाँनिर हुनसक्छ कि एजै हो नि त उनीहरूको त बिग्रिने, उतौलो गर्ने, है, दिलकी गर्ने, स्कुल भाग्ने. तर जुन हाम्रो जमानामा थियो, स्कुल बङ्क गर्यो गयो बेलुका आउने, अहिले जमाना चेन्ज भएको छ. त्यो हुँदा अब उनीहरू त इजिली क्यारिड अवे हुन्छ, तर त्यसले उनीहरूको पछि गएर मेन्टल हेल्थमा एकदमै असर पर्छ. एकदमै पढेको देखेको पनि छौँ हामी, है, जुन चाहिँ हामी अब कतिवटा डिस्क्लोज गर्नु सक्दैनौँ, हाम्रो काउन्सिलिङ कन्फिडेन्सियल हुन्छ, है, र त्यो नानी ट्रमामा जान्छ, है. अब उनीहरूले इजिली रिलेसन लिएको हुन्छ, भोलिको दिनमा ब्रेक हुन्छ, कोही, है, चाइल्ड म्यारेज हुन्छ, कसैको चाइल्ड प्रेग्नेन्सी हुन्छ, है, अनवान्टेड प्रेग्नेन्सी हुन्छ. यो चिजले नानीहरूको मेन्टल हेल्थ र नानीहरूको ट्रमालाई एकदमै इफेक्ट गरेको छ.
1: यो जुन समस्या छ त्यसलाई चाहिँ तपाईँहरू कस्तो प्रकारले चाहिँ काउन्सिलिङ गर्नुहुन्छ नानीहरूलाई? कस्तो मेथड विधि अप्नाएर चाहिँ तपाईँहरूले उहाँहरूलाई सम्झाइ बुझाइ गर्नुहुन्छ?
0: जस्तो हामी हाम्रो इयरली हामीलाई इयरली हामी ट्रेन्ड हुन्छौँ. हाम्रो 5 दिन 6 दिनको कलकत्तामा हामीलाई ट्रेनिङ दिनुहुन्छ, है. सबैजना डिपार्टमेन्टको मान्छे हुनुहुन्छ, एकदम ट्रेन्ड पर्सनहरू आउनुहुन्छ, है. हामी यसरी बस्छौँ र हामीले आफ्नो आफ्नो पर्सनल एक्सपिरियन्स, है, अब जति हामी यो वर्षमा हामीले जतिवटा देखेको छौँ डाउन द लाइन, हामीले यति वर्ष काम गर्दा अहिले त अब यो पोक्सो केसहरू त हामी कति काउन्सिलिङ गर्छौँ, है, हामी सेयर गर्छौँ, त्यहाँ लेखेर दिन्छौँ हामीले के प्रब्लम फेस गर्छौँ. र त्यो हेर्

0: भन्नेहरूको कुरा.
1: हजुर,
0: अब कोही बेला त यस्तो पनि हुन्छ, तपाईँको आउँछ, तपाईँले मलाई कन्फिडेन्सियल हुन्छ कुरा भन्नुभएको थियो त कसरी भएन भन्छ. अब फर एक्जाम्पल, त्यति बेला एउटा चाइल्ड आयो, एउटा नानी आयो है, केटी नानी आयो, प्रेग्नेन्ट छु भन्ने सपोज एक्जाम्पल. त्यो नानीको त मैले त डक्टरकोमा लगेर त मैले केही त गर्नु सक्दिनँ नि त, म गार्जेन होइन नि त. त्यति बेला त मैले एकदम बाध्यता मेरो के पर्छ, उसको गार्जेन बोलाउनु पर्छ. उनीहरूले गार्जेन सानसानो नानीहरू लिएर आउँछ, फेरि 18 पुगेको हामी रिजेक्ट गर्छौँ है. त्यो भएर उनीहरूले ल्याउँछ उनीहरूको गार्जेनलाई, हामी भनिदिन्छौँ, कन्भिन्स गर्छौँ. त्यति बेला त कन्फिडेन्सियालिटी मैले ब्रेक गरेँ. तपाईँले त मेरो आमालाई भनिदिनु भयो भन्छ, मैले आमालाई भनिदिएको होइन तर उसलाई सेभ गरेको नि एक साइड हेऱ्यो भने हामीले, किनभने अब त्यो त मैले उसको मेडिकल्ली उसको हामीले हेर्नु सक्दैनौँ नि त, उसलाई काहीँ न काहीँ त टुङ्गाउनु पर्यो नि कुरालाई है. यो हुन्छ र एकैतालमा काउन्सिलिङ हुँदैन, वान सिटिङ काउन्सिलिङ कहिले नै हुँदैन तपाईँको, एटलिस्ट 3-4 सिटिङ हुन्छ. यसरी गर्दा गर्दा नानीहरूलाई हामीलाई ट्रेनिङ अनुसार हामीसँग एट्याचमेन्ट हुन्छ नानीहरूको. अहिले पनि मलाई फोन गर्छ, मेसेज गर्छ है, एउटा एट्याचमेन्ट बढ्दै जान्छ. किनभने हामी नि 13 वर्षको नानीसँग डिल गर्दा त्यस्तै 13-14 वर्षकै भएर बोल्नु पर्यो नि त होइन. हामी 40-50 भएर बोल्यौँ भने त उसको घरको आमा बाबाको रूपमा हेर्छ नि हामीलाई. त्यो हुँदा चाहिँ नानीहरूको हामी माथि कन्फिडेन्सियालिटी गेन गर्छौँ हामीले नानीहरूको है. उनीहरूले हामीलाई विश्वास गर्नु थाल्छ. र तर एउटा यस्तो टाइम आउँछ कि हामीले काउन्सिलिङ गरेर अलिकति स्टेबल सिचुएसन लाग्छ, वी हेभ टु रिलिज देम. त्यो पछि उनीहरूसँग हामीले एट्याचमेन्ट मेन्टेन गर्नु हुँदैन, रिलिज गरिदिनुपर्छ. किनभने त्यो नानी म माथि सधैँ डिपेन्ड हुनु हुँदैन नि त, इन्डिपेन्डेन्टली बाँच्नु सिकाउनु पर्छ.
1: तपाईँले अघि भन्नुभयो जस्तै वर्तमान समयमा हाम्रा किशोर किशोरीहरूमा डिप्रेसन, एङ्जाइटी है, धेरै यो समस्या देखा परिरहेको छ है. यसलाई कसरी चिन्ने र यो यसलाई कसरी समाधान गर्ने उपायहरू केही?
0: अब अहिले त किशोर किशोरी खालि होइन, डिप्रेसन एङ्जाइटी त सबैलाई,
1: ठुलो मान्छेहरूमा पनि
0: सबैलाई छ. अहिले त अहिले आयो भने तपाईँको 9 वर्षको नानी छ, अस्ति थियो एउटा है, हुन्छ त्यस्तो. अब त्यही मेरै त्यो 10-19 या छोरा या छोरी खालि हुन्छ भन्ने छैन. अब हामीले न्युजमा हेर्छौँ है, अब हेर्दा कस्तो खाइलाग्दो है, अमेरिकनहरू एङ उतातिर हुन्छ, सुसाइड गर्यो है, डिप्रेसनमा गयो सुन. तर एङ्जाइटी डिप्रेसन मलाई म हेर्छु, प्रब्लम त तपाईँलाई पनि छ मलाई पनि छ, सबैलाई छ. सबै प्रब्लम बेगर त को छ होला, यहाँ सानो ठुलो है, कसैको साह्रै ठुलो, सबैको छ. तर त्यसलाई हाउ यु ह्यान्डल इट. आजको दिनमा म डिप्रेसनमा जानु सक्छु नि, बसिरह्यो भने म इन्गेज भइनँ भने जान्छ नि अटोमेटिकली, तपाईँ जान्छ म जान्छौँ है. तर हाउ यु ह्यान्डल इट, हाउ यु कोप विथ द सिचुएसन. तपाईँले क्लासमा राख्नुहोस् न 4-5 नानी राख्नुहोस्, 5 गाली गर्नुहोस् होमवर्क गरेन भनेर है. 5-3 के हुन्छ, ए सरले कराउँछ भइहाल्छ, भोलि पनि भइहाल्छ, भोलि पनि सायद उसले गर्दैन होला, करेक्ट हुनु सक्दैन है, सरले कराउँदै गर्छ हामी नगरौँ ल भन्ने नि हुन्छ कति. अब त्यो एजै हो नि, तर त्योमा 2 सेन्सिटिभ हुन्छ नि, एकदमै सेन्सिटिभ हुन्छ कोही नानीहरू. अब कति कति एकदमै सेन्सिटिभ नानीहरूलाई त्यो मनमा राख्छ त्यो कुरा, स्कुल छोड्छ, स्कुल ड्रप आउट छ, स्कुल चेन्ज गरी माग्छ अहिले नानीहरूले. हेर्नुहोस् त टर्मको बिचमा स्कुल हुँदै गरेको हुन्छ, एकाडेमिक इयर स्कुल चेन्ज गर्छ. अब त्यति बेला के हुन्छ, मेन्टल हेल्थ, त्यहाँदेखि हामीलाई स्कुलले रेफर गर्छ है, हामी काउन्सिलिङ गर्छौँ. अब यो एङ्जाइटी, स्ट्रेस, डिप्रेसन त अहिले त एकदमै चलिरहेको नै छ, मेन्टल हेल्थ है. र तपाईँले हेऱ्यो भने अब यो एङ्जाइटी त कतिवटा, अब मै भन्छु नानीहरूलाई पोजिटिभली हेराउँछु, एङ्जाइटी राम्रो पनि हो कतिवटा है, कतिवटा राम्रो पनि हो. किनभने एङ्जाइटी छ र त तिमीहरू एक्जाममा पढ्छौ डरले, तपाईँलाई डरै छैन भने त तपाईँ पढ्दैन नि, फेरि एक्जाममा पास हुनुपर्छ, प्रमोटेड हुनुपर्छ, साथीको अगाडि लाज हुन्छ, त्यो एङ्जाइटी त हो. मुटु ढुकढुक ढुकढुक भयो मिस भन्छ आएर, त्यो ढुकढुक भएकोले त किताब पढ्छ र पास हुन्छ, त्यसलाई पोजिटिभली नि हेर्नु पर्यो नि त. र सिभियरै केस छ भने चाहिँ हामी त्यसो मेन्टल हेल्थको लागि हामी साइकोलोजिस्टकोमै रेफर गरिदिन्छौँ फर्दर चाहिँ.
1: यो समस्या त नानीहरूमा भइ नै रहन्छ र यसलाई समाधान गर्नका निम्ति काउन्सिलरहरू हर समय हर जग्गा त रहन सक्दैन. त्यो समयमा सबैभन्दा उहाँहरूको नजिक चाहिँ आफ्नो आमा बाबा र शिक्षक शिक्षिका नै हुन्छ. उहाँहरूले यसलाई चाहिँ कसरी नानीहरूका यो समस्यालाई समाधान गर्न सक्छ?
0: तपाईँले
1: आमा बाबा र
0: एकदम ठिक पोइन्ट भन्नुभयो है, शिक्षक शिक्षिका भन्दा पहिला पहिला त हामी मिसहरू देख्दा घोप्टिन्थ्यो, डर हुन्थ्यो, अहिले पनि अब भेट्दा डरै बोक्छौँ है हामी है, त्यो डर विथ जेनेरेसन विथ टाइम सबै चेन्ज हुँदै गयो। अहिले त हामीले डिपार्टमेन्टले अब घरमा त आमा बाबा भयो है, गार्जेन हुन्छ है, र स्कुलमा चाहिँ

0: हामीले डिपार्टमेन्टले पनि नोडल टिचर राखेको हुन्छौँ है हर स्कुलमा. अहिले त चेन्ज भएको छ स्कुलको प्याटर्न. नोडल टिचर राख्छौँ, जस्तो जुन चाहिँ तपाईँले आइरनको प्रोग्राम सुन्नुभएको होला, विकली आइरन फोलिक सप्लिमेन्ट. त्यो प्रोग्राम पनि हाम्रै थ्रु जान्छ डिपार्टमेन्टको है. हामीले गभर्मेन्ट सेनिटेरी प्याड पाउँछ है अलिअलि, त्यो पनि हामीले स्कुललाई दिन्छौँ. र त्यो चाहिँ हाम्रो नोडल टिचर हुन्छ हर स्कुलमा. सायद यो 2022-23 ट्रेनिङ पनि दियो सबै ठाउँ. सबै ठाउँमा नोडल टिचरहरूलाई ट्रेन गरेको छौँ यो सानसानो काउन्सिलिङमा है. उनीहरूले हर नानीहरूलाई यसरी उनीहरूले ह्यान्डल गर्नुहुन्छ र अब कतिवटा ह्यान्डल गर्नु नसक्ने हुन्छ है. उनीहरूको पनि त अब क्लासेस हुन्छ टिचरहरूको है. र उहाँहरूले हामीलाई फोन गर्नुहुन्छ या नानी पठाइदिनुहुन्छ या हामीलाई कम्फर्टेबल छ स्कुल जानु, हामी स्कुलमा गएर एउटा स्पेस दिनुहुन्छ, त्यहाँ काउन्सिलिङ गराइदिन्छौँ.
1: तपाईँले अघि भन्नुभयो जस्तै कतिपय नानीहरूका सिङ्गल प्यारेन्ट अथवा ब्रोकन फ्यामिली वर्तमान समयमा धेरै छ है. ती किशोर किशोरी नानीहरूलाई चाहिँ कसरी सहयोग गर्न सकिन्छ?
0: हाम्रो टाइममा थियो नि ब्रोकन फ्यामिली त.
1: हजुर,
0: तपाईँले स्कुल ब्याग बोकेर स्कुल गएपछि तपाईँले घर भुलिदिनुहुन्थ्यो.
1: हजुर
0: है, स्कुलमा हामी स्कुलको अर्कै लाइफ हुन्थ्यो नि हाम्रो.
1: हजुर,
0: स्कुलबाट घर आएपछि हामी घरमा फेरि अर्कै लाइफ हुन्थ्यो है. हामी मिक्स गर्दैनौँ जस्तो अहिले पनि हामी प्रोफेसनली हामी अफिस गएपछि हामीले घरको भुलिन्छौँ नि कतिवटा चिज है. त्यस्तै हो नि नानीहरूको पनि. अब ब्रोकन फ्यामिली त तपाईँको यो थियो नि है, अब एल्कोहोलिक प्यारेन्ट्स हुन्छ त्यो थियो. अहिले त मिडियाले गर्दा पो तपाईँले देखिरहनु भएछ, सायद त्यो जमानामा थियो होला नि है. तर मैले भनेको जस्तो हामी सेन्सिटिभ थिएनौँ नि त. अब हाम्रो घरमा आमा बाबा झगडा पर्नुहुन्थ्यो नि है, पढ्नुहुन्थ्यो. हामीले मिडियामा कसैलाई भन्दैनथ्यौँ है. आमा बाबा झगडा पर्नु भयो, मनमा त लागिरहेको हुन्थ्यो नि, ला आमा र बाबा झगडा पर्नु भएको छ, दुई दिन भयो नबोल्नु भएको. त्यो मनमा त तपाईँलाई हामीलाई लागिरहेको हुन्थ्यो. तर होइन, हाम्रो ड्युटी के हो, हामी पढ्नुपर्छ. हामी सेन्सिटिभ भएर आमा र बाबाको छेउमा गएर रुयो भने त अझै धुलाई पनि खाइहाल्थ्यौँ, फेरि उनीहरूको रिस हामीलाई झारिहाल्थ्यौँ होइन. तर अहिले चाहिँ के भयो, अब ब्रोकन फ्यामिली धेरै छ दार्जिलिङमा, एकदमै बेसी छ है. अहिलेको नानीहरू सेन्सिटिभ भयो, अझै मिडिया हेर्दै जान्छौँ, अझै त्यो चिजले अझै हामीलाई सेन्सिटिभ बनाउँछ.
1: यसलाई चाहिँ कसरी तपाईँहरू समाधान गर्नुहुन्छ तपाईँहरूको काउन्सिलिङबाट?
0: अब हामीले यो गर्दा म त्यही भन्छु नानीहरूलाई, यो सोसियल मिडिया त एउटा हामीले सेलिब्रिटीको लाइफ हेरेको जस्तो हो नि. मलाई पनि त त्यो सेलिब्रिटीले लगाएको लुगा मनपर्छ है, उसको जस्तै घर है मनपर्छ. तर त्यहाँ हामी पुग्न सक्दैनौँ नि. पहिला हामी थियो नि अब सेलिब्रिटीहरूको ठुल्ठुलो पोस्टरहरू रुममा लगाएर है, बिहान बेलुका हेर्थ्यौँ, कस्तो मनपर्थ्यो. म त्यही भन्छु नानीहरूलाई, त्यो सोसियल मिडियामा जे छ त्यो हुँदैन रियल लाइफमा. उसको नि घरमा होला नि प्रब्लम, सायद हुनसक्छ उसको बाबाले क्रेडिट कार्ड स्वाइप गरेर खुवाएको नि त हुनसक्छ होइन, काहीँ लोन झिकेर पढाएको नि त हुनसक्छ. सबैमा सफिसियन्ट त हुँदैन नि त. हामीलाई नि त परिस्थिति कतिवटा त्यस्तो आउँछ नि, तर हामीले नानीहरूको अगाडि देखाउँदैनौँ नि त. त्यसलाई चाहिँ हामीले नानीहरूलाई जस्तो छ त्योमा हामीले त्यो अनुसार ह्यान्डल गर्नु पर्यो नि त. म त्यही भन्छु नानीहरूलाई, दुईवटा आँखा छ, नाक छ, मुख छ, ब्रेन छ, हामी हेल्दी छौँ नि. हेल्दी छौँ, तिमीले आज पाएनौ, आफै काम गर, पढ, पढ्नु चाहिँ कम्प्लिट गर, स्कुल ड्रप आउट नहुनु. घरको प्रब्लम हुँदै गर्छ, सबैको छ नि घरको प्रब्लम, त्यसलाई किप इट असाइड, आफै अगाडि सर, आफैलाई फोकस गर, सेल्फ ह्याप्पिनेस म्याटर्स, आफै खुसु हो, पढ, पछि गएर तिमी एडल्ट भएपछि त्यो आफैले अचिभ गर्दा मजा आउँछ नि. आफैले अचिभ गर, तिम्रो बाबाले दिनु सकेन द्याट इज डिफरेन्ट, त्यही चिज आफैले अचिभ गरेर पछि आमा बाबालाई देऊ, द्याट इज अ फ्लेभर अफ लाइफ.
1: वर्तमान समयमा सामाजिक सञ्जालमा जस्तै साइबर बुलिङ जस्ता कुराहरू भइरहेको छ है, सामाजिक सञ्जालबाट ब्ल्याकमेलिङको कुराहरू भइरहेको छ नानीहरूलाई है, नानी मात्रै होइन सबैजनालाई. यो कुराहरूबाट वर्तमान समयका मानिसहरूलाई कस्तो प्रकारले प्रभाव पारिरहेको छ र यसको समाधान के होला?
0: अब साइबर बुली है, यो सबै साइबर ब्ल्याकमेलिङ है, अब छ नि फ्रड, त्यो तपाईँ हामीलाई नि आउँछ है ब्याङ्कबाट, मलाई रिसेन्टली भएको छ है. अन्त अब हामीले यो साइबर क्राइम, अब आफ्नै डिपार्टमेन्ट छ अहिले त है, टेक्नोलोजी कहाँ पुगिसक्यो है, एउटा फोन कलमा हुन्छ, तपाईँले एउटा मेल गर्नुहोस् त्यो स्टप हुन्छ. तर द थिङ इज, म नानीहरूलाई त्यही भन्छु, अब साइबर बुली हुन्छ उनीहरूलाई है. अब तपाईँ एउटा रिलेसनमा बस्नुभयो है, बोयफ्रेन्ड गर्लफ्रेन्डको रिलेसनमा, उनीहरू खुसी हुन्छ नि नानीहरू है. म नानीहरूलाई त्यही भन्छु स्टेजमा उभिएर, तिमीहरू खुसी हुन्छौ गर्लफ्रेन्ड र बोयफ्रेन्ड, संसारमा सबभन्दा बेस्ट थिङ, मेरो बोयफ्रेन्ड जस्तै ह्यान्डसम,

0: मेरो गर्लफ्रेन्ड जस्तै राम्री चाहिँ कोही छैन है, तर त्यही रिलेसन ब्रेकअप भएपछि इट टेक्स भेरी अग्ली फेज. मेरो बोयफ्रेन्डले यस्तो धोका दियो, यस्तो नराम्रो मान्छे, यस्तो गर्यो, त्यसले मेरो पैसा खर्च हो कि होइन भन्नुहोस् त, यो सबै छ. तर यो चिजलाई अब हाम्रो टाइममा नि यो थियो नि, थियो नि बोयफ्रेन्ड गर्लफ्रेन्ड सबै, यो प्रथा त उहिलेदेखि नै आएको हो नि. तर हाम्रो जमानामा त फोनै थिएन, फोटो एक्सचेन्जै हुँदैन थियो. भयो, बोयफ्रेन्ड भयो, गर्लफ्रेन्ड भयो, ब्रेकअप भयो, द्याट्स एन्ड अफ च्याप्टर. तर आफ्टर एन्ड अफ च्याप्टर वाट ह्यापन्स? अब रिलेसन भयो नि, बोयफ्रेन्ड र गर्लफ्रेन्ड थिए, अब एक्स वाइफ हुन्छ, एक्स हस्बेन्ड हुन्छ भने म नानीहरूलाई भन्छु इट्स नर्मल सिचुएसन, एजै हो नि त तिमीहरूको, होइन तिमीहरूको बोयफ्रेन्ड. तर द थिङ इज लाइक त्यो भइसकेर चाहिँ के हुन्छ भने तपाईँले भन्नुभएको साइबर बुली. अब फोटो एक्सचेन्ज गरेको हुन्छ उनीहरूले एकदम, अब हामी त उनीहरूकोबाट कतिवटा टेक्नोलोजी मैले नानीहरूकोबाट सिकेको पनि छु. अब त्योमा उनीहरूको कतिवटा पर्सनल फोटोहरू हुँदो रहेछ है. अब त्यो लभमा हुँदा त कस्तो राम्रो थियो नि त उनीहरू रिलेसन, अन्त उनीहरूले फोटो एक्सचेन्ज गर्छ. अब त्यो चाहिँ अहिले पोइजन भएर जान्छ जब ब्रेकअप हुन्छ तपाईँको, त्यहाँदेखि एउटाले ब्ल्याकमेल गर्छ, अब तेरो फोटो छ म यसरी गरिदिन्छु, लिक गरिदिन्छु, यसो गरिदिन्छु. अन्त अब हुनु नि बिचरा डराउँछ, अलवेज द भिक्टिम त्यो केटी हुन्छ भन्ने छैन है तपाईँको, भिक्टिम केटी हुन्छ भन्ने छैन, एकदमै छैन. हामी सेफ गर्ल चाइल्ड खालि भन्छौँ, भिक्टिम केटी हुन्छ भन्ने छैन, केटा पनि हुन्छ. हामी साइबर क्राइमको कन्ट्याक्ट नम्बर दिन्छौँ या हेल्प मागिदिन्छौँ है, त्यहाँनिर मेरो चिनाजाना नै हुनुहुन्छ, इन्स्ट्यान्ट फोनहरू गरिदिएर सपोर्ट गर है यसरी भन्छौँ है. उनीहरूले एकदम इमिडिएट एक्सन लिनुहुन्छ त्यो, इमिडिएट, किनभने अब तपाईँले देख्नुहुन्छ होला कतिवटा यो कतिवटा सेक्सुअल असल्ट केस है, यो साइबर क्राइममा के हुन्छ भने मारिदिन्छु. अब त्यो 13-14 वर्षको नानीले त लिटरली के लिन्छ, ला साँच्ची मेरो आमालाई मारि नै दिन्छ कि भन्ने सोच्छ नि त, मारिदिन्छु तेरो बाबा, मारिदिन्छु तँलाई, मारिदिन्छु भनेर उनीहरू डराएको हुन्छ. र हामी हर टाइम काउन्सिलिङ गर्दा यो चाहिँ भन्छ कसैले कसैलाई मार्दैन, यो चाहिँ डराएको, डर देखाएको खालि हो नि, हामीले घरमा नानीहरूलाई देखाएको जस्तै त्यो देखाएको हुन्छ. तिमीहरूलाई लाग्छ साइबर बुली हुँदैछ या है पर्सनल्ली तिमीहरूलाई बुली गर्दैछ या असल्ट गर्दैछ सेक्सुअली फिजिकली, मार्दैन, आएर हामीलाई भन्नु, नोडल टिचरलाई भन्नु, पुलिसलाई भन्नु है, एनजिओलाई भन्नु, त्यति बेला तिमीहरूलाई हामी प्रोटेक्सन दिन्छ, केही गर्नुपर्छ एक्सन लिन्छ पुलिसले भनेर हामी उनीहरूलाई त्यहाँ गाइड गर्छौँ. यो साइबर बुली त तपाईँको एकदमै भइ नै रहेको छौँ है, भइ नै रहेको छ, तर दे डोन्ट नो कहाँ गएर चाहिँ अप्रोच गर्नुपर्ने हो कि न. तपाईँको हाम्रो दार्जिलिङमा कहाँ छ भने तपाईँको डाली स्ट्यान्ड भयो, नानीहरूलाई सिम्पल म बताउँछु, थाना होइन, डाली स्ट्यान्डको ब्याक साइडमा हेऱ्यौँ भने सिँढी छ है, त्यो माथिपट्टि तपाईँको अफिसै छ, त्यहाँ गयो भने देन एन्ड देयर ह्यान्डल गरिदिइहाल्नुहुन्छ.
1: अब हामी कार्यक्रमको अन्त अन्त्यमा आइपुगेका छौँ. अन्त्यमा तपाईँलाई एउटा प्रश्न, सरकारी स्तरमा किशोर किशोरी मानसिक स्वास्थ्य समस्याका लागि के कस्ता नीतिहरू आवश्यक छ जस्तो लाग्छ तपाईँलाई?
0: अब तपाईँको फर्स्ट त अब गभर्मेन्ट भन्दा नि पहिला त हामीले घर हो है हाम्रो है, हामी घरमा सेफ हुनुपर्छ. तपाईँलाई मैले बारम्बार त्यो भनिरहेको छु, सबैलाई नै भन्छु कि हामीले हाम्रो नानीहरू स्कुलबाट आउँछ है, हामी घरमा आमा बाबा नभए बाजे बोजू काका बडा जो पनि छ, नानीलाई फर्स्ट टाइम तपाईँले क्वेसन गर्नुपर्छ, आज स्कुलबाट आयो के गर्यो के खायो, खानु त खायो होला नि, के खायो, कोसँग खायो, के खायो, किनभने द पोइन्ट इज लाइक त्यो टाइममा तपाईँको के हुँदैछ भन्दा कन्भर्सेसन, नानीसँग बात गर्नु, मेन चाहिँ नानीसँग बात गर्नु इम्पोर्टेन्ट छ है. हामी किशोर किशोरीसँग भन्दा नानी खालि होइन, घरमा त अहिले त हामी फ्यामिली मेम्बर पनि बात हुँदैन है, हामी छेउमा भएको अर्कै रुममा बसेको हाम्रो नानीहरूसँग बात मार्दैनौँ, टाढो टाढोको भएको मान्छेसँग, नचिनेको मान्छेसँग फेसबुक इन्स्टाग्राम है, हामी पढ्यो भने त यो अहिले सोसियल मिडियामा झगडा पनि परिरहेको हुन्छौँ, चिन्नु जान्नु छैन है, कस्तो झगडा पर्छौँ हामी भन्नुहोस् त. तर हाम्रो अर्को रुममा बसेको तपाईँले तपाईँको नानीले के गर्दैछ हेर्नुहुन्छ, त्यो हेर्दै छैन नि त. फर्स्ट हामीले गभर्मेन्टलाई हेर्नु हुँदैन, फर्स्ट हामीले घरबाट हेर्नुपर्छ. हामीले नानीहरूलाई अहिले त पहिला पहिला त हामी त आमा बाबासँगै सुत्थ्यौँ है, कति ठुलो इन्जेलसम्म है छेउमा हुन्थ्यो, अहिले नानीहरूलाई दैलो थुनेर सुत्ने फ्यासन छ, त्यो गर्नु हुँदैन. मेरो नि घरमा ठुलो तन्देरी छोरा छ, म त्यो दैलो थुनेर सुत्ने सिस्टम दिँदिनँ, म नम्बर वान चाहिँ एकदमै त्यो मलाई मन पर्दैन, त्यो दैलो थुनेर नानीहरू सुतेको मलाई ट्याक मन पर्दैन, त्यो एउटा बन्द गर्नुपर्छ हामीले नियम. किनभने हामी टेक्नोलोजीसँग अगाडि बढ्यौँ, हामी यस्तो छ हाई क्लास फ्यामिली होइन, दैलो थुनेर सुत्नु दिनु हुँदैन, एक नम्बर दुई नम्बर, जहिले पनि तपाईँ जति नै बिजी हुनुहोस् न, पाँच मिनट नानीहरूलाई म भन्छु आमा बोलेन, तिमी गएर बोल्नु आमा, मेरो स्कुलमा आज यस्तो भयो यस्तो भयो, किन कन्भर्सेसन छैन नि त हाम्रो, मेन्टल हेल्थ कसरी ठिक होस्, त्यो पछि त हामी डिपार्टमेन्ट आउँछौँ, हो कि होइन, मेन्टल हेल्थ, घरको मेन्टल हेल्थ ठिक छ भने हाम्रो जरुरी पनि पर्दैन, जब नानी घरमा सेफ छ भने हाम्रो इम्पोर्टेन्स छैन त्यति बेला, तर घरमै सेफ छैन भने त हाम्रो काम पर्छ, हो कि, हामी त हर टाइम सपोर्टमा उभिरहेको छौँ, हामी खालि होइन स्कुल है पुलिस डिपार्टमेन्ट, हामी सधैँ नै नानीहरूको सपोर्टमा छौँ, तर पहिला चाहिँ फर्स्ट चाहिँ हाम्रो घर सेफ हुनुपर्छ, हामी प्रायः प्रायः तपाईँले अब हामी अन्तमा आइपुग्दा है प्रायः प्रायः असल्ट भइरहेको छौँ नानीहरू है, भइरहेको बेलामा हामीले के गर्छौँ भन्नुहोस् त, हामीले हाम्रो नानीहरूलाई, हामी पनि हो तल्लो घर माथिल्लो घर खेल्नु जान्थ्यौँ नि है, तपाईँ हामी सबै अहिले त अब दार्जिलिङमा त खिड्की खोल्ने ठाउँ पनि छैन, इट्स भेरी कन्जेस्टेड एरिया, अब हाम्रो कमान बस्ती त हाम्रो ओपन छ, एरी छ है, खुल्ला छ, अब इट्स अ भेरी कन्ट्रोभर्सियल पोइन्ट है यो पोइन्ट, कसैलाई ब्लेम गरेको होइन मैले, तर म हर टाइम नानीहरूलाई लास्टमा हर टाइम स्कुलमा भन्छु, 13-14-15 वर्षको नानीले बुझ्छ, तर मेरो घरमा नि हुन्छ नि मेरो भाइको नानी है मेरो बहिनीको सबैको छ नि, त्यो 4-5-6 वर्षको नानी तल्लो घर माथिल्लो घर खेल्नु जान्छ, खेलेर आउँछ नानी, के गर्छ, थाकेको नानी हुन्छ, आमा बाबा पनि थाकेको हुन्छ, हात छात धुन्छ नानीले, खाना खान्छ, सुत्छ, तर तपाईँले हर टाइम वी हेभ टु मेक इट अ पोइन्ट, हामीले खालि होइन घरमै भएको 16-17 वर्षको नानीहरूलाई म यो सिकाएको छु, त्यो नानीलाई सोध्नु कहाँ गयो, के खायो, के खेल्यौ, कोसँग खेल्यौ, त्यो घरमा को को थियो, यो भयो भने हामीले सेक्सुअल असल्ट केसेस मलाई लाग्छ धेरै बन्द गर्न सक्छौँ, धेरै नै, कि नानीहरू खेल्नु जान्छ, कहाँ गयो, के खेल्यो, कहाँ गयो, हामी त घर आएर नानीलाई भात दिएर सुताउनुपट्टि है नानीको होमवर्क गराउनुपट्टि लागेको छौँ नि त, यो चिज चाहिँ हामीले एकदमै अवेर गर्नुपर्ने, एकदमै इम्पोर्टेन्ट लाग्छ मलाई चाहिँ।
1: हस् त यहाँलाई आजको कार्यक्रममा आइदिनु भयो, यस कार्यक्रम सुन्दर बनाइदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद आकाशवाणी खरसाङको तर्फबाट।
0: तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद, थ्याङ्क यू सो मच।
1: आदरणीय श्रोतावृन्द, तपाईँहरूले भर्खरै कार्यक्रम सुनिसक्नुभयो नेपाली वार्ता, र यस कार्यक्रम अन्तर्गत आज हामीले तपाईँहरू समक्ष एउटा अन्तर्वार्ता लिएका थियौँ, जसमा आजको हाम्रो अतिथि हुनुहुन्थ्यो किशोर किशोरीहरूका काउन्सिलर रुबिना प्रधान। र कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो, प्रतिक्रिया अवश्य दिनुहोला, आगामी दिनहरूमा फेरि यस्तै कार्यक्रमहरूमा तपाईँहरूसित भेट भइरहनेछ, त्यतिन्जेलसम्मलाई प्रतीक्षा साँच्नुहोला, आकाशवाणी सुनिरहनुहोला, आजलाई भने बिदा चाहन्छौँ। कार्यक्रम प्रस्तुता लेखनाथ राई अनि म कार्यक्रम सञ्चालक संजोग खवास, नमस्कार।
2: श्रोताहरू, प्रस्तुत छ कार्यक्रम शिक्षा ज्योति।

ज्ञान भवत जगतम प्रतिष्ठा, ज्ञान नै जगतमा सबैभन्दा श्रेष्ठ मानिन्छ। आदरणीय श्रोताहरू, जसरी राजाको सम्मान आफ्नो राज्यमा हुन्छ भने विद्वानको सम्मान सम्पूर्ण विश्वले गर्दछ। यस्तै महत्वपूर्ण उद्देश्य बोकेको आकाशवाणी खरसाङको प्रस्तुति विद्यार्थी भाइ बहिनीहरूको प्रिय कार्यक्रम शिक्षा ज्योति कार्यक्रममा प्रस्तोता लेखनाथ राईको साथमा यो अशोक शर्माको तर्फबाट हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन।

विशेषतः हाम्रा विद्यार्थी भाइ बहिनीहरूमा हुनुपर्ने गुणहरू के हुन् भन्दाखेरि हाम्रा विद्यार्थी भाइ बहिनीहरूमा असल व्यवहार हुनुपर्छ, जसलाई नैतिक शिक्षा भन्छौँ, आध्यात्मिक ज्ञान पनि हुनु अनिवार्य छ भने हाम्रा विद्यार्थीहरूमा लगनशीलता र अभ्यास हुनु पनि जरुरी छ अनि धैर्यता राख्नुपर्छ। अनि हाम्रा विद्यार्थीहरूले लक्ष्य साँच्नुपर्छ कि भविष्यमा गएर म यो बन्छु त्यो बन्छु भनेर लक्ष्य साँचे अवश्य लक्ष्यसम्म पुग्न सक्छन्। र लक्ष्यसम्म पुग्नको निम्ति हाम्रा विद्यार्थी भाइ बहिनीहरूमा परिश्रमी, लगनशीलता अनि अध्ययन अभ्यासको आवश्यकता पर्छ। आजको युग प्रतिस्पर्धाको युग हो। आजको युगमा हाम्रा विद्यार्थी भाइ बहिनीहरूले शिक्षालाई अँगालेर, शिक्षालाई मध्यनजर राखेर, समयको सदुपयोग गरेर

आदरणीय श्रोता साथसाथै प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले आफ्नो पाठशालामा, आफ्नो विद्यालयमा, महाविद्यालयहरूमा जन गण मनका गीत, भनौँ हाम्रो राष्ट्रिय गीत गाउनु त हुन्छ। र यसका जनक को हुन् भन्दाखेरि हामी रविन्द्रनाथ टेगोरको नाम निसङ्कोच हामी लिने पनि गर्छौँ। हुन पनि कवि, साहित्यकार साथै बङ्गाली भाषा साहित्यका वरिष्ठ साहित्यकार कवि रविन्द्रनाथ टेगोरको आज जन्म जयन्ती। त आउनुहोस् न त आज हामी उहाँलाई नै सम्झना गरौँ आजको यस पुण्य दिनमा। र आज हामीले निम्ताएका छौँ अतिथि शिक्षक सुनिल राई सरलाई, र उहाँले नै हजुरलाई जानकारी दिनुहुनेछ कवि रविन्द्रनाथ टेगोर अर्थात् ठाकुरको जीवनीबारे।

नमस्कार, आकाशवाणी खरसाङको लोकप्रिय कार्यक्रम शिक्षा ज्योति सुनेर बसिरहनु भएका प्यारा प्यारा श्रोताहरू अनि विशेष गरेर विद्यार्थी भाइ बहिनीहरूलाई आजको दिनमा हार्दिक अभिनन्दन जनाउँदै म सुनिल राई, सहशिक्षक सेन्ट रोबर्ट्स हायर सेकेन्डरी स्कुल दार्जिलिङ, कविगुरु रविन्द्रनाथ टेगोर एक सम्झना शीर्षकमा यो वार्ता प्रस्तुत गर्दैछु। कविगुरु रविन्द्रनाथ टेगोर एक सम्झना। हाम्रो देश भारतलाई ऋषिकालदेखि नै विद्वान विदुषीलाई जन्म दिने एक सार्थक उर्वर भूमिको रूपमा विश्वले चिन्दै आएको छ। त्रेतादेखि द्वापर, द्वापरदेखि सत्य, अनि अहिले आएर यो कलिकालमा समेत विभिन्न प्रकारका ज्ञान, गुण, कला र बौद्धिक सौन्दर्यले युक्त भएका महात्माहरू, विद्वान विदुषीहरूले क्रमशः जन्म लिइरहेका छन्। यसका साक्षीका लागि

विश्वमै मानिएका भारतीय धर्मशास्त्र तत्त्व दर्शन तथा इतिहास पढ्दा पर्याप्त हुन्छ। तीमध्ये यस पुण्यभूमिमा जन्म ग्रहण गरेर स्वदेश लगायत विश्वलाई नै आफ्ना प्राज्ञ व्यक्तित्व र दूरगामी मार्गदर्शन प्रदान गर्ने एक विभूतिको आज हामीलाई सम्झना भइरहेछन्। उनी हुन् कविगुरु रविन्द्रनाथ टेगोर। रविन्द्रनाथ टेगोर र रविन्द्रनाथ ठाकुर एकै व्यक्ति हुन्, यसमा कुनै सन्देह छैन। लेख्दा अथवा उनका विषयमा बोल्दा उनकै अगाडि पनि कसैले ठाकुर भने, कसैले टेगोर भनेर पनि सम्बोधन गरे। वास्तवमा टेगोर र ठाकुर दुवैवटा एउटै अर्थका द्विवाचक शब्द हुन्। ठाकुर भनेर बङ्गला भाषामा सम्बोधन गरिएको हो र त्यही ठाकुर शब्दलाई केही परिमार्जित गरेर अङ्ग्रेजीमा चाहिँ टेगोर भनिएको हो। पछि गएर उनी विश्वमै सबैका प्रिय र अनुकरणीय व्यक्तित्व बने। त्यति बेलादेखि चाहिँ सबैले टेगोर सम्बोधन गरे। रविन्द्रनाथ टेगोरलाई कवि मात्र नभनेर अथवा गुरु मात्र उपमा नदिएर किन कवि गुरुको उपाधि दियो, यसको पनि छुट्टै विशेष कारण छ। अन्धकार नाश गरेर उज्यालो प्रकाश दिने कुनै पनि चराचर तत्त्वलाई संस्कृत भाषामा गुरु भनिन्छ। गु रु, गु भनेको अँध्यारो, रु भनेको उज्यालो। साँच्चै गुरुहरू सबैले अज्ञानताको अन्धकार हटाएर ज्ञानको ज्योति फिजाउँदछन्। यता रविन्द्रनाथ टेगोरले एक सामान्य कवि गीतकार हुँदाहुँदै पनि साहित्यको क्षेत्रमा विश्वलाई नै आलोकित गर्ने किसिमका चेतनामूलक, देशभक्तिमूलक, मानवतावाद, संस्कृति र अध्यात्मले ओतप्रोत भएका रचनाहरू सृजना गरे। जीवनमा उनले 2200 अधिक गीत लेखेका छन्। तिनमा भारतको जनगण मन, बङ्गलादेशको आमार सोनार बङ्गला जस्ता राष्ट्रिय गीत पनि सामेल छन्। गीताञ्जली उनको संसारकै प्रसिद्ध काव्यकृति हो। सुरुमा बङ्गला भाषामा लेखिएको भए तापनि हालसम्म विश्वका विभिन्न समृद्ध भाषाहरूमा यसका अनुवाद भइसकेका छन्। यसै कृतिका लागि उनले संसारको सर्वोच्च सम्मान नोबेल पुरस्कार सन् 1913 प्राप्त गरे। भौतिकी, रसायन विज्ञान, चिकित्सा, साहित्य, विश्व शान्ति अनि अर्थशास्त्रको क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तिलाई प्रदान गरिने नोबेल पुरस्कारको स्थापना सन् 1895 भएको हो र पुरस्कार वितरणको सुरुवात सन् 1901 भयो। विश्वकै यस महत्तम पुरस्कार रविन्द्रनाथ टेगोरले सन् 1913 प्राप्त गरे, जो भारतवर्ष मात्र नभएर गैर युरोपेली व्यक्तिमा उनी पहिलो विजेता पर्दछन्। रविन्द्रनाथ टेगोरले 19 शताब्दीको उत्तरार्ध र 20 शताब्दीको प्रारम्भिक वर्षमा प्रासङ्गिक आधुनिकतावादको माध्यम बङ्गला साहित्य, सङ्गीत अनि भारतीय कलालाई नयाँ रूप दिए। उनका गीत र काव्य रचनामा आध्यात्मिकता, नवजागरण, जनचेतना र यावत विषयका प्रासङ्गिक अवधारणाहरूलाई संवेदनशील ढङ्गमा प्रस्तुत गरिएको पाइन्छ। यसै कारण बङ्गाली समाजमा मात्र नभएर भारतीय उपमहाद्वीप भरी उनका रचना लोकप्रिय बन्न पुग्यो। उनका गीत रविन्द्र सङ्गीत बने अनि देशभक्ति मूलक रचनाले विश्वका 3-3 सुसंस्कृत देशको समृद्ध भाषाहरूमा अनुवाद हुने मौका पनि पायो अनि भारत र बङ्गलादेशको राष्ट्रगीत पनि बन्ने मौका पायो। यसै कारण राष्ट्रपिता महात्मा गान्धीले उनलाई कवि गुरुको उपाधि दिएर एक ठाउँ सम्बोधन गरेका थिए। गान्धीजीलाई नै अनुसरण गर्दै पछि गएर सबै प्रबुद्ध समाजले रविन्द्रनाथ टेगोरलाई कवि गुरु, गुरुदेव अनि विश्वकविको उपमा दिएर सम्बोधन गरेको पाइन्छ। यी बाहेक उनका बहुमुखी प्रतिभा हेरेर सन् 1915 ब्रिटिस सरकारले नाइटहुडको उपाधि पनि प्रदान गरेको थियो। अङ्ग्रेजको यो विशिष्ट सम्मान प्राप्त गर्ने रविन्द्रनाथ टेगोर प्रथम भारतीय नागरिक थिए। तर जब सन् 1919 16 अप्रेलको दिन त्यही ब्रिटिस सरकारका सिपाहीहरूले अमृतसरको जलियावाला बागमा इतिहासकै घातक नरसंहार गर्दै भारतीयहरूमाथि गोली ठोके, त्यसैको प्रतिवादमा स्वाभिमानी रविन्द्रनाथ टेगोरले उक्त उपाधि नाइटहुड ब्रिटिस सरकारलाई नै फर्काइदिएको घोषणा गरे। कविगुरु रविन्द्रनाथ टेगोर 7 मई 1861 कलकत्ताको जोडान्साको ठाकुरबाडीमा जन्मेका हुन्।
उनका आमाको नाम शारदा देवी र बाबुको नाम देवेन्द्रनाथ ठाकुर हो। 22 वर्षको उमेरमा उनले मृणालिनी देवी नामक बङ्गाली सुशिक्षित कन्यासँग विवाह गरे। रविन्द्रनाथ टेगोरले 8 वर्षको उमेरदेखि नै कविता लेख्न सुरु गरेका हुन्। तर त्यस बेला र धेरै पछिसम्म पनि आफ्नो असली नाम लुकाएर भानु सिंह सूर्य सिंह उपनाम लेखेर कविताहरू प्रकाशित गर्दथे। बाल्यकालदेखि नै अन्य कविका रचनाहरू खुबै मन दिएर पढ्ने अनि सुन्ने आदत भएकैले किशोर कालमा पुग्दा आफ्ना वरिपरिका यावत विषयहरू टिपेर उनी कविता रचना गर्न लागे। बिस्तारै गएर एक उदयमान नयाँ किशोर कविबाट पाठकहरूले गहिरो संवेदनशील कविताहरू पाउन थाले। त्यसैले उनी सबैको चासो र चर्चाको विषय बन्दै गए। कविता बाहेक गीत, नाटक, कथा, लेख, उपन्यास लगायतका आख्यानमा पनि उनले निरन्तर कलम चलाइरहे। काव्यकृतिहरूमा रविन्द्रनाथ टेगोरका प्रमुख पुस्तकहरू हुन् गीताञ्जली, मानसी, सोनार्तरी, बालका, पूर्वी र शिशु भोलानाथ। उनका गोरा, घरे बाहिरे, चोखेर बाली, योगायोग नामक उपन्यास पनि निकै लोकप्रिय बनेको छ। यसै गरी नाटकमा डाकघर, राजा, रक्त कारवी, मुक्तधारा, चित्राङ्गदा अनि कथा सङ्ग्रहमा गल्पगुच्छ, कहानी, काबुलीवाला उनका बहुचर्चित कृतिहरू हुन्। यी बाहेक सबैभन्दा महत्त्वपूर्ण कुरा भारतको राष्ट्रगीत जनगण मन र बङ्गलादेशका राष्ट्रगीत आमार सोनार बाङ्ला उनका अमर रचना बनेर रहेका छन्। यसका साथै उनले 2200 अधिक गीतको रचना पनि गरेका छन्, जसलाई रविन्द्र सङ्गीतको रूपमा बङ्गाली समाजमा सांस्कृतिक धरोहरको रूपमा गाउने परम्परा रहेको छ। कवि, साहित्यकार र प्रसिद्ध गीतकार मात्र नभएर रविन्द्रनाथ टेगोर भारतका एक स्वतन्त्रता सङ्ग्रामीको रूपमा पनि परिचित छन्। समाज सुधार र शिक्षा प्रचार प्रसारको क्षेत्रमा उनको योगदान उच्च कोटिको छ। शिक्षाविद टेगोरले सन् 1901 पश्चिम बङ्गालमा शान्तिनिकेतन अथवा विश्व भारती विश्वविद्यालयको स्थापना गरेर विश्वका शिक्षा पारखीहरूको ध्यान आकर्षित गरे। शिक्षा आर्जनको विषय कुरा गर्न पर्दा पनि रविन्द्रनाथ टेगोरलाई विचित्र विद्यार्थीको रूपमा सबैले चिनेका छन्। उनलाई पारम्परिक स्कुले शिक्षाको अध्ययन प्रणाली भन्दा स्वतन्त्र प्राकृतिक किसिमको शैक्षिक व्यवस्था अधिक मन पर्दथ्यो। बाल्यकालमा माता पिताले अरूलाई जस्तै रविन्द्रनाथ टेगोरलाई पनि पाठशाला पठाए, तर पाठशालाको अनुशासन, पारम्परिक पठन पाठन उनलाई राम्रो लागेन। कोठाभित्रको बन्धनयुक्त शिक्षा प्रणालीले उनलाई दिगदार लगाउँदै गयो। यसैले बालक छोराकै जिद्दीले गर्दा माता पिताले उनलाई पाठशालाबाट निकाले अनि घरमै शिक्षक बोलाएर निजी तौडमा स्वतन्त्र रूपले बाल्य शिक्षाको व्यवस्था गरिदिए। यस्ता दक्ष शिक्षकहरूबाट घरमै प्रेमपूर्वक व्यवहार पाएर उनले पाठ्यक्रम लगायत साहित्य, सङ्गीत, चित्रकला तथा संस्कृत, बङ्गला, हिन्दी र अङ्ग्रेजी भाषाको अध्ययन पनि गरे। यसबाहेक उनलाई प्राकृतिक शिक्षा प्रणाली पनि अधिक मन पर्दथ्यो। टेगोरलाई प्रकृतिले प्रदान गर्ने ज्ञान अधिक राम्रो लाग्थ्यो। उनी मान्दथे कि साँचो शिक्षा किताबमा भन्दा पनि बढी प्रकृतिमा हुन्छ। प्रकृतिको ज्ञान र आफ्नो अनुभवको सहकार्यद्वारा नै मानिस एक दक्ष स्थानमा पुग्न सक्छ भन्ने उनको धारणा थियो। यसै कुरालाई आधार गरेर त्यसमा पाठ्यक्रम र किताबी ज्ञानलाई पनि समन्वय गरेर उनले शिक्षा अध्ययन गरे। सन् 1878 19 वर्षको उमेरमा रविन्द्रनाथ टेगोर कानुनी शिक्षा अध्ययन गर्न इङ्ल्यान्डको लन्डन विश्वविद्यालय पुगे। तर त्यहाँको पारम्परिक शिक्षा प्रणाली उनलाई राम्रो लागेन। यसै कारण आधा वर्ष पनि राम्रो नपढी उक्त पढाइलाई अधुरो नै छोडेर उनी स्वदेश फर्किए। यहीँ आएर उनी भारतका एक सफल शिक्षित व्यक्ति बने। यसको उदाहरणको रूपमा उनकै पहलमा सन् 1901 शान्तिनिकेतनमा विश्व भारती विश्वविद्यालय अस्तित्वमा आयो, जो आज पनि विश्वमै प्रसिद्ध शैक्षिक संस्थान बनेर चिनिन्छ। स्वयं टेगोरले पनि पारम्परिक शिक्षा नलिएर स्वतन्त्र, व्यवहारिक र सृजनात्मक शिक्षा प्राप्त गरे अनि आफ्ना देशवासीलाई पनि सदा यस्तै शिक्षा प्रति प्रेरित गरिरहे। रविन्द्रनाथ टेगोरको सक्रिय कार्यकालमा आफ्नो देश भारत फिरङ्गी अङ्ग्रेज औपनिवेशवादबाट प्रभावित थियो। यसै कारण
त्यस समयका जो कोही पनि भारतीय नागरिक परोक्ष र प्रत्यक्ष रूपमा परतन्त्री अङ्ग्रेज शासन विरुद्ध जुर्मुराइरहेको हुन्थे। यद्यपि रविन्द्रनाथ टैगोर प्रत्यक्ष रूपमा सक्रिय राजनैतिक आन्दोलनमा संलग्न भएनन्, तर उनको विचार, मार्गदर्शन र क्रियाकलापले भारतीय राष्ट्रिय आन्दोलनसँगै जोडिएको पाइन्छ। टैगोर एक महान देशभक्त थिए। उनी भारतका स्वतन्त्रता प्रिय, भारतमा स्वतन्त्रता र जनताराजको प्रबल पक्षधर थिए, तर कतिपय व्यक्तिमा हुने अन्धो राष्ट्रवाद र बलमिचाई राजनीतिको विरोध गर्दथे। साँचो राष्ट्रवाद मानवता, प्रेम, अहिंसा र शान्तिमा आधारित हुन्छ भन्ने उनको धारणा थियो। अङ्ग्रेजको निरङ्कुश शासनतन्त्रको विरोध गर्दै उनले अङ्ग्रेज सरकारले प्रदान गरेको नाइटहुड उपाधि फर्काइदिए। स्वराजको लागि महात्मा गान्धीसँग काँध मिलाए, महात्मा गान्धीलाई समर्थन दिए। उनले नै सुरुमा गान्धीजीलाई महात्मा उपनाम पनि दिएर सम्बोधन गरेका हुन्। आफ्ना देशभक्तिमूलक रचनाद्वारा परोक्ष रूपमा राष्ट्रवादमा मलजल सर्ने काम गरिरहे रविन्द्रनाथ टैगोरले। यद्यपि उनले सधैँ संकीर्ण र अन्धो राष्ट्रवाद भन्दा पनि विश्व बन्धुत्व र भाइचाराले ओतप्रोत राष्ट्रिय भावनाको प्रचार गरिरहे। रविन्द्रनाथ टैगोर पश्चिम बङ्गालका रैथाने ठाकुर बङ्गाली परिवारबाट आउँदछन्। तीन ताक कलकत्तामा ब्राह्मण ठाकुर परिवार धेरै प्रतिष्ठित र धनदौलतले सम्पन्न थियो। परिवार पनि समृद्ध थिए, सबैजना सुशिक्षित थिए। उनका माता उनी बालिक हुँदा नै बितेर गइन्। उनको बाल्यकालमा नै माताको चोला उठ्यो। पिता पनि साहित्यप्रति जागरूक व्यक्ति भएका हुँदा विभिन्न क्रियाकलापका लागि बाहिरतिर नै दौडधुप गरिरहन्थे। यसै कारणले गर्दा बाल्यकालमा रविन्द्रनाथ टैगोरलाई नोकर चाकरले नै सुसार गरेर हुर्काए। उनका अभिभावक वा पिताका खानदान ठाकुर परिवारले साहित्यिक प्रकाशनको संस्था गठन गर्नुका साथसाथै कोलकाताबाट बङ्गाल पुनर्जागरणका लागि देशव्यापी कार्यक्रमको थालनी पनि गरेका हुन्। ठाकुर परिवारमा रविन्द्रनाथ मात्र नभएर अरू धेरैजना पनि भारतीय र शास्त्रीय सङ्गीतसँग जोडिएका सुविख्यात बनेको इतिहासमा पाइन्छ। यस कार्यका लागि टैगोरका पिताको विशेष हात रहेको छ। उनले धेरैजना पेशेवर ध्रुपद सङ्गीतकारहरूलाई घरमा ल्याएर आफ्ना नानीहरूलाई भारतीय शास्त्रीय सङ्गीत सिकाउने वातावरण बनाए। यसै कारण परिवारका सबैलाई बाल्यकालदेखि नै साहित्य, गीत र सङ्गीत अनि चित्रकलाले प्रभावित तुल्याए। त्यसैको फलस्वरूप आफ्ना उमेरभरि रविन्द्रनाथ टैगोरले अनेकौँ पठनीय कृति लेखे, देशभक्ति र स्वदेश प्रेमको भावना जगाए अनि सत्य, शान्ति, प्रेम र अहिंसा जस्तो तत्त्व दर्शनको प्रचार गरे। राष्ट्रगीत लगायत 3000 जति गीतको समेत रचना गरेका रविन्द्रनाथ टैगोरले 60 वर्षको उमेरदेखि चित्रकला बनाउन सुरु गरे। साहित्य सृजना बाहेक उनका चित्र पनि पछि गएर भारतको सांस्कृतिक कलाको धरोहर बनेर रहेको पाइन्छ। रविन्द्रनाथ टैगोरको सम्बन्ध हाम्रो दार्जिलिङको मङ्पूसँग पनि जोडिएको पाइन्छ। 77 वर्षको उमेर पुग्दा सन् 1938 उनी पहिलोपल्ट मङ्पू आए। यहाँको प्राकृतिक हरियाली, सुरम्य पहाड, सुन्दर जलवायु र श्रमिक जीवन देखेर मन्त्रमुग्ध भए उनले धेरैवटा रचना मङ्पूमा पनि लेखेका छन्। धेरैवटा चित्र पनि मङ्पूमा आएर बनाए। त्यस समय मैत्रेयी देवी नाउँ गरेकी प्रसिद्ध बङ्गाली लेखिका मङ्पू प्रवासमा थिइन्। उनकै पारिवारिक निमन्त्रणा पाएर रविन्द्रनाथ टैगोर मङ्पू आएका थिए। तर मैत्रेयी देवीको आतिथ्य संस्कारभन्दा पनि बढी यहाँको प्राकृतिक सौन्दर्यले रविन्द्रनाथ टैगोरलाई अति नै आकर्षित तुल्याए। त्यसपछि त ग्रीष्मकालीन गर्मी बिताउन उनी कलकत्ताबाट मङ्पू आउन थाले। सन् 1938 1940 जम्मा 4 उनी मङ्पू आए अनि त्यहाँ घुमफिर गरेर धेरै कविता र चित्र पनि बनाए। यसरी कविगुरु रविन्द्रनाथ टैगोरले विभिन्न स्थानको महत्त्वपूर्ण यात्रा गरे, तर जहाँ गए पनि त्यहाँको अनुकूल परिवेशमा युग सापेक्ष कृति लेखे। भारतमा बङ्गला भाषा साहित्यको समृद्धिमा उनले धेरै योगदान दिए मात्र होइन, नयाँ दिशा र दृष्टि पनि प्रदान गरे। रविन्द्रनाथ टैगोरले कठोर शास्त्रीय लेखन रूप र भाषागत बन्धनलाई त्याग गरेर विभिन्न मार्गदर्शन प्रदान गर्दै बङ्गला भाषा र कलालाई आधुनिकीकरण गरेर गए। उनका कविता, लघुकथा अनि उपन्यासहरू आफ्नो गीतात्मकता, बोलचालको भाषा, प्रकृतिपरक तथा दार्शनिक चिन्तनले भरिभराउँछन्। भारतमा बङ्गला भाषालाई एक सुसंस्कृत र समृद्ध भाषा मानिन्छ। यस भाषालाई यो रूप प्रदान गर्नमा उनको महत्त्वपूर्ण योगदान छ। नेपाली भाषामा पनि उनका धेरैवटा रचनाहरू अनुवाद प्रकाशित भइसकेका छन्।
विभिन्न प्रकारका विशेषता खोज्न परे गुरु रविन्द्रनाथ टैगोरको जीवन पर्याप्त छ। सन् 1913 काव्यकृति गीताञ्जलीका लागि नोबेल पुरस्कार प्राप्त भएपछि उनले धेरैवटा देशको भ्रमण गरे। यति बेला उनको ख्याति विश्वभरि फैलिसकेको थियो। जतिवटा देशको भ्रमण गरे त्यहाँ भारतीय संस्कृति, शिक्षा तथा मानवताको सन्देश दिए। एसिया, युरोप र अमेरिका महादेशका विभिन्न ठाउँमा गएर उनले विश्व शान्ति र भाइचारामाथि ठुला ठुला व्याख्यान दिएका छन्। आफ्नो जीवनको अन्तिम समयसम्म उनले लेख्ने काम र चित्रकला बनाउने काम गरिरहे। उनका रचना र चित्रहरूले आज पनि विश्व मानव समाजलाई दार्शनिक जीवनप्रति चिन्तन गर्न लगाउँछ, केही गरेर जाने प्रेरणा दिँदछ। गुरु रविन्द्रनाथ टैगोर एकजना अद्भुत प्रतिभा भएका महान व्यक्ति हुन्। बङ्गला भाषी समाजमा मात्र होइन, भारतमा मात्र पनि होइन, आज विश्वमा उनका कृति र कीर्तिको चर्चा व्यापक रूपमा हुने गर्दछ। उनको जीवनले हामीलाई यही सन्देश दिन्छ कि ज्ञान, कला अनि मानवता एक अर्काका परिपूरक हुन्। यसैको माध्यम हामीले आफ्नो समाजलाई, जाति र देशलाई विकसित र समृद्ध बनाउन सक्छौँ। उनी सदैव समृद्ध भारत र सुसभ्य विश्वका प्रेरणा बनेर बाँचे। विश्वकवि गुरु रविन्द्रनाथ टैगोरको मृत्यु 80 वर्षको उमेरमा 7 अगस्त 1941 कलकत्तामा भयो। उनले जुन लामो उमेर बाँचे त्यसबाट देशले धेरैवटा कलाकृति र महत्त्वपूर्ण मार्गदर्शन प्राप्त गर्न सक्यो। त्यसैले उनको जीवनलाई भारतको एक महान उपहार मान्न सकिन्छ। धन्यवाद।

अहिले हजुरहरूले सुन्दै हुनुहुन्थ्यो कवि रविन्द्रनाथ टेगोर अर्थात् ठाकुरको जीवनी, र यस जीवनीलाई हजुरहरूलाई सुनाउनुभयो सुनिल राई सरले। र हामी सङ्गीतको कुरा गर्छौँ प्यारा विद्यार्थी भाइ बहिनीहरू साथै श्रोताहरू, सङ्गीत भन्न साथै तपाईँ हामी ललायत बन्छौँ मोहित बन्छौँ, हुन पनि सङ्गीत मन नपराउने सायद विश्वमा कोही पनि छैन होला, किनकि सङ्गीतमा यस्तो जादु हुन्छ, यस्तो जादु स्पर्शले हामी मोहित बन्छौँ, हुन पनि दुःखको क्षण हामीलाई हर्षित बनाउँछ भने सुखको क्षण त झन् हामीलाई फुर्तिलो पनि तुलाउँछ, हुन पनि सबै दुःख पीडा वेदना भुलाउने माध्यम नै हो सङ्गीत। आउनुहोस् तपाईँहरूले पनि केही क्षण आफ्नो दुःख पीडालाई पर सारेर सुन्नुहोस् यो गीत।

निश्चय नै हजुरहरूले यो गीत सुनेर रुझ्नु भोला भिज्नु भोला अनि पूर्ण मनोरञ्जन अवश्यै गर्नुभोला भन्ने आशा राख्दै प्यारा विद्यार्थी भाइ बहिनीहरू समयको महत्त्व बुझ्नुहोस्, समयमा अध्ययन गर्नुहोस्, समयमा उठ्ने बानी बसाल्नुहोस् अनि अभ्यास र अध्ययन गरे निश्चय नै हजुरहरूको भविष्य उज्जवल हुन्छ अनि आउने भविष्य तपाईँहरूको उज्जवल नै होस् भन्ने मङ्गल कामना हामी साँच्छौँ। र आजको यस शिक्षा ज्योति कार्यक्रमबाट प्रस्तुत लेखनाथ राईको साथमा यो अशोक शर्मा पनि ओझल हुँदछ। नमस्कार।

बुज ओन एयर मोबाइल एप साथै आकाशवाणीको दार्जिलिङ एफएम 100.2 मेगाहर्जमा मनोरञ्जनात्मक साथै विविध जानकारीमूलक कार्यक्रमहरू लिएर उपस्थित भइसकेका छौँ। श्रोता, म उद्घोषक देवेन्द्र, प्राविधिक मित्रहरू महेश थामी एवं फुलन रोय लगायत प्रस्तुति सहयोगी अभिषेकको तर्फबाट सम्पूर्ण श्रोताहरूमा हार्दिक स्वागत तथा सन्ध्याकालीन अभिवादन। त श्रोता, अब आजको यस अधिवेशनको थालनी गरिरहेछौँ हिन्दी फिल्मी सङ्गीतको कार्यक्रम जय जवानबाट। त श्रोताहरू, कार्यक्रमको प्रथम प्रस्तुति स्वीकार्नुहोस्, हम आपके हे कुन चलचित्रबाट गायक अथवा स्वर दिनुभएको छ लता मङ्गेशकर अनि बाल सुब्रमण्यमले, जसमा शब्द छ देव कोहलीको अनि सङ्गीत राम लक्ष्मणको। स्वीकार्नुहोस् यस गीतलाई।

त्यस श्रोताहरू, अब कार्यक्रमको अर्को दोस्रो प्रस्तुति स्वीकार्नुहोस्। फुल चलचित्रबाट गुन्जने स्वर रहेको छ उदित नारायण अनि कविता कृष्णमूर्तिको, जसमा शब्द छ आनन्द बक्सी अनि सङ्गीत आनन्द मिलिन्दको।

त श्रोताहरू, कार्यक्रमको तेस्रो प्रस्तुति स्वीकार्नुहोस्। फूल चलचित्रबाट गुन्जने स्वर रहेको छ उदित नारायण अनि कविता कृष्णमूर्तिको, जसमा शब्द अनि सङ्गीत दिनुभएको छ आनन्द बक्सी अनि, माफ गर्नुहोला, जावेद अख्तर अनि बपी लेहरीले

त श्रोताहरू अहिले सुन्नुभयो सैलाब चलचित्रबाट गुञ्जने स्वर थियो अनुपमा देशपाण्डेको जसमा शब्द अनि सङ्गीत थियो जावेद अख्तर अनि बब्बी लेहरीको यसको साथै अब जय जवान कार्यक्रम यतिमै समाप्त हुँदछ अब प्रसारण गरिरहेछु कार्यक्रम कर्सियङ कलिङ अल चिल्ड्रेन

0: श्रोताहरू अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। भाजपा नेता शुभेन्दु अधिकारीले आज पश्चिम बंगालको मुख्यमन्त्रीको रूपमा शपथ लिनुभयो। राज्यपाल आरएन रविले कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा आयोजित एक भव्य समारोहमा श्री अधिकारीलाई पद र गोपनीयताको शपथ दिलाउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले शुभेन्दु अधिकारीलाई पश्चिम बंगालको मुख्यमन्त्री बनेकोमा बधाई दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री मोदीले भन्नुभयो, श्री अधिकारीले जनतासँग गहिरो सम्बन्ध राख्ने र उनीहरूको आकांक्षाको गहिरो बुझाइ राख्ने नेताको रूपमा आफूलाई प्रतिष्ठित गर्नुभएको छ। प्रधानमन्त्रीले श्री अधिकारीलाई आगामी कार्यकालमा सफलताको कामना गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि गुजरातको दुई दिने भ्रमणमा जानुहुनेछ। आफ्नो भ्रमणको दोस्रो दिन श्री मोदी सोमनाथ मन्दिरको पुनर्स्थापनाको 75 वार्षिक उत्सवको उपलक्ष्यमा आयोजना हुने सोमनाथ अमृत महोत्सवमा भाग लिनुहुनेछ। प्रधानमन्त्रीले धेरै शुभ धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा भाग लिनुहुनेछ। उहाँ कुम्भ अभिषेक र ध्वजारोहण समारोहमा सहभागी हुनुहुनेछ। त्यसपछि विशेष महापूजा हुनेछ। यस अवसरमा प्रधानमन्त्रीले सोमनाथको समृद्ध सम्पदा र आध्यात्मिक महत्वमा आधारित स्मारक हुलाक टिकट र सिक्का पनि जारी गर्नुहुनेछ। प्रधानमन्त्रीले बडोधरा पनि भ्रमण गर्नुहुनेछ, जहाँ उहाँले सरदारधाम छात्रावासको उद्घाटन गर्नुहुनेछ र एक सभालाई सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्रीले सरदारधाम परिसरको पनि भ्रमण गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि तेलंगानामा लगभग 1,535 रुपियाँ करोड़ मूल्यका रेलवे पूर्वाधार परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री 118 किलोमिटर लामो काजीपेट विजयवाडा बहु ट्रैकिङ परियोजना र काजीपेट रेल अण्डर रेल बाइपासको उद्घाटन सहित धेरै कार्यक्रमहरूमा भाग लिनुहुनेछ। यी परियोजनाहरूको उद्देश्य क्षमता वृद्धि गर्नु र प्रमुख रेलवे मार्गहरूमा भीड़भाड़ कम गर्नु हो। प्रधानमन्त्रीले भोलि साँझ सिकन्दराबादको परेड ग्राउण्डमा एक सार्वजनिक र्यालीमा पार्टी कार्यकर्ताहरूलाई पनि सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री ग्राम सड़क योजनाको 25 वार्षिक उत्सव मनाउन भोलि मध्यप्रदेशको सिहोर जिल्लाको भैरुदामा रजत जयन्ती समारोह आयोजना गरिनेछ। केन्द्रीय ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानको अध्यक्षतामा हुने कार्यक्रमले प्रधानमन्त्री ग्राम सड़क योजनाको चौथो चरणको शुभारम्भ पनि गर्नेछ। यस अवसरमा चौहानले मध्यप्रदेशका मुख्यमन्त्री मोहन यादवलाई राज्यका 973 सड़कहरूको लागि वित्तीय विनियोजन र स्वीकृति पत्र हस्तान्तरण गर्नेछन्। यी सड़कहरूको कुल 2,000 किलोमिटर भन्दा बढी हुनेछ। ग्रामीण विकास मन्त्रालयले यी परियोजनाहरूले

0: राज्यका 987 बस्तीहरूलाई फाइदा पुर्याउने बताएको छ। मन्त्रालयले बताएको छ प्रधानमन्त्री जनजाति आदिवासी न्याय महा अभियान पहल अन्तर्गत 384 किलोमिटर भन्दा बढी फैलिएका सड़क परियोजनाहरू पनि स्वीकृत गरिनेछ, जसबाट 168 पिछडिएका बस्तीहरूलाई प्रत्यक्ष फाइदा हुनेछ। प्रवर्तन निदेशालयले ह्याप्टन स्काई रियालिटी लिमिटेडसँग सम्बन्धित कथित मनी लन्डरिङ मामिलामा पञ्जाबका क्याबिनेट मन्त्री सञ्जीव अरोड़ालाई पक्राउ गरेको छ। यसअघि ईडीले यस मामिलाको सम्बन्धमा दिल्ली, गुरुग्राम र चण्डीगढका 5 स्थानमा छापा मारेको थियो। छापा मारिएको मनी लन्डरिङ रोकथाम अधिनियम 2002 आपराधिक धाराहरू अन्तर्गत गरिएको थियो। ईडीले यो मामिला 100 करोड रुपियाँ भन्दा बढी मूल्यको मोबाइल फोनको फर्जीपूर्ण जीएसटी खरिद र दुबईबाट भारतमा अवैध रूपमा मनी लन्डरिङ सम्बन्धित रहेको बताएको छ। विश्व प्रवासी पंक्षी दिवसको अवसरमा दिल्लीका पर्यावरण मन्त्री मनजिन्दर सिंह सिरसाले भन्नुभयो यी पंक्षीहरूले आकाश, समुद्र र सीमा पार गर्न आफ्नो अद्भुत क्षमता र प्राकृतिक प्रवृत्ति प्रयोग गर्छन्। सामाजिक सञ्जालको एक पोस्टमा उहाँले मानिसहरूलाई प्रवासी पंक्षीहरूको संरक्षण गर्न प्रतिबद्ध हुन अपील गर्नुभयो। भारतले हिजो ओडिसाको डाक्टर एपीजे अब्दुल कलाम द्वीपबाट मल्टिपल इन्डिपेन्डेन्टली टार्गेटेड री एन्ट्री भेहिकल प्रणालीले लेस उन्नत अग्नि मिसाइलको सफलतापूर्वक परीक्षण गर्यो। एमआईआरवी एउटा यस्तो प्रविधि हो जसले एउटै मिसाइलले धेरै लक्ष्यहरूमा निशाना बनाउन सक्छ। रक्षा मन्त्रालयले सामाजिक सञ्जाल पोस्टमा भनेको छ मिसाइलको परीक्षण धेरै पेलोडहरूसँग गरिएको थियो, जसले हिन्द महासागरको भौगोलिक क्षेत्रमा फैलिएका विभिन्न लक्ष्यहरूलाई लक्षित गर्यो। रक्षा मन्त्री राजनाथ सिंहले एमआईआरवी क्षमताले लेस मग्नी मिसाइलको सफल परीक्षणको लागि रक्षा अनुसन्धान तथा विकास संगठन सेना र उद्योगको सराहना गर्नुभयो। भारतीय कुस्ती महासंघले आज विनेश फोगातलाई अनुशासनहित र डोपिङ विरोधी नियमहरूको उल्लङ्घनको लागि कारण बताउन नोटिस जारी गरेको छ। 15 पृष्ठको नोटिसमा महासंघले भनेको छ युडब्ल्यूडब्ल्यू डोपिङ विरोधी नियम अन्तर्गत सन्यासबाट फर्कने खेलाडीहरूको लागि अनिवार्य 6 महिनाको सूचना अवधि पूरा गर्न असफल भएका कारण विनेशले यस वर्ष 26 जुनसम्म घरेलु प्रतियोगिताहरूमा भाग लिन सक्दैनन्। आकाशवाणीबाट समाचार पूरा भयो।
1: त श्रोताहरू अब सुनाइरहेछौँ हम आपके हे कोन चलचित्रबाट गुन्जने स्वर रहेको छ लता मङ्गेशकरको, जसमा शब्द छ देव कोहलीको अनि सङ्गीत राम लक्ष्मणको। त्यसभन्दा पहिले सुनौ यो छोटो सन्देश।

अहिले सुन्नुभयो हम आपके हे कौन चलचित्रबाट गीत। त श्रोताहरू, अब प्रसारण गर्न लागिरहेछौँ कार्यक्रम गाउँले सभा।

0: ए धनमाया दिदी
1: ज्यू,
0: आज त छटपटे बा आउने दिन।
1: हजुर हो नि, आज त खुसी लागिरहेछ हौ बिरे भाइ, मलाई छटपटे बा आउनुहुन्छ भनेर।
0: हजुर, उहाँ त अहिलेसम्म आइपुग्नु भएन।
1: आउनु भएको छैन, ढिलो गरी पो आउनुहुन्छ कि के हो?
0: त्यही त, त्यसै लाग्दैछ मलाई पनि।
2: के छ बिरे भाइ, यहाँ धनमाया बहिनी दुईजना त के अब गफ गफ गर्दै थियो कि क्या हो? म त ढिलो भए क्या हो?
1: लु है बिरे भाइ, कुरा गर्दा गर्दा यहाँ छटपटे बात आइपुग्नु भएछ नि।
0: ठिकै समयमा आइपुग्नु भएछ, हामी तपाईँकै कुरा गर्दै थिए आजसम्म, अहिलेसम्म तपाईँ आउनु भएको छैन भनेरै कुरा गर्दै थियौँ हामी।
1: हो नि, लु नमस्ते है छटपटे बा।
2: नमस्कार नमस्कार, के गर्नु व्यस्तै छ, जति नै छटपट छटपट गर्दाखेरि पनि बिस्तारै हिँडेर होला, म बुढो मान्छे जहिले पनि अलिकति ढिलो भइहाल्छु।
1: हो नि, सजिलो गरी बस्नुहोस्।
0: ए धनमाया दिदी
1: ज्यू,
0: यहाँ छटपटे बात निकै थाकेर आउनु भएको जस्तो छ।
1: त्यस्तै लाग्यो मलाई पनि बिरे भाइ।
0: फेरि उहाँ त छटपट छटपट गर्नुहुन्छ कि, यसो गरौँ न, एउटा गीत सुनाइदिउँ, उहाँको मन बुझाइदिउँ न।
1: हजुर हजुर, पहिला नै छटपटे गीत सुनाएर चाहिँ खुसी राखौँ है।
2: हजुर, सुनौ न त गीत।
1: हुन्छ हुन्छ, लु सुनाउँ त।

0: आनन्द भयो, धेरै रमाइलो भयो।
1: हजुर हजुर।
0: अब यसो पसिना पनि सुक्यो
1: हो नि,
0: अब थाकेको पनि अनुभव भएन, अलिकति राम्रो अनुभव गरिँदैछ।
1: ज्यू सभा गर्नु निकै लामो छ, त्यही कारण पहिला सुरु छटपटे बाला चाहिँ गीत सुनाएर रमाइलो गऱ्यौँ नि त।
2: हो नि, सुन्नुहोस् न छटपटे बा, यहाँ धनमाया दिदी आएपछि नि
0: हजुर
2: कोही कोही बेला त साह्रै डर लाग्छ हौ।
0: किन होला भाइ?
2: डर चाहिँ किन भन्दाखेरि यहाँले चाहिँ कोही बेला यस्तो राम्रो राम्रो प्रश्न गर्नुहुन्छ कि, कोही बेला त आफू जानिँदैन कि भन्ने जस्तो लाग्छ नि त।
0: यहाँ बहिनीले प्रश्न गरिसकेपछि अनुभवको हिसाबमा भनिन्छ, तर अब जानिएन त जानिएन भने म त सिधा सिधै कुरा गर्छु, जानिएन भने त लु है बहिनी मेरोबाट चाहिँ भएन, अब यता बिरे भाइलाई सोधिहाल्नु भनेर म त दिइहाल्छु।
1: हो नि, तर अब तपाईँहरूले जान्दै नजान्ने कुरोहरू त विषयहरू त लिएर आउँदिन, सबैले नै जानिराखेको विषय लिएर नै आउँछु नि।
2: हजुर, अनि आज चाहिँ के विचार गर्दै हुनुहुन्छ धनमाया दिदी?
1: आज के विचार छ भने नि, आज त छटपटे बा आउनुहुन्छ, छटपटे बासँग निकै कुराकानी गर्नु छ भनेर सोचेरै आउँछु, एउटा विषय पनि लिएर आएको छु है बिरे भाइ। आज तपाईँहरूले अघि भन्नुहुँदै थियो नि सधैँ एउटा विषय लिएर आउँछ भन्नुभएर, र यहाँ छटपटे बालाई चाहिँ के सोधौँ भने, अब यहाँ छटपटे बा त धेरै अनुभव भएको हुनुहुन्छ है साग सब्जी खेतीपाती फसल लगाउनुमा। मैले सधैँ छटपटे बा वर्षै पछि मैले अदुवा लगाउँछु, र अब पहिला पहिला त अदुवा राम्रो हुन्थ्यो, सप्रेर जान्थ्यो, उत्पादनमा पनि निकै राम्रो हुन्थ्यो, तर हिजो आज भने वर्षै पछि त धेरै नै अदुवामा कमी हुँदै आएको छ, अदुवा नै लगाउँदैछु छटपटे बारी खेतीमा चाहिँ नि, तर अब के गर्नु धेरै नै दुई तिन साल भइसक्यो यस्तो कमी हुँदै गएको छटपटे बा, के कारणले होला? सधैँ त्यही बारीमा अब अदुवाको खेती गर्दा एकदमै सप्रिन्थ्यो, उत्पादन पनि राम्रो पाउँथ्यो, तर हिजो आज भने अब उत्पादन पनि पाउँदैन, राम्रो पनि हुँदैन, सप्रिँदै सप्रिँदैन, किन होला?
0: अब नसप्रिनुको कारण चाहिँ थुप्रै हुन सक्छ, तर त्यसमध्ये चाहिँ अब बहिनीले भने जस्तो एउटै मात्रै बाली लाउँछु, अदुवा मात्रै रोप्छु, अदुवा हुँदैन भन्दाखेरि चाहिँ बहिनीले फसल चक्र अप्नाएको छैन भन्ने कुरा चाहिँ मलाई थाहा भएन, फसल चक्र अप्नाउँदैछ?
1: हजुर हजुर, म त यो अदुवाको खेती गरेपछि अब पहिला पहिला त राम्रो उत्पादन पाउने, त्यही नै राम्रो उत्पादन पाउँछ होला भनेर अदुवा मात्रै खेती गर्दैछु नि त।
0: अब सुनिराख त, फसल चक्र भनेको चाहिँ पहिला बुझिराख्नु,
1: हजुर,
0: त्यो पछाडि चाहिँ अब सायद यो सम्भावना हुन सक्छ खेतीपाती बिग्रिनुको कारण हुन सक्छ।
1: फसल चक्र भनेको चाहिँ के होला नि?
0: अब फसल चक्र भन्नाले चाहिँ कुनै पनि जमिनमा विभिन्न फसलहरू सठिक समयमा पालै पालो गरेर कम्ती खर्च लगानी गरेर बेसी आमदानी गर्नु।

0: साथै माटोको गुणहरू अब नहराइकन फसलको रोग अनि किराहरूलाई पनि नियन्त्रण राखी फसल उब्जिनी गर्नु चाहिँ अब फसल चक्र भनिन्छ। अब एक अर्का गर्दै अब लगाउनु पर्ने नि त, एउटै मात्रै बालीलाई लिएर म अदुवा मात्रै रोप्छु, म कोपी मात्रै रोप्छु, म हेन मात्रै रोप्छु, त्यो भनेर चाहिँ हुँदैन।
1: हजुर हजुर,
0: त्यो हामीले फसल चक्र अप्नाउनु चाहिँ जरुरी छ।
1: र यो फसल चक्रको सिद्धान्त चाहिँ कसरी अप्नाउनु पर्छ हौ बिरे भाइ?
2: अब यसमा चाहिँ कुरा के छ भन्दाखेरि धनमाया दिदी, मूल जरा भएको फसल पछि गुच्छा जरा भएको फसल जमिनमा लगाउनु पर्छ। कारण यसले चाहिँ के गर्छ भन्दाखेरि उचित मात्रामा खाद्य तत्त्वहरू जमिनबाट फसलले लिन्छ। अनि यस्तै प्रकारले अर्को कुरो चाहिँ के रहेको छ भन्दाखेरि कोसा भएको फसल, जस्तै दाल जातीय फसल अघि कोसा नभएको फसल जमिनमा उब्जनी गर्नुपर्छ। कारण कोसा भएको फसलहरूले माटोमा वायुमण्डलमा भएको नाइट्रोजनलाई साथै जैविक पदार्थहरू माटोमा उपलब्ध गराउँछ। यसको उदाहरणको लागि चाहिँ म तपाईँलाई के भन्न चाहन्छु भने, यदि तपाईँले कालो दाल लाउनु भएको छ भने नि, यसरी अब एक दुई महिना पछि जब चाहिँ त्यो कति भने एक डेढ फिटको हुन्छ नि, त्यति बेला चाहिँ उखेलेर हेर्नुपर्छ कि धनमाया दिदी, त्यो दालको जरामा चाहिँ गाँठो गाँठो देखिन्छ। यो गाँठो चाहिँ रोगले भएको होइन नि, फेरि यो चाहिँ यहाँ मैले भर्खरै जुन कुरा भने वायुमण्डलमा भएको जुन चाहिँ नाइट्रोजन छ त्यसले चाहिँ जरामा लगेर राखेको हुन्छ। यस्तो चाहिँ फाइदा छ यसको। अनि अर्को हामीले के ध्यान दिनुपर्छ भने, धेरै मलजल र खाद्य तत्त्वहरू माटोबाट लिने फसलहरू जस्तै मकै, ब्रोकली, रमभेडा इत्यादि पछि कम मलजल र खाद्य तत्त्व लगाउने फसलहरू जस्तै गाजर प्याजको फसलको उब्जनी गर्नुपर्छ। यस्तो प्रकारले ध्यान दिनु पर्यो। त्यस्तै प्रकारले फसल चक्र अप्नाउँदाखेरि हामीले बजारको चाहिदा अनुसार फसल उमार्नु पर्यो। एउटै फसल घरिघरि एउटै जमिनमा उब्जनी गर्नु हुँदैन, कारण यस फसलले विभिन्न रोग र किराहरूको लागि आश्रय लिने ठाउँ बन्दछ। अनि अघि तपाईँले कुरा गर्नुहुँदै थियो अदुवा मात्रै लाउँछु भनेर,
1: हजुर हो नि,
2: तपाईँको अदुवाको नफल्नुको कारण पनि यही भएको, कतिवटा रोगहरू लाग्छ होइन, त्यसले गर्दाखेरि चाहिँ उब्जनी नभएको। अनि राम्रो तरिकाले फसल चक्र अप्नाउँदा चाहिँ हामी परिवार र श्रमिकहरूलाई रोजगार साथै माटोको गुणवत्तालाई सधैँ कायम राख्नु चाहिँ रहेको छ।
0: त्यति मात्र कहाँ हो बहिनी, अब भिरालो जमिनमा भूमि क्षयको रोकथाम गर्ने फसलहरू जस्तै दाल जातीय फसलहरू उमार्नु पर्छ। अब सुक्खा पर्ने जमिनमा खडेरी सहने क्षमता भएको फसल उमार्नु पर्छ। अब समतल जमिन हुन्छ होइन, जहाँ पानी जमिन्छ त्यस्तो जमिनमा पानी जमिएको सहने क्षमता भएको फसल उमार्नु पर्छ। अब फसल चक्रमा उब्जनीको लागि लगाइएका फसलहरू माटो र वातावरण अनुकूल हुनुपर्छ, रोपेर चाहिँ भएन, यो कुराहरू चाहिँ सोच्नु पर्छ
1: हो नि। अब यो फसल चक्रका सुविधाहरू चाहिँ के छ होला, त्यो पनि यसो जानकारी दिनुहोस् न।
2: अब यो फसल चक्रको सुविधाहरूमा चाहिँ पहिलो सुविधा के रहेको छ भन्दाखेरि, कृषि कार्य प्रणाली सबै फसलहरूको लागि कुनै खाद्य तत्त्वहरू प्रतिस्पर्धा बिना सबै समयमा गर्न सकिन्छ। वायुमण्डलमा भएको नाइट्रोजनले माटोमा भएको जीवाणुको क्रियाशीलताको सामना गर्छ र माटोको उर्वरा शक्तिलाई कायम राख्दछ। माटोमा विषालु तत्त्व संग्रह हुन दिँदैन, साथै माटोको प्राकृतिक जुन चाहिँ सम्पदा हुन्छ नि त्यसलाई पनि कायम राख्दछ। अनि अर्को सुविधा चाहिँ के रहेको छ भन्दाखेरि, पूर्ण फसल चक्र अप्नाउनाले रोग बिमार किराहरूलाई रोकथाम गर्न सहायता पुर्याउँछ, साथै झार जङ्गलहरू पनि रोकथाम गर्छ।
0: अब फसल चक्रको अरू सुविधाहरू चाहिँ के छ भन्दाखेरि, ठिक तरिकाले फसल चक्र अप्नाउनाले विशेष सम्पदा र फसलमा लाग्ने खर्च ठिक रूपमा प्रयोग गर्न सकिन्छ। अब आफ्नो उत्पादनको कृषकहरूले ठिक मूल्य पाउँछ, कारण बजार अथवा त्यस क्षेत्रमा अब उत्पादनको माग ज्यादा हुन्छ, यो सुविधाहरू पनि छ।
1: यसै प्रकारले नि अब यो फसल चक्र चाहिँ किन गरिन्छ त्यो पनि त बुझ्नु पर्यो नि त
2: होइन। साह्रै राम्रो प्रश्न गर्नुभयो, तर यो विषयमा जानकारी गराउनु भन्दा पहिला चाहिँ तपाईँलाई एउटा गीत सुनाऊ भन्दैछु।
0: बोल्लाको बोले भयो।

हुन्छ हुन्छ लु छटपटी बा चिया पिउनुहोस् गीत पनि सुन्नुहोस्।

0: छटपटी बा मलाई त यो गीत साह्रै मन पर्यो, तपाईँलाई कस्तो लाग्यो?
1: एकदमै आनन्द आयो यो गीत, एकदमै रमाइलो पनि भयो,
0: चिया पनि मिठो लाग्यो,
1: एकदमै राम्रो भयो।
2: अनि चियाको प्रसङ्गमा नि, अब हिजो आज त हामी चिनी नुन खाँदिन, यो चियापत्तीको मात्रै ल्याएको थिएँ, कस्तो लागेको नि तपाईँलाई?
1: एकदमै ठिक छ, यो त पहिलो पत्ती जस्तो लाग्यो त, हो कि होइन?
0: छटपटीवाला याद भयो,
1: अब चिया पिरहने मान्छेलाई थाहा हुन्छ नि त, हो कि होइन, हो कि होइन भनेर सोधेको नि।
2: हजुर हजुर। अनि अघि हामी गीत सुन्न अगाडि फसल चक्र सम्बन्धी कुराकानी गर्दै थियौँ है, यहाँ धनमाया दिदीले फसल चक्र चाहिँ किन गरिन्छ भन्ने प्रश्न गर्नु भएको होइन?
0: बिर्सिनु भएको रहेन रहेछ हजुर, यही प्रश्न गरेको थिएँ नि मैले।
2: अब यसको उत्तरमा चाहिँ के हुन्छ भन्दाखेरि, फसल चक्रको मुख्य उद्देश्य नै निर्दिष्ट जमिनमा ठिक समयमा ठिक फसलको उब्जनी गर्नु, साथै माटोको उर्वरा क्षमता कायम राख्नु हो
0: दिदी।
2: अनि एउटै फसल घरिघरि उब्जनी गर्नाले किरा अनि रोगहरू बेसी मात्रामा लाग्छ, साथै उब्जनीमा पनि कमी आउँछ।
0: हजुर हजुर।
2: यसैले फसल चक्रको लागि ठिकसँग फसलको छनौट गर्नु आवश्यकता पर्दछ। अनि ठिकसँग फसल चक्र अप्नाउनाले माटोको उर्वरा शक्ति साथै माटोको बनावटमा पनि सुधार आउँछ। फसल चक्रले किरा रोगहरू साथै झार जङ्गलहरूको रोकथाम पनि गर्न सकिन्छ।
1: एउटा कुरा त छोडिस त हौ बुझ, के हो भनेदेखिको, यो एउटै प्रकारको वनस्पतिक जातका फसलहरूलाई एउटै प्रकारको खाद्य तत्त्वहरूको आवश्यकता पर्दछ। केही फसलहरूलाई धेरै खाद्य तत्त्वहरू आवश्यकता पर्छ भने कसैलाई कम्ती मात्रामा चाहिन्छ। अब त्यो हामी मान्छेलाई कोहीले बेसी खान्छ, कसैले कम्ती खान्छ, त्यो त्यस्तै। अब केही फसलहरू यस्ता पनि छन् जसले माटोको उर्वरा शक्ति बढाउँछ, साथै खाद्य तत्त्वहरूको माटोमा वृद्धि गराउँछ। यस्ता फसलहरू फसल चक्रमा उब्जाउनु असल हुन्छ, यो कुरा पनि बुझिराख्नु।
0: हजुर हजुर, धेरै राम्रो कुराहरू बताउनु भयो तपाईँहरूले, फसल चक्र चाहिँ किन गरिन्छ भन्दा है। अब हामीले फसल चक्र त गर्छु त भन्यो, तर अब यो फसल चक्रको तरिकाहरू पनि त जान्नु पर्यो नि त, त्यो पनि जानकारी दिनुहोस् न हौ छटपटी भाइ।
1: अब है त बहिनी, फसल चक्रमा अब धेरै तरिकाहरू छन् है बहिनी, ती मध्ये साधारण प्रकारले चार वर्ष फसल चक्रलाई मुख्य रूपले अप्नाइन्छ। फसल चक्रका केही तरिकाहरू छ, म तिमीलाई भन्छु।
0: हुन्छ बताउनुहोस् न।
1: अब आलु खेतीपछि तेल जातीय फसल, त्यसपछि दाल जातीय, र अन्तमा जरा जातीय फसल।
0: ए हजुर हजुर।
1: यो प्रकारले अब दाल जातीय फसल पछि प्याज, गाजर, लम्बेडा इत्यादि, त्यसपछि तेल जातीय फसल।
0: ए भनेपछि यस्तो यस्तो प्रकारले चाहिँ हामीले खेती लाउनु पर्यो।
1: अब धेरै खाद्य तत्त्व लिने फसल जस्तै ब्रोकोली, लम्बेडा, त्यसपछि कम्ती खाद्य तत्त्व लिने फसल जस्तै आलु, प्याज, गाजर इत्यादि, अन्तमा माटोको उर्वरा क्षमता बढाउने फसल जस्तै दाल जातीय फसल, यो प्रकारले लाउनुपर्छ। अब जरा हुने फसल, त्यसपछि तेल जातीय, त्यसपछि अरू फसलहरू, यसरी चाहिँ अब
0: फसल
1: चक्रको तरिकाहरू चाहिँ यस प्रकार पनि छन्।
0: र अब तपाईँले फसल चक्रको कुरा गर्नुभयो है, फसल चक्र अप्नाउँदा चाहिँ हामीले पहाडी क्षेत्रमा चाहिँ अब कुन चाहिँ फसल चाहिँ कुन चाहिँ समयमा लगाउँदा चाहिँ एकदम ठिक होला नि बिरे भाइ?
2: यहाँ धनमाया दिदीले त निकै कुरा बुझ्ने विचार पो राख्नु भएको रहेछ
0: नि। अब म त धेरै यो अदुवाको खेती मात्र गरेर धेरै नोक्सान भएको छ नि त,
1: अदुवाले साह्रो पारे जस्तो छ। अब सिकेरै जान्छु, एकदमै खेतीपाती राम्रो गर्छु भनेर सोचेर आउनु भएको
0: हो नि। हजुर हजुर, ठिकै कुरा हो।
2: अब यसमा चाहिँ यहाँ अघि छटपटे बाले धेरै कुराहरू बताउनु भयो है। पहिलोमा चाहिँ के छ भन्दाखेरि, सेप्टेम्बरदेखि डिसेम्बर महिनासम्म छिटो फल्ने आलुको खेती गर्न सकिन्छ, त्यसपछि प्याज डिसेम्बरदेखि मई महिनासम्म लगाउन सकिन्छ, त्यसपछि जुनदेखि सेप्टेम्बरसम्म चाहिँ भेन्डीको खेती गर्न सकिन्छ। यो चाहिँ एउटा तरिका भयो। अर्को तरिकामा चाहिँ डिसेम्बरदेखि अप्रेल महिनासम्म ढिलो फल्ने आलुको खेती गर्न सकिन्छ, त्यसपछि अप्रेलदेखि जुनसम्म काउपीको खेती, त्यसपछि जुनदेखि सेप्टेम्बरसम्म भेन्डीको खेती, अनि सेप्टेम्बरदेखि नोभेम्बरसम्म मुलाको खेती गर्न सकिन्छ। त्यसरी नै अर्को तरिकामा चाहिँ के छ भन्दाखेरि, जनवरीदेखि मई महिनासम्म रमभेडाको खेती, त्यसपछि छिटो फुलकोपीको खेती, त्यो चाहिँ जुन देखि अक्टोबर सम्म हुने है अनि अक्टोबर देखि जनवरी सम्म चाहिँ सलगमको खेती गर्न सकिन्छ यो तेस्रो तरिकामा
0: हजुर हजुर
2: अनि अर्को चौथो तरिका चाहिँ के छ भन्दाखेरि अक्टोबर देखि फरवरी सम्म ढिलो फूल कोपी अथवा बन्दकोपीको खेती अनि मार्च देखि मई सम्ममा सिमीको खेती त्यसपछि जुन देखि सितम्बर सम्ममा भेन्डीको खेती
0: विभिन्न जातको खेतीमा चाहिँ समय अनुसार नै रहेछ
2: हजुर यो चाहिँ पहाडी क्षेत्रमा कुन प्रकारले यो फसल चक्र अप्नाउनु पर्ने हो र कुन खेती कुन समयमा लाउनु पर्ने हो यो चाहिँ तपाईँलाई जानकारी गराएको नि
0: अब सबै कुरो त मनमा ध्यानमा त कहाँ बस्ने हो अब त्यो लाउनु अगाडि तपाईँहरूलाई सोध्नु पर्यो
2: हजुर फेरि बिर्सनु भयो नि सोध्नुहोस् न हामी जानकारी गराउँला
0: हजुर हजुर यहाँ बिरे भाइले त छटपटे भए धेरै कुराहरू बताउनु भयो कुन समयमा यो हाम्रो पहाडी क्षेत्रमा कुन समयमा कुन चाहिँ खेती गर्दा चाहिँ राम्रो हुन्छ भनेर है र अब त्यस्तै प्रकारले यो फसल चक्रको नियमावलीहरू पनि यसो बताइदिनुहोस् न तपाईँले
1: अब फसल चक्र अप्नाउँदा चाहिँ फसलहरू कुन रोगबाट रोगग्रस्त हुन्छ तिनीहरूको सूची बनाउनु चाहिँ आवश्यक पर्छ एकदमै सूची बनाएर राख्नुपर्छ
0: हजुर हजुर
1: अनि अब गहिरो जाने अनि धेरै जराहरू भएको सब्जी फसलहरू पछि अलिक कम्ती गहिरो जाने माथिल्लो माटोको भागमा फिजिएर जाने जरा भएको फसलहरूको चुनाव गर्न आवश्यक छ
0: हजुर हजुर
1: यदि तपाईँले एकदेखि बढ्ता फसलहरू आफ्नो जमिनबाट उब्जनी गर्नुहुन्छ भने मुख्य फसललाई पनि उब्जनी गर्ने फसल चक्रको परिकल्पनामा राख्नुपर्छ नि त मुख्य फसल के लाउनुहुन्छ त्यो पनि त राख्नु पर्यो अब लम्बेडा पछि आलुको फसल एकदमै लाउनु हुँदैन
0: हजुर
1: तेल जातीय फसल पछि पात सब्जी र त्यसपछि दाल जातीय फसलहरूको उब्जनी गर्नुपर्छ कारण यसले माटोमा नाइट्रोजनको परिमाण बढाउँछ
0: हजुर
1: अब दाल जातीय फसल पछि गाजर अथवा बिटको फसल लाउनु हुँदैन कारण यसले माटोबाट धेरै खाद्य तत्त्वहरू लिने गर्छ यसैले कृषक दाजुभाइहरू चाहिँ यही अब सबैलाई यो मेरोबाट सुझाव चाहिँ के दिन चाहन्छु भनेको फसल चक्र अप्नाउँदा विभिन्न कृषि कार्यालयहरूमा सम्पर्क गर्नु चाहिँ जरुरी छ हामी त बताउँछौँ नि तर त्यहाँ सम्पर्क गर्यो भने परामर्श लियो भने अब अप्नाउनु सजिलो पनि हुन्छ अब सबै कुरा भनेको त बहिनीले पनि याद राख्न सक्दैन
0: सकिँदैन
1: अब अझै राम्रो जानकारी चाहियो भने त सोध्नु पर्यो
0: नजानेको नबुझेको कुरो सोध्नु त तपाईँहरू छँदैछ नि
2: अब त बुझ्नु भयो होला नि
0: एउटै कुरो बुझे बिरे भाइ
2: हजुर एउटै बारीमा चाहिँ घरिघरि एउटै प्रकारको फसल चाहिँ लाउनु हुँदैन भन्ने कुरा चाहिँ बुझ्नु भयो
0: थाहा भयो
2: हजुर
0: अब एउटै कुरोलाई चाहिँ त्यही बारीमा घरिघरि लगाउनु चाहिँ भएन
2: हो नि
1: अब बहिनीले अदुवाको बिजन मात्र ल्याएर आउनु छ
0: हो नि अब के गर्नु यसरी एउटै कुरो लगाइबस्दा धेरै नोक्सान खप्नु पर्दो रहेछ
2: अब यसो गर्नुहोस् न अर्को पालि के फसल लाउनुहुन्छ
0: हजुर
2: तपाईँ सोध्नु होला हामी दुई भाइ आइदिउँला नि होइन
0: तपाईँहरूबाट त धेरै आशा लाग्छ नि र अब फेरि यसो समय छ भने यहाँ छटपटे बात त निकै तर्खर गर्नुहुँदैछ जानु होला गीत सुनेर पठाउनु पर्छ
1: होला
0: अलिकति भए पनि समय छ छटपटे बेलालाई गीत सुनौ है
1: गीत हो अब हिँड्ने तर्खर लाग्छ
0: हुन्छ हुन्छ सुनौ त

0: लौ त छटपटे बा धनमाया दिदी
1: ज्यू,
0: आज हामीले हाम्रो सभामा धेरै कुराकानी पनि गर्यौं
1: अनि
0: अनि बिसाउँदै हामीले गीत पनि सुन्यौं।
1: हजुर, चिया पिउँदै भए पनि।
0: हजुर, तर यसरी कुराकानी गर्दा गर्दै गीतहरू सुन्दा सुन्दै आजलाई बिदाको समय भएछ है।
1: ए हजुर हजुर, लु अब सँगै जाउँ त घरतिर।
2: हजुर
1: हजुर, हुन्छ हुन्छ, लु जाउँ त।

मौसम विभागबाट प्राप्त जानकारी अनुसार पश्चिम बंगालका उपहिमालय क्षेत्रहरू दार्जिलिङ, जलपाइगुडी, कालिम्पोङ, अलिपुरद्वार, कुच

0: ইফকো ন্যানো ফার্টিলাইজারের শক্তিতে প্রতিটি খামার ও কৃষক সমৃদ্ধ হবে।
1: কম সময় মে জাদা মুনাফা, বস এক ক্লিক মে কমাল হ্যায়।
2: अनजान लिंक्स पर क्लिक मत कीजिए, आरबीआई कहता है
3: जानकार बनिए, सतर्क रहिए।
4: वीडियो लाइक करने के पैसे मिलेंगे। सो इजी।
2: अनजान लिंक्स पर क्लिक मत कीजिए, आरबीआई कहता है
3: जानकार बनिए, सतर्क रहिए।
5: सबके लिए सामाजिक सुरक्षा, अटल पेंशन योजना, मोदी जी का संकल्प।
6: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
5: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: अब सुन्नुहोस् आकाशवाणीको गान्तोक केन्द्रको समाचार सम्प्रसारण गरी सुनाउनेछौँ।
7: यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार लेखनाथ भट्टराईबाट सुन्नुहोस्। सिक्किमका मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ आज पश्चिम बङ्गालमा नवनिर्वाचित भारतीय जनता पार्टी सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुनुभयो। मुख्यमन्त्री तामाङले पश्चिम बङ्गालमा पहिलो पटक गठन भएको भाजपा नेतृत्वको सरकारका मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीका साथै नवनियुक्त मन्त्री परिषदका सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। प्रधानमन्त्री श्री नरेन्द्र मोदीको गरिमामय उपस्थितिमा आयोजित उक्त समारोहमा प्रधानमन्त्रीको नेतृत्वको समेत प्रशंसा गरिएको थियो। यस अवसरलाई एउटा ऐतिहासिक क्षणको रूपमा उल्लेख गर्दै मुख्यमन्त्री तामाङले पश्चिम बङ्गालमा नयाँ सरकारको गठनसँगै विकास, सुशासन र प्रगतिको नयाँ अध्याय सुरु भएको बताउनुभयो। नयाँ प्रशासनले राज्यका नागरिकहरूको कल्याण र आकांक्षाहरू पूरा गर्न पूर्ण निष्ठाका साथ कार्य गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो। सिक्किम पुलिसले जनमानस र प्रहरी बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ जनसम्पर्क पहल बिल्डिङ बन्च सुरु गरेको छ। सचेतना, अन्तर्क्रिया र सहयोगलाई बढावा दिने लक्ष्यका साथ हिजो सोरेङ जिल्लाको च्याखुङ सरकारी उच्च माध्यमिक विद्यालयमा यस कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा सिक्किम पुलिसका महानिर्देशक श्री अक्षय सचदेवा मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमलाई सम्बोधन गर्दै श्री सचदेवाले राज्यको समृद्ध र विविध सांस्कृतिक सम्पदाको प्रशंसा गर्दै विभिन्न सांस्कृतिक र धार्मिक समुदायहरूबीच आपसी सम्मान, एकता र शान्तिपूर्ण सह अस्तित्व कायम राख्नुपर्ने आवश्यकतामा जोड दिनुभयो। हाम्रा भाषाहरू र अभिवादन गर्ने तरिकाहरू फरक हुन सक्छन्, तर सद्भाव र सम्मानको भावना सबैमा समान हुने विचार राख्दै उहाँले उपस्थित सबैलाई खुला हृदयले प्रत्येक समुदाय र स्थानबाट सकारात्मक कुराहरू सिक्नका लागि प्रोत्साहन समेत गर्नुभयो। भारतीय अन्डर 17 महिला फुटबल टोलीमा सिक्किमका दुई खेलाडीको गौरवपूर्ण उपस्थिति सिक्किमको फुटबल जगतका लागि एउटा ऐतिहासिक र गर्वको विषय बनेको छ। पाक्योङ जिल्लाका दुई प्रतिभावान खेलाडीहरूले भारतीय अन्डर 17 महिला फुटबल टोलीमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। भारतीय टोली अहिले फिफा अन्डर 17 महिला विश्वकपका लागि छनौट हुन मात्र एक कदम टाढा रहेको छ। चीनमा हिजो सम्पन्न खेलमा भारतले लेबनानलाई 4-0 फराकिलो गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। विगत 2 दशकभन्दा बढी समयको अन्तरालमा भारतीय टोली पहिलो पटक अन्तिम 8 पुग्न सफल भएको हो। अब हुने क्वार्टर फाइनल खेलमा विजय हासिल गरेसँगै भारतले विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछ। सिक्किमका ग्रान्ड मास्टर त्रिलोक सुब्बा आगामी मे 19 र 20 तारिकमा मङ्गोलियामा आयोजना हुने एसियाली तेक्वान्दो पुम्से च्याम्पियनसिपमा लागि भारतीय टोलीमा चयन हुनुभएको छ। भारतभरिबाट छानिएका 25 खेलाडीहरूमध्ये ग्रान्ड मास्टर सुब्बा यस प्रतिष्ठित च्याम्पियनसिपमा भारतको प्रतिनिधित्व गर्ने सिक्किमका एकमात्र खेलाडी हुनुहुन्छ। मे 6 तारिक गान्तोकमा आयोजित एक पत्रकार सम्मेलन मार्फत श्री सुब्बाले यस गौरवपूर्ण छनौटबारे जानकारी दिनुभएको हो। उहाँले हाल आफू दिनको 4 कडा प्रशिक्षणमा व्यस्त रहेको र देशका साथै सिक्किमका लागि पदक जित्ने लक्ष्य राखेको बताउनुभयो। सिक्किम सरकारको शिक्षा विभाग अन्तर्गत राज्य शैक्षिक अनुसन्धान तथा प्रशिक्षण परिषदले राज्यका 6 जिल्लाहरूमा विशेष संख्यात्मक कार्यक्रम अर्थात् स्पेसियल न्युमेरेसी प्रोग्राम अन्तर्गत जिल्ला स्तरीय कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यशालाको मुख्य उद्देश्य सरकारी विद्यालयहरूमा आधारभूत गणितीय अभ्यासहरूलाई सुदृढ बनाउनु र कक्षा 1, 2 र 3 मूल्याङ्कनमा आधारित सिकाइलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न शिक्षकहरूलाई तयार पार्नु रहेको थियो। उक्त कार्यशालामा राज्य संसाधन समूहका 118 सदस्यहरूलाई प्रशिक्षण दिएको छ, जसले आगामी दिनमा सिक्किमका 776 सरकारी विद्यालयका शिक्षकहरूलाई प्रशिक्षित गर्नेछन्। राष्ट्रिय बागवानी बोर्डले जनवरी 2025 लागू भएको आफ्नो परिमार्जित योजना निर्देशिका अन्तर्गत सिक्किममा उच्च मूल्यका फूल र तरकारीहरूको व्यावसायिक संरक्षित खेतीलाई प्रवर्धन गर्न आर्थिक सहायता प्रदान गर्ने भएको छ। यो कार्यक्रम एकीकृत परियोजना मोड अन्तर्गत सञ्चालन गरिनेछ। यस योजनाको मुख्य उद्देश्य सिक्किम र अन्य उत्तर पूर्वी राज्यहरूको कृषि जलवायु परिस्थिति अनुकूल उन्नत संरक्षित खेती प्रविधिहरू अप्नाएर आधुनिक जलवायु अनुकूल र व्यावसायिक रूपमा सक्षम बागवानी परियोजनाहरूलाई प्रोत्साहित दिनु रहेको छ। यस पहलले राज्यका कृषकहरूलाई आधुनिक प्रविधिसँगै जोड्दै उनीहरूको आर्थिक स्तर उकास्न र सिक्किमको कृषि क्षेत्रलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। सिक्किम प्रिमियर लिगको 14 संस्करण अन्तर्गत आज पाल्जोर स्टेडियममा भएको अन्तिम खेलमा गान्तोक हिमालयन स्पोर्टिङ क्लब र ब्ल्याक इगल स्पोर्टिङ क्लब बीच खेल भइरहेको छ। यो समाचार तयार पार्दासम्म ब्ल्याक इगलले 2-1 अग्रता बनाउन सफल भएको छ। आकाशवाणी गान्तोकबाट समाचार पूरा भयो।
8: त श्रोताहरू, अब आजको रहल लगायत भोलि प्रसारण गरिने कार्यक्रम सम्बन्धी संक्षिप्त विवरण दिइरहेछौँ। अबको केही क्षणमा अर्थात् 6:50 यस केन्द्रबाट प्रादेशिक समाचार प्रसारण गरिनेछ भने 7:05 सुनाउनेछौँ पत्रोत्तर कार्यक्रम डाकपुतली। यसरी नै 7:45 भुटानी कार्यक्रमको प्रसारण गर्नेछौँ भने 8 सुनाउनेछौँ हिन्दी चलचित्रका गीतहरू। यसरी नै 8:30 कार्यक्रम चर्चा चौतारी सुनाउनेछौँ भने यसको अतिरिक्त दिल्ली केन्द्रको समप्रसारण गरिने कार्यक्रमहरूमा 9:15 स्पटलाइट अनि राति 10 सुनाउनेछौँ अखिल भारतीय साङ्गीतिक कार्यक्रम। यसरी नै भोलिको अधिवेशनको सुरुवात हुनेछ 6:30 भक्ति सङ्गीतको कार्यक्रम अर्चनाबाट। 7:07 बिहानी सूचनामूलक जानकारीहरूको साथमा सुन्नुहुनेछ आधुनिक गीत कार्यक्रम रङ बिरङको संसार 8:30 सन्दर्भ 8:45 अनि 9:35 कार्यक्रम मनका कुरा सुनाउनेछौँ। 10:05 हिन्दी सिनेमाका गीतहरू सुनाउनेछौँ भने 12:05 सुनाउनेछौँ कार्यक्रम तपाईँको अनुरोधमा। पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम 12:30 अनि आधुनिक गीत सुन्नुहुनेछ 2:30। यसरी नै 3:20 कार्यक्रम विश्वमा हामी सुन्नेछौँ अनि 3:55 सुनाउनेछौँ देशभक्ति गीत। कार्यक्रम बाल बगैँचा प्रसारण गर्नेछौँ 4:30 अनि कार्यक्रम जय जवान सुनाउनेछौँ 5:07। अनि पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडी सुनाउनेछौँ 5:30। यसरी नै 6:10 कार्यक्रम बोल्छ चियाबारी सुनाउनेछौँ भने कार्यक्रमको रूपरेखा 6:45 अनि 7:45 भुटानी कार्यक्रम। 8 प्रसारण गर्नेछौँ कार्यक्रम युवाबानी अनि 8:30 प्रसारण गर्नेछौँ कार्यक्रम चर्चा चौतारी। यसै गरी दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौँ 9:15 स्पटलाइट अनि 9:30 सप्तसुर अनि 10 अखिल भारतीय सङ्गीत कार्यक्रम। त श्रोताहरू, यो त थियो अहिलेका रहल अनि भोलिका अधिवेशनहरूमा प्रसारण हुने कार्यक्रमहरूको संक्षिप्त विवरण।

0: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। भाजपा नेता शुभेन्दु अधिकारी बने पश्चिम बङ्गालका नयाँ मुख्यमन्त्री। कोलकाताको ब्रिगेड मैदानमा आज आयोजित भव्य शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा राज्यपाल आरएन रविले शुभेन्दु अधिकारीलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज शुभेन्दु अधिकारीलाई पश्चिम बङ्गालको मुख्यमन्त्री बनेकोमा बधाई दिनुभएको छ। गुरुदेव रविन्द्रनाथ ठाकुरको 165 जन्म जयन्ती, मङ्पूको रविन्द्र संग्रहालय लगायत पहाड़का अन्य क्षेत्रमा पनि भव्यताका साथ पालन गरियो। खरसाङकी वरिष्ठ स्रष्टा एवं आकाशवाणी खरसाङकी पूर्व उद्घोषिका छिमी ओङमु लामालाई साहित्यमा मानार्थ डाक्टरेटको उपाधिले सम्मानित गरिएको छ। र गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक ब्रान्च कमिटिको आयोजनामा आज सौरेनी स्थित हलनीमा संसारी माईको पूजा अर्चना सम्पन्न गरियो। अब समाचार विस्तारमा। भाजपा नेता शुभेन्दु अधिकारी बने पश्चिम बङ्गालका नयाँ मुख्यमन्त्री। कोलकाताको ब्रिगेड मैदानमा आयोजित भव्य शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा राज्यपाल आरएन रविले शुभेन्दु अधिकारीलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो। शुभेन्दु अधिकारीका साथ अन्य 5 शपथ ग्रहण गरे। शुभेन्दु अधिकारीपछि दिलीप घोषलाई शपथ दिलाइयो। त्यसपछि क्रमशः श्रीमती अग्निपाल मित्रा, श्री अशोक किर्तनिया, श्री खुदिराम टुडु र नीतिश प्रामाणिकलाई शपथ दिलाइयो। पछि मन्त्रीमण्डलमा अन्य मन्त्रीहरूलाई सामेल गरिनेछ। सुन्नुहोस् हाम्रा संवाददाता अशोक चौरासियाको एक रिपोर्ट।
2: शपथ ग्रहण समारोहमा आउँदा प्रधानमन्त्रीले मञ्चबाट अभूतपूर्व जनादेश दिएकोमा राज्यका जनतालाई नतमस्तक भई सष्टाङ्ग प्रणाम गर्दै नमन गर्नुभयो। आज रविन्द्रनाथ ट्यागोरको जन्म जयन्तीको दिन आयोजित यस ऐतिहासिक शपथ ग्रहण समारोहमा श्री ट्यागोरलाई नमन गरियो। यसको स्पष्ट संकेत थियो भाजपाको शासनमा सोनार बंगलाको गौरवलाई पुनः फर्काइल्याउने भाजपाको संकल्प रहेको छ। पश्चिम बंगालको समृद्ध संस्कृति, गौरव, गरिमा र इतिहासलाई पुनः स्थापित गर्ने भाजपाको कटिबद्धता यस सन्देशमा झल्किरहेको थियो। यस शपथ ग्रहण समारोहमा भाजपा शासित राज्यहरूका सबै मुख्यमन्त्रीहरू, एनडीएका मुख्यमन्त्रीहरू, केन्द्रीय मन्त्रीहरू अनि भाजपाका नेताहरू उपस्थित थिए। उत्तर प्रदेशका मुख्यमन्त्री श्री योगी आदित्यनाथ, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस, हरियाणा, राजस्थान, गुजरात, उडिसा, बिहार, असम, सिक्किम लगायत 22 बढी राज्य तथा केन्द्र शासित प्रदेशहरूका मुख्यमन्त्रीहरू उपस्थित थिए। केन्द्रीय मन्त्रीहरूमा गृहमन्त्री अमित शाह, शिवराज सिंह चौहान, नितिन गडकरी, धर्मेन्द्र प्रधान आदिको विशेष उपस्थिति थियो। मञ्चमा जान अघि श्री मोदीले शुभेन्दु अधिकारी र भाजपा

0: प्रदेश अध्यक्ष समीक भट्टाचार्य सँग खुला वाहनमा सवार भई उपस्थित लाखौं जनसमूहको अभिवादन गर्नुभयो। मञ्च नजिक पुग्न अघि श्री मोदी वाहनबाट तल झरेर कार्यकर्ताहरूको अभिवादन गर्नुभयो। मञ्चमा माता दुर्गाको विराट चित्र लगाइएको थियो, जो बङ्गालको गहिरो र समृद्ध संस्कृतिको प्रतीक हो। अर्को घटनाक्रममा श्री मोदीले सिलगढी निवासी 97 वर्षीय भाजपा नेता माखनलाल सरकारको खुट्टा ढोक्नुभयो, जसले पार्टीमा कार्यकर्ताको महत्व सर्वोपरि हुन्छ भन्ने सन्देश दिएको छ। श्री सरकार भाजपाका संस्थापक सदस्यहरू मध्ये एक हुन्। भाजपाका संस्थापक स्वर्गीय डाक्टर श्यामा प्रसाद मुखर्जीका साथ उहाँले भाजपाका लागि काँधमा काँध हाली काम गरेका थिए। यो स्वयंमा एउटा अत्यन्त भावुक पल थियो। अशोक चौरसिया, आकाशवाणी समाचार।
1: शपथ ग्रहणपछि संवाददाताहरूसित बातचित गर्दै मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो, डाक्टर श्यामा प्रसाद मुखर्जीको आदर्शहरूमा आधारित राजनीतिक दललाई कुनै प्रमाणको आवश्यकता पर्दैन। उहाँले भन्नुभयो, जुन मानिसहरूले अझ पनि नतिजाहरूमा चर्चा गरिरहेका छन् उनीहरूले विवेकले काम गर्नुपर्नेछ। उहाँले भन्नुभयो, पश्चिम बंगाललाई शिक्षा अनि संस्कृतिमा भएको भारी नोक्सानबाट निकाल्ने जिम्मेवारी भाजपामाथि छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज शुभेन्दु अधिकारीलाई पश्चिम बंगालको मुख्यमन्त्री बनेकोमा बधाई दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री मोदीले भन्नुभयो, श्री अधिकारीले आफूलाई जनतासँग गहिरो रूपमा जोडेको अनि जनताको आकांक्षालाई नजिकबाट बुझ्ने नेताको रूपमा स्थापित गर्नुभएको छ। प्रधानमन्त्रीले श्री अधिकारीलाई आगामी कार्यकालमा सफल कार्यकालको कामना गर्नुभयो। प्रधानमन्त्रीले मन्त्रीको रूपमा शपथ लिएकोमा दिलीप घोष, अग्निमित्र पल, अशोक कीर्तनिया, खुदिराम टुडु र निशित प्रामाणिकलाई पनि बधाई दिनुभयो। उहाँले भन्नुभयो, यी नेताहरूले तल्लो तहमा अथक परिश्रम गरेका छन् र जनताको सेवा गरेका छन्। श्री मोदीले मन्त्रीको रूपमा उनीहरूले पश्चिम बंगालको विकासको मार्गलाई अझ बलियो बनाउनेमा विश्वास व्यक्त गर्नुभयो। मुख्यमन्त्रीको शपथ लिन साथ शुभेन्दु अधिकारी एक्सन मोडमा देखिनु भएको छ। शपथ लिएपछि पहिलो काम शीर्ष पुलिस अधिकारीहरूसित बैठक गरी वर्तमान कानून व्यवस्थाको जानकारी लिनुभयो।
2: मुख्यमन्त्री शुभेन्दु अधिकारीले बैठकमा शीर्ष पुलिस अधिकारीहरूसित राज्यमा शान्ति र कानून व्यवस्था बनाई राख्न आवश्यक सबै उपायहरू गर्ने निर्देश दिनुभयो। हिंसा अराजकता विरूद्ध कड़ा कार्यवाही गर्न पनि भन्नुभयो। भाजपाले बदला होइन बदलावको दिशामा कदम चालेको छ। स्मरण रहोस्, आजको शपथ ग्रहण समारोहमा भाजपाका वरिष्ठ नेता तथा रक्षा मन्त्री राजनाथ सिंह र राष्ट्रिय अध्यक्ष नितिन नवीन विशेष रूपमा उपस्थित थिए। शपथ ग्रहण समारोहमा टीएमसी नेत्री तथा पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीलाई निमन्त्रण गरिएको थियो, तर वहाँ अथवा पार्टीका शीर्ष नेतृत्व उपस्थित थिएनन्। दार्जीलिङका सांसद दुवै हर्षवर्धन श्रृंगला र राजु विष्ट सहित दार्जीलिङ पहाड़बाट 100 भन्दा बढी पार्टी कार्यकर्ताहरू र गठबन्धनका नेताहरू उपस्थित थिए। रोशनी छेत्री, आकाशवाणी समाचार, खरसाङ।
1: शपथ ग्रहण समारोहपछि दार्जीलिङ लोकसभा सांसद राजु विष्टले प्रतिक्रिया दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्व अनि बंगालप्रतिको स्नेहले आजको दिन सम्भव बनेको बताउनुभयो। उहाँले राज्यका सबै जनतालाई बधाई दिँदै मुख्यमन्त्री शुभेन्दु अधिकारीले विगतदेखि टीएमसीको अराजकतासित लडेको बताउनुभयो। उहाँले मुख्यमन्त्री अधिकारीको नेतृत्वमा बंगालमा नयाँ अध्याय शुरू हुने विश्वास व्यक्त गर्नुभयो। स्वतन्त्रतापछि पहिलोपल्ट राज्यको सत्तामा भारतीय जनता पार्टी आएको छ। तृणमूल काँग्रेसको 15 साल लामो शासनको अन्त्य भएको छ। यस ऐतिहासिक क्षणमा भाजपा नेता दिलीप घोषले भन्नुभयो, श्यामा प्रसाद मुखर्जीको सपना पूरा भएको छ। आज पत्रकारहरूसित बातचित गर्दै दिलीप घोषले भन्नुभयो, हामीले लामो समयसम्म संघर्ष गर्यौं अनि अन्त्यमा जनताले बदलावको पक्षमा भोट दिए। श्यामा प्रसाद मुखर्जीको सपना पूरा भएको छ। तृणमूल काँग्रेस अनि काँग्रेसलाई जनताले नकारेको छ, किनभने उनीहरूले आफ्नो सत्ताको दुरूपयोग गरी जनतामाथि अत्याचार गरे। जनताले उनीहरूलाई कड़ा जवाब दिँदै भारतीय जनता पार्टीलाई चुने। आज गुरूदेव रविन्द्रनाथ ठाकुरको 165 जयन्ती हो। यस अवसरमा बिहानदेखि नै स्कूलहरू अनि सांस्कृतिक संगठनहरूले प्रभात फेरी जुलुस निकाले। दिनको शुरूआत शान्ति निकेतनको गौर प्राङ्गणमा वैतालिक गीतहरूको साथ भयो। यस अवधि विश्व स्तरमा सांस्कृतिक कार्यक्रम आयोजित गरिँदैछ। उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह अनि गृहमन्त्री अमित शाहले 25 वैशाखको अवसरमा गुरुदेव रविन्द्रनाथ ठाकुरलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। सोसियल मिडिया पोस्टमा उपराष्ट्रपतिले गुरुदेवलाई एक अग्रणी विचारक, कलाकार अनि शिक्षाविद बताउनुभयो, जसको रचनाहरूमा भारतीय सभ्यताको समृद्धि अनि मानवताको सार्वभौमिक मूल्यहरूको झलक पाइन्छ। विश्वकवि रविन्द्रनाथ ठाकुरको 165 जन्म जयन्ती आज रविन्द्र संग्रहालय मङ्पुमा भव्यताका साथ पालन गरियो। कार्यक्रमको सुरुवात अतिथिहरूद्वारा कवि ठाकुरको शालिगमा माल्यार्पण गरेर गरिएको थियो। कार्यक्रममा कवि ठाकुरका विभिन्न कविता गीतहरूको वाचन साथै रंगारंग कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता विदुर कार्कीले गर्नुभएको थियो। कार्यक्रममा मुख्य अतिथि अतिरिक्त जिल्लापाल अनिर्वाण चटर्जी, सहायक श्रमायुक्त अपूर्व रोय, अतिरिक्त सूचना अधिकारी जीना राई तामाङ, रविन्द्र संग्रहालयका प्रमुख लगायत वरिष्ठ व्यक्तिहरूका साथै लाभदा निम्न उच्च माध्यमिक विद्यालय, अगमसिंह गिरी निम्न उच्च माध्यमिक विद्यालय, सन्त एन्थोनी विद्यालय साथै मङ्पू वरिपरि क्षेत्रका विद्यालयका विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सिलगढी अनि कलकत्ताबाट आएका कलाकारहरूद्वारा रविन्द्र संगीत प्रस्तुत गरी समापन गरिएको थियो। यसै गरी खरसाङ महकुमा सूचना अनि सांस्कृतिक विभागले नोबेल पुरस्कार विजेता रविन्द्रनाथ ठाकुरको जन्म जयन्ती मनाउन सूचना अनि सांस्कृतिक विभागको आयोजनामा आज एक गहन र जीवन्त कवि प्रणाम कार्यक्रम आयोजना गर्यो। पश्चिम बंगाल सरकार अन्तर्गत सूचना अनि सांस्कृतिक विभागद्वारा आयोजित यस कार्यक्रममा खरसाङको राजराजेश्वरी बालिका उच्च विद्यालयका शिक्षक र विद्यार्थीले श्रद्धाञ्जली अर्पण गरेका थिए। सहभागीले रविन्द्र संगीतको भावपूर्ण धुन र सुन्दर नृत्य प्रस्तुति दिएका थिए, जसले ठाकुरको कलात्मक विरासतको कालातीत छारलाई प्रतीकात्मक रूपमा देखाएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKorsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: समय पर बुवाई, भरपूर उपज की गारंटी।
4: मास्टर जी, ये किसान से बेहतर कौन जाने, बीज तो कब के बो दिए।
3: मैं फसल की नहीं एनपीएस पेंशन की बात कर रहा हूँ।
4: एनपीएस पेंशन?
3: हाँ, आज ही एनपीएस में पैसा जमा करना शुरू करो और अपना बुढ़ापा सुरक्षित करो।
4: बुढ़ापा सुरक्षित?
3: हाँ भाई, एनपीएस भारत सरकार के पीएफआरडीए द्वारा संचालित एक पेंशन योजना है, जिसमें आज से पैसा जमा करते रहने पर बुढ़ापे में हर महीने पेंशन मिलेगी। अधिक जानकारी के लिए आज ही संपर्क करें कॉमन सर्विस सेंटर या अपने बैंक से। बुढ़ापे में पेंशन की पक्की गारंटी के लिए एनपीएस जरूरी है।
1: अब रहल समाचार। मुख्यमन्त्री शुभेन्दु अधिकारीले शपथ ग्रहणपछि कोलकाता स्थित जोडान्छाको ठाकुरबाडी पुगी आफ्नो पहिलो आधिकारिक सार्वजनिक उपस्थिति दर्ता गराउनुभयो। 25 वैशाख अर्थात् महान कवि रविन्द्रनाथ ठाकुरको जयन्तीको अवसरमा उहाँले ठाकुरबाडी पुगी विश्वकविलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। यस अवधि उहाँले कविगुरूप्रति सम्मान प्रकट गर्नुभयो। राजनीतिक विश्लेषकहरू अनुसार नवगठित मुख्यमन्त्रीको यो पहिलो सार्वजनिक कार्यक्रम अत्यन्त प्रतीकात्मक अनि महत्वपूर्ण मानिएको छ। राज्यमा सत्ता परिवर्तन भए लगत्तै कोलकाता पुलिसले ममता ब्यानर्जी अनि अभिषेक ब्यानर्जीलाई एक्समा अनफलो गरेको छ भने अब प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाहलाई फलो गरेको थाहा लागेको छ। खरसाङकी वरिष्ठ स्रष्टा एवं आकाशवाणी खरसाङकी पूर्व उद्घोषिका छिमी ओङमु लामालाई साहित्यमा मानार्थ डाक्टरेटको उपाधिले सम्मानित गरिएको छ। दक्षिण सिक्किमको नाम्चीमा रहेको डिभाइन थियोलोजिकल ओपन युनिभर्सिटीको 9 दीक्षान्त समारोहमा उनलाई उक्त मानार्थ डाक्टरेटको उपाधिले सम्मान जनाइएको छ। यस अवसरमा उहाँलाई डिभाइन थियोलोजिकल ओपन युनिभर्सिटीको कुलपति डाक्टर एमके राईको बाहुलीबाट उक्त मानार्थ डाक्टरेटको उपाधिले सम्मानित गरिएको हो। उहाँसितै साहित्यमा सिलगढीका मुक्तिप्रसाद उपाध्याय, सम्पादक वीरभद्र कार्की डोलीलाई अनि नाम्ची निवासी अनु नैवेद्य राईलाई पनि शिक्षामा मानार्थ डाक्टरेटको उपाधिले सम्मानित गरिएको छ। साहित्यमा मानार्थ डाक्टरेटको उपाधिले सम्मानित भएपछि छिमी ओङ्गु लामाले यस अवसरको लागि डिभाइन थियोलोजिकल ओपन युनिभर्सिटीका कुलपति डाक्टर एमके राई लगायत टिमलाई नै धन्यवाद दिएकी छन्। यस डिभाइन थियोलोजिकल ओपन युनिभर्सिटीको 9 दीक्षान्त समारोहमा प्रमुख अतिथिको रूपमा सिक्किम सरकार को शहरी विकास तथा खाद्य आपूर्ति विभागका मन्त्री भोजराज राई उपस्थित रहेका थिए। कार्यक्रमलाई युनिभर्सिटीका प्राचार्य डाक्टर रजनी राईले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण डाक्टर हेमराज सुब्बाले राखेका थिए। मिरिक महकुमा अन्तर्गत घयाबारी मन्दिर गाउँस्थित विनोद छेत्रीको घरमा आज दिउँसो आगलागी भएको छ। घरमा कोही नभएको बेला आगो लागेको बताइएको छ भने स्थानीय गाउँवासी अनि मिरिक अग्नि विभागको सहयोगमा आगोलाई नियन्त्रण गरिएको छ। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक ब्रान्च कमिटीको आयोजनामा आज सौरेनी समष्टि स्थित हल्लनेमा रहेको शिलाढुङ्गामा संसारी माईको पूजा अर्चना सम्पन्न गरियो। पूजा अवधि मिरिक ब्रान्च कमिटीका अध्यक्ष महेन्द्र खड्काले देवीस्थानमा मूल बत्ती बाल्ने शिलामा दूध चढाए। स्मरण रहोस्, यस स्थानमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा संस्थापक अध्यक्ष सुभाष घिसिङले 90 दशकमा आरम्भ गरेको संसारी पूजाको परम्परागत शैली अनुसार आज पनि कार्यक्रम सम्पन्न गरिएको ब्रान्च कमिटीका अध्यक्ष महेन्द्र खड्काले जनाए। यसै गरी आजको यस कार्यक्रममा मिरिक ब्रान्च अन्तर्गत तराई सौरेनी मिरिक र डुप्टिन समष्टिका पदाधिकारीहरू उपस्थित थिए भने ब्रान्च कमिटीका पदाधिकारीहरू र सदस्यहरू पनि उपस्थित थिए। साथै सम्पूर्ण भातृ संगठनका प्रतिनिधिहरू पनि उपस्थित थिए। यो समाचार युट्युबमा 8AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। भाजपा नेता शुभेन्दु अधिकारी बने पश्चिम बंगालका नयाँ मुख्यमन्त्री। कोलकाताको ब्रिगेड मैदानमा आज आयोजित भव्य शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा राज्यपाल आरएन रविले शुभेन्दु अधिकारीलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज शुभेन्दु अधिकारीलाई पश्चिम बंगालको मुख्यमन्त्री बनेकोमा बधाई दिनुभएको छ। गुरुदेव रविन्द्रनाथ ठाकुरको 165 जन्म जयन्ती मंगपुको रविन्द्र संग्रहालय लगायत पहाड़का अन्य क्षेत्रमा पनि भव्यताका साथ पालन गरियो। खरसाङकी वरिष्ठ स्रष्टा एवं आकाशवाणी खरसाङकी पूर्व उद्घोषिका छिमी ओङ्मु लामालाई साहित्यमा मानार्थ डाक्टरेटको उपाधिले सम्मानित गरिएको छ र गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक ब्रान्च कमिटीको आयोजनामा आज सौरेनी स्थित हलनेमा संसारी माईको पूजा अर्चना सम्पन्न गरियो। प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी बेलुकी 7:50 उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
5: त श्रोताहरू, अब प्रस्तुत छ पत्रोत्तर कार्यक्रम डाकपुतली।
6: नमस्कार सय ठुल्दाई। नमस्कार।
7: नमस्कार। नमस्कार सुनकी श्री बहिनी।
6: आज एक हप्ता बाद हामी फेरि स्टुडियोमा आइसकेका छौँ है। पत्रहरू थुप्रै बटुलेर श्रोताहरूको र अबेर नगरौँ, पत्रहरू पढ्न सुरु गरौँ है। र यो सबैभन्दा पहिलो पत्र मैले उठाएँ सदेव कार्कीडोली लोअर चुङथुङ 12 गोलाई दार्जिलिङबाट। र उहाँले लेख्नु भएको छ, महोदय महोदया, आदरणीय सुनकी श्री अनि ठुल्दाई, म सदेव कार्कीडोलीबाट सेवा ढोक अनि सबै आकाशवाणी खरसाङको कर्मचारीलाई प्यार सम्झना।
7: नमस्कार।
6: म फेरि पनि अर्को गीत लेखी पठाइरहेको छु। यो गीत झ्याउरे तालमा हो। गीतको बोल छ, स्वर्ग जस्तै सुनौलो छ हाम्रो दार्जिलिङ, स्वर्ग जस्तै सुनौलो छ हाम्रो दार्जिलिङ, धनी गरिब ठुलो सानो बसौं गोर्खा जाति, स्वर्ग जस्तै सुनौलो छ हाम्रो दार्जिलिङ, गोर्खा जाति सबै मिली एकै चित्तलाई, आफै माथि भर परेर अघि बढौं हामी, स्वर्ग जस्तै सुनौलो छ हाम्रो दार्जिलिङ, गोरे काले अग्ले पुड्के धेरै नेता आयो, स्वर्ग जस्तै सुनौलो छ हाम्रो दार्जिलिङ, पराईले राज गरेको चाहँदैनौ हामी, स्वर्ग जस्तै सुनौलो छ हाम्रो दार्जिलिङ, स्वर्ग जस्तै सुनौलो छ हाम्रो दार्जिलिङ। यो गीत प्रसारण भएपछि खबर कागजमा पनि दिनुहोस् होला, धन्यवाद भनेर लेख्नु भएको रहेछ।
7: लोर चुङथुङ 12 गोलाई दार्जिलिङबाट हामीलाई हाम्रो कार्यक्रम डाकपुतलीमा सदेव कार्कीडोलीले पत्र लेखेर पठाउनु भएको रहेछ। र पत्रमा यहाँले सबै श्रोता साथीहरूलाई सम्झना गर्नुभएको छ, आकाशवाणी खरसाङका सबै कर्मचारीलाई सम्झना गर्नुभएको छ। र यहाँले एउटा गीत लेखी पठाउनु भएको छ। तपाईँको यो गीतलाई सायदै कुनै सङ्गीतकार सङ्गीत भरेर यसलाई गाउन सकियो भने धेरै राम्रो हुन सक्ला। तपाईँले त्यो कोसिस गर्नुहोला। तपाईँको लेखन राम्रो छ, यसरी नै लेखिरहनु होला, हाम्रो कार्यक्रमलाई सुन्दै गर्नुहोला, सुनिरहनु होला। आउने दिनहरूमा पनि कार्यक्रम के कस्तो लाग्छ त्यो पनि पत्रको माध्यमद्वारा लेखेर पठाउँदै गर्नुहोला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको चाहिँ हेरौँ।
6: र यो अर्को पत्र रहेको छ मदन गुरुङज्यूको, ओकाइटी चियाबारी धोबी खोला गाउँ हुलाक मिरिक जिल्ला दार्जिलिङ, र पिनकोड सङ्ख्या पनि लेख्नु भएको छ है, 7342 14। र पत्रमा लेख्नु भएको छ, महोदय, आकाशवाणी खरसाङको सञ्चालक र सञ्चालिकालाई सादर नमस्कार।
7: नमस्कार, यहाँलाई पनि हाम्रो तर्फबाट।
6: धेरै महिनाको अन्तरालमा हजुरहरू समक्ष फेरि अर्को एउटा लेख मनोरञ्जनको निम्ति हास्य व्यङ्ग्य लेखेर पठाइरहेछु। आकाशवाणी खरसाङको कार्यक्रम डाकुतलीमा शीर्षक छ नयाँ घर बनाउने रुपियाँ। यो लेखलाई आकाशवाणी खरसाङको कार्यक्रम डाकुतलीबाट वाचन गरिदिनुहोस् भनी सञ्चालक र सञ्चालिकालाई विनम्र अनुरोध गर्दछु भनेर लेख्नु भएको छ। र उहाँको लेखको शीर्षक नै छ नयाँ घर बनाउने रुपियाँ। र लेख यस प्रकार

0: छ। राज आफ्नो घरको आँगनमा काठको पिरामाथि बसेर सेतो ग्लास भएको चस्मा लगाएर देब्रे हातमा पत्रिका राखेर पढ्दै कोक्रोमा नानीलाई सुताएर दाहिने हातले कोक्रो हल्लाउँदै गर्दा पछाडिपट्टिबाट एकजना युवतीले मिठो स्वरमा नमस्कार दाजु भन्छ। राजले कोक्रो हल्लाउनु छोडेर पछाडिपट्टि फर्केर हेर्छ र त्यो युवतीलाई हेरेर लगाएको चस्मा मिलाएर अनुहार हँसिलो बनाएर भन्छ, नमस्कार बहिनी। युवतीले सोध्छ, तपाईँको नाम के हो दाजु? राजले भन्छ, मेरो नाम राज हो। अनि बहिनी, मेरो नाम किन सोध्नु भएको? तपाईँहरूलाई त मैले चिनिन त। युवतीले भन्छ, तपाईँको पनि यो लिस्टमा नाम आएको छ। हामीहरू चारजना खण्ड विकास कार्यालयको कर्मचारीहरू हौं र वहाँ सर हुनुहुन्छ एन्टी लेप्चा, वहाँ सर हुनुहुन्छ सुरेश बालकोठी, अनि यहाँ म्याडम हुनुहुन्छ सुनिता ठटाल र म सृजना गुरुङ। राजले चारैजनालाई नमस्कार गरेर स्वागत गर्छ। त्यसपछि म्याडम सृजना गुरुङले भन्छ, तपाईँले पनि त नयाँ घर बनाउनुको निम्ति 1,20,000 रुपियाँ पाउनु भएको होइन? राजले भन्छ, हजुर म्याडम, नयाँ घर बनाउनुको निम्ति सरकारबाट 1,20,000 रुपियाँ पाए। म्याडम सुनिता ठटालले भन्छ, दाजु तपाईँले त सरकारले नयाँ घर बनाउनुको निम्ति दिएको रुपियाँले नयाँ घर बनाउनु भएन रहेछ त। यो रुपियाँले नयाँ घर बनाए कि बनाएन भनेर त्यसको निम्ति जाँच गर्नुको निम्ति हामीहरू यहाँ आएको। राजले हतार हतार चस्मा र पत्रिका कोक्रोमाथि राख्छ र भन्छ, सर म्याडम, अहिले त सामान भन्दा पनि मिस्त्री र लेबर पो महँगो छ त। त्यो 1,20,000 रुपियाँले नयाँ घर बनाउनुको निम्ति बजारबाट सामान किनेर ल्याउँ भने मिस्त्री र लेबरले काम गरेको रुपियाँ खर्च दिनु नपुग्ने अनि मिस्त्री र लेबरले काम गरेको रुपियाँ खर्च छुट्याउन राखेर बाँकी राखेको रुपियाँले बजारबाट सामान ल्याउनु नपुग्ने। राजले कुराको प्रसङ्ग बदलिएर भन्छ, सर म्याडम, मेरो दौतरी साथीहरूले विवाह गरेर आफ्नो छोराछोरीलाई अङ्ग्रेजी स्कुलमा LKG पढाइरहेको छ। खै मेरो त लगन नआएर पो हो कि गरिब भएर पो हो कि मैले कुनै केटीलाई पट्याएर विवाह नै गर्न सकिनँ र मेरो सन्तानमा म मात्र छु। म मरे भने मेरो त वंश नै मासिएर जाने भयो र मेरो वंश मासिएर नजाओस् भनेर सरकारले नयाँ घर बनाउनु दिएको 1,20,000 रुपियाँले त विवाह पो गरे। घरको आँगनमा झाडुले बढार्दै गरेको युवतीलाई देखाएर भन्छ, उही हो घर बनाउनु दिएको रुपियाँले विवाह गरेको स्वास्नी, अनि नाम माला हो, अनि नयाँ घर बनाउनु दिएको 1,20,000 रुपियाँको सुद यही हो भनेर कुखुरोमा निदाइरहेको निर्दोष छोरालाई देखाउँछ भनेर लेख्नु भएको रहेछ उहाँले। है एकदमै राम्रो लेख उहाँको।
1: मदन गुरुङज्यूले ओखाइटी चियाबारीबाट हामीलाई हाम्रो कार्यक्रम डाकपोथलीमा पत्र लेखेर पठाउनु भएको छ र यहाँले सुरुमै भन्नुभएको छ, धेरै महिनाको अन्तरालमा यहाँले पत्र लेख्नु भएको र हामीलाई पनि यसरी नै धेरै अन्तराल बादमा यो पत्र प्राप्त भएको र आज सामेल गरेका छौँ। र यहाँले यो पत्रमा एउटा लेख, जुन नयाँ घर बनाउने रुपियाँ भन्ने व्यङ्ग्यात्मक लेख लेख्नु भएको छ, त्यो धेरै रमाइलो लाग्यो। तपाईँले यसरी नै आफ्नो कलमलाई निरन्तर रूपमा अघि बढाइरहनु होला, हाम्रो कार्यक्रम यसरी नै सुन्दै गर्नुहोला, सुनिरहनु होला, कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नु होला आउने दिनहरूमा। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
0: र यो अर्को पत्र रहेको छ हाम्रो हजुरबा अशोक कुमार खड्काज्यूको, समरीपानी 17 नम्बर भालुखोप पट्टी डाँडा पिओ पोख्रेबुङबाट, र वहाँको मोबाइल नम्बर रहेको छ 9733078325। र उहाँले पत्रमा लेख्नु भएको छ, ठुल्दाई एवं सुनकेसरी नातिनी अशोक हजुरबाबाट आशीर्वाद, आज बटुल बाटलबाट केही कुराहरू लेखिरहेको छु। पहिलो छ, भगवान विष्णुको धनुलाई नारङ भनिन्छ, अर्जुनको धनुलाई गाण्डीव भनिन्छ, शिवको धनुलाई पिनाक भनिन्छ, भीमको धनुलाई सुपास, कर्णको धनुलाई विजय, रामको धनुलाई अजग्रह, रावणको तलवारलाई चन्द्रहार्स, अर्जुनको शङ्खलाई देवदत्त, हनुमानको गदालाई लौहास्तम्भ, विष्णुको चक्रलाई सुदर्शन चक्र, नारदको शङ्खलाई महतीन, कृष्णको शङ्खलाई पञ्चजन्य भनिन्छ। र उहाँले अर्को लेख्नु भएको छ, कोटलाई नेपालीमा के भनिन्छ? अनि उहाँको तेस्रो प्रश्न छ,

0: अर्जुनको शङ्खलाई, देवदत्त हनुमानको गधालाई, लवस्तम्भ विष्णुको चक्रलाई, सुदर्शन नारदको शङ्खलाई, महतीश कृष्णको शङ्खलाई पन्थजन भनेर यसरी यो कुराहरू लेखी पठाउनु भएको छ। यो धेरै रमाइलो लाग्यो। यो धेरै शास्त्रमा उल्लेख भएको कुराहरूको विषयमा खुलाउनु भएको छ। र अर्को कुरा चाहिँ यहाँ के लेख्नु भएको छ भन्दाखेरि, कोटलाई नेपालीमा के भनेर भनिन्छ भनेर भन्नुभएको रहेछ। कोटलाई नेपालीमा ठ्याक्क यही भनिन्छ भनेर भन्न नमिले पनि हामीले जाने अनुसार यो एक त यो जुन कोट भन्ने शब्द छ यसमा दुईटा अर्थ लाग्न सक्छ। एउटा अर्थ चाहिँ के हो भने मान्छेले पहिरिने जुन कोट छ त्यसलाई पनि कोट भनेर भन्ने गर्छौँ। अनि यो सिओएटी कोट शब्दको अर्को अर्थ नेपालीमा हुनसक्छ बोक्रा, कुनै बीजहरूको बोक्रालाई पनि त्यसलाई पनि कोट भन्ने गरिन्छ। कुल मिलाएर हामीले यसरी बुझ्न सक्छौँ कि कोट चाहिँ नेपालीमा कोट भन्नाले बोक्रा हो भनेर अथवा खोल हो भनेर पनि भन्न मिल्छ भन्ने लाग्छ। तर यो सही उत्तर नभए तपाईँले अरू कुनै पत्र माध्यमद्वारा यसको सही उत्तर पनि लेखेर पठाउन सक्नुहुनेछ। अर्को यहाँले भन्नुभएको छ, संसारमा कतिवटा जातिका मानिसहरू छन् कृपया बताइदिनु होला भनेर भन्नुभएको रहेछ। यो सन्दर्भमा अलिकति यो कठिन प्रश्न मान्न सकिन्छ, किनभनेदेखिलाई मान्छे कति जातिका छन् भन्ने विभिन्न विषयहरूले विभिन्न प्रकारले यसलाई व्याख्या गरेको भेट्छौँ हामी। जस्तो धार्मिक दृष्टिकोणले मान्छे त दुइटै छ भनेर त्यस्तै प्रकारले पनि व्याख्या गरेको छ, महिला र पुरुष भन्ने त्यसरी पनि व्याख्या गरेको भेटिन्छ। तर मानवशास्त्रीहरूले फेरि मान्छेको जातिलाई अलग अलग पृष्ठभूमिको हिसाबमा व्याख्या गरेको छ, जस्तै ककेसियन, मगोलोइड, निग्रोइड यस्तो प्रकारले व्याख्या गरेको छ, होइन, तीन चार किसिमको भनेर मानिएको छ। फेरि त्यसरी नै अर्को मानव इतिहासमा हेऱ्यो भने त्यसलाई फेरि अर्कै प्रकारले व्याख्या गरेको भेटिन्छ। होमोसेपिन, सेपिन, डियोसेपिन त्यस्तो प्रकारले हेर्नु भनेदेखिलाई त 6-7 जातिहरू थिए पनि भनेर त्यसरी पनि मान्छेको पुरानो इतिहासलाई पल्टाएर हेर्दाखेरि त्यसरी पनि भेटिन्छ। त्यसै कारणले गर्दाखेरि यो प्रश्नको उत्तर ठ्याक्कै यही हो भनेर चाहिँ भन्न नमिले पनि यति कुरा अहिलेलाई भनिराखिएको छ। र यसरी नै हाम्रो कार्यक्रमलाई सुन्दै गर्नुहोला, सुनिरहनुहोला, पत्र पनि यसरी नै पठाउँदै गर्नुहोला आउने दिनहरूमा पनि। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
1: र यो अर्को पत्र रहेको छ एकता रेडियो श्रोता संघ बडी खन्जरपुर भागलपुर बिहारबाट, भाइ गुलफराज आलम, बेगम समा आरा, दोस्त जमलुद्दिन नेपाली और सरफरुद्दिन अन्सारी जीले लेख्नु भएको पत्र छ है। र पत्रमा छ, भैया और दिदी को प्यार भरा नमस्कार।
0: नमस्कार, यहाँलाई पनि नमस्कार।
1: डाकपत्री में हमारा पत्र शामिल किया, बहुत बहुत शुक्रिया। तपाईको अनुरोध में भी करुणा दीदी ने मेरा नाम शामिल किया, शुक्रिया। उम्मीद है आगे भी मेरा नाम शामिल होता रहे भनेर लेख्नु भएको रहेछ।
0: ज्यू, यो पत्रको उत्तर अलिकति हामी हिन्दीमा दिउँ। जो एकता रेडियो श्रोता संघ से हमारे नियमित श्रोता भाई गुलफराज आलम जी, बेगम समा आरा, दोस्त जमालुद्दीन नेपाली और सरफरुद्दीन अंसारी जी ने हमारे कार्यक्रम डाक पोतली में पत्र लिखा है। और पत्र में खास करके इन्होंने बीते दिन जो इन्होंने पत्र भेजा था उसके बारे में प्रतिक्रिया लिखकर भेजा है कि इनका जो पत्र भेजा था वो शामिल हो गया कार्यक्रम में, इसलिए बहुत खुश है। और इसी तरह से तपाई के अनुरोध कार्यक्रम में भी करुणा जी ने इनका पत्र शामिल किया और भी खुशी की बात हुई इनका, इसलिए इन्होंने आग्रह किया कि आगे आने वाले दिन में भी इसी तरह से इनका पत्र शामिल होते रहे। हम करेंगे आपका जितने भी पत्र आते हैं इस कार्यक्रम डाक पुतली में भी और तपाईं के अनुरोध में भी शामिल करते रहेंगे, पत्र भेजते रहेगा, इसी तरह से हमारे कार्यक्रम भी सुनते रहिएगा, आने वाले दिन में भी प्रतिक्रिया भी लिख कर भेजते रहेगा, कार्यक्रम कैसे लगता है आप लोगों को। र अब भने अर्को श्रोता को पत्र पढौं, कसको छ हेरौं।
1: र यो अर्को पत्र रहेको छ एसके छेत्री महाराज, मध्य डुमाराम बस्ती छेत्री क्षेत्र खरसाङबाट, र वहाँको मोबाइल नम्बर रहेको 9800155860 मोबाइल नम्बर रहेको छ। र उहाँले पत्रमा लेख्नु भएको छ, महोदय डाकपुतलीका प्रस्तुता ठुल्दाई अनि सञ्चालिका सुनकेसरी बहिनीलाई यो बडाको नमस्कार।
0: नमस्कार, यहाँलाई पनि हाम्रो तर्फबाट।
1: गत शनिबार मेरो लेख प्रकाशित गरे बापत यसरी नै टाढा अनि नजिकका डाकपुतली श्रोताहरूलाई मेरो नमस्कार भनेर लेख्नु भएको छ। उक्त दिन मेरो लेख प्रकाशित हुने साथै निम्न बन्धु बान्धवीहरूबाट प्रतिक्रिया प्राप्त गरे। कालेबुङ बुङ बस्तीबाट निना प्रधान ज्यू भन्नुहुन्छ, उहाँलाई मेरो लेख औधी मन परेछ। तकदा क्यान्टनमेन्टबाट शेखर, उहाँको प्रतिक्रियाले म अझ गर्वित भए, कारण उहाँले मलाई किङ अफ राइटरको उपाधि दिनुभयो। फेरि एउटा लेख पठाइरहेको छु, कृपया प्रकाशित गरिदिनुहुन्छ भन्ने अनुरोध गर्दछु भनेर लेख्नु भएको छ। र उहाँको लघु कथा भनेर लेख्नु भएको छ है, शीर्षक छ मर्छ कि या मार्छ

0: कि भनेर लेख्नुभएको छ है शीर्षक कथा यस प्रकार छ सानैदेखिको लङ्गोटिया यार यो लेखको एक मित्र सँगै पढी बढे एउटै परिवारको दिदी बहिनीहरूलाई आफ्नो नोकरी भएपछि दुवैले केही महिनाको अन्तरालमा दुवैजनाले गठबन्धन गरे त्यसपछि आफ्ना परिवार र नोकरी सम्हाल्न व्यस्त भएर अलग अलग भए एउटाको 3 छोरा छोरीहरू अर्को 2 छोरा छोरीहरू थिए दुवै खुसी र शान्त परिवार थिए दुवै परिवारहरूको कथा लेखौ भने कथा लामो हुन्छ त्यसर्थ एउटा परिवार 2 छोरा छोरीहरूको मात्र यस कथामा पढौं माता पिता दुवैले राम्रो शिक्षा लिएको हुनाले छोरा छोरीलाई अझ राम्रो अनि प्रतिष्ठित पाठशालाहरूमा शिक्षा दिएर आमा बाबा भन्दा अझ विद्वान बनाउने उनीहरूको इच्छा थियो हाम्रो गोर्खे उखान छ सानोमा मर्छ कि भन्ने डरले खुबै स्याहार सुसार गरिन्छ हुर्काउँछ अनि ठूलो भएपछि मार्छ कि भन्ने डर आमा बाबाको हुन्छ तर यस्तो भएन दुवै छोरा छोरीले राम्रो संस्कार पाए आमा बाबा भन्दा ज्यादै शिक्षा हासिल गरेर उच्च उच्च पदमा नियुक्ति पाएर धनार्जन प्राप्त गर्न सफल भए आमा बाबा उनीहरू माथि भर थिएन कारण उनीहरू दुवैले आफ्नो पेन्सन पाउने गर्थे त्यसर्थ उनीहरूलाई केहीको खाँचो थिएन दुईवटा अति सुन्दर घरहरू बनाएका थिए र छोरा अनि अर्को छोरीलाई भनेर तिनीहरूको जीवनशैली खुबै राम्रो थियो शीतकालमा मधेसतिर कहिले छोराको तिर अनि कहिले छोरीको तिर गएर 3 महिना बिताएर फेरि ब्याक टु पेभिलियन भने जाइ आफ्नै घरमा आएर खुबै आनन्दले जीवन बिताउँथे 50 वर्षको वैवाहिक गठबन्धन धुमधामले दौरा सुरुवाल र ढाका टोपी साथै गुन्यु चोली र ढाका मजित्रो सहित समस्त गर गहना पहिरी छोरा बुहारी छोरी ज्वाई नाता नातिनीहरू साथै छर छिमेकीहरूलाई पनि निम्ताएर नाचगानको साथ धुमधामले खानपान गरी मनाउने सल्लाह हुँदा हुँदै पापी मृत्यु राजाले श्रीमतीलाई 49 वर्षको गठबन्धनमै उठाएर लग्यो अब बुढा एक्लो भए तापनि उसको स्याहार सुसार देखभाल गर्ने एक छोरी र नाति जस्तो सानो उमेरदेखि बसेको अनि 23 वर्षसम्म चाकरी गर्दा गर्दै बुढोलाई अर्को बम्बु आइलाग्यो श्रीमतीको देहान्त भएपछि उनी मानसिक रोगले ग्रस्त भएर एक दिन छटपटाएर पनि हिँडे यसरी छटपटाएर हिँड्दा लडेर ढाडको मेरुदण्डमा चोट परि 1 वर्षसम्म ओछ्यान पर्नु पर्यो भनेर लेख्नु भएको छ उहाँको लघु कथा
1: एसके छेत्रीज्यूले हामीलाई मध्य डुमाराम बस्तीबाट हामीलाई कार्यक्रम डाक पोथीमा पत्र लेखेर पठाउनु भएको छ र पत्रको शुरूआतमा यहाँले के प्रतिक्रियाहरू लेखी पठाउनु भएको छ त्यो के हो भन्दाखेरि यहाँले योभन्दा पहिला पठाउनु भएको जुन पत्र थियो कार्यक्रममा सामेल भइसकेपछि प्रसारण भइसकेपछि अरू श्रोता साथीहरूले प्रतिक्रिया दिनुभएको थियो जस्तै कालेबुङ बङबस्तीबाट निना प्रधानज्यूले अनि शेखर प्रधानज्यूले तख्त क्यान्टोनियनबाट र यहाँले जुन प्रतिक्रिया दिनुभएको थियो यहाँलाई किङ अफ द राइटर भनेर उपाधि पनि दिनुभयो त्यो शेखरजीले त्यस उसले गर्दाखेरि यहाँ झन् उत्साहित भएर यसरी नै पत्र लेखेर पठाउनु भएको भनेर भन्नुभएको छ एकदमै राम्रो लाग्यो तपाईँले यो पत्र सँगसँगै एउटा जुन लघु कथा लेखी पठाउनु भएको छ तपाईँको लेखन एकदमै राम्रो यथार्थवादी कथा लाग्यो तपाईँले राम्रो लेख्नुहुन्छ कलमलाई यसरी निरन्तर रूपमा अघि बढाइरहनु होला हाम्रो कार्यक्रम पनि यसरी सुन्दै गर्नु होला सुनिरहनु होला आउने दिनहरूमा पनि कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नु होला र अब भने अर्को श्रोताको पत्र पढौँ कसको छ हेरौँ
0: र यो अर्को पत्र रहेको छ सुखबीर थापाज्यूको सिङ्गुली मिरिकबाट र उहाँले लेख्नु भएको छ महाशय सर्वप्रथम त साप्ताहिक प्रश्नोत्तर डाकुदली कार्यक्रमका आदरणीय ठुल्दाई अनि सञ्चालिका हाम्रो चेली आदरणीय सुनकेश्रीजी लगायत हाम्रो डाकपुतली कार्यक्रममा राम्रो राम्रो लेख कविता गहकिलो प्रश्नहरू प्रतिक्रियाहरू पठाएर हाम्रो यो डाकपुतली कार्यक्रम दिन प्रतिदिन एक गहकिलो रोचक सबै श्रोता वृन्दले मन पराउनु हुने कार्यक्रम भएको छ र म यहाँबाट सम्पूर्ण महानुभावहरूलाई नमस्कार माया सम्झना भन्न चाहन्छु आदरणीय सञ्चालक ठुल्दाई आज पनि 2 टुक्रा प्रश्नहरूको झटारो हानि पठाएको छु कृपया झर्को नमानी उत्तर दिनु होला भन्ने आशा राखेको छु भनेर लेख्नु भएको छ है र उहाँको पहिलो प्रश्न रहेको छ कुन देशमा सिनेमा घर छैन अनि उहाँको दोस्रो प्रश्न छ आफ्नो देशको नाम नभएको डाक टिकट कुन हो भनेर लेख्नु भएको छ अनि तेस्रो प्रश्न छ डाक्टर ग्राम्स होम्स स्कुल कहाँ छ अनि यसै सिलसिलामा बटुल बाटुलबाट केही मन छुने सत्य कुरा राख्दैछु भनेर लेख्नु भएको छ आदर

0: ইফকো ন্যানো ফার্টিলাইজারের শক্তিতে প্রতিটি খামার ও কৃষক সমৃদ্ধ হবে।
1: के तपाईको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
0: त श्रोताहरू, अबको केही क्षणमै समप्रसारण गरी सुनाउनेछौँ प्रथममा नेपाली अनि त्यसपछि बङ्गलामा समाचार।

0: सुरुमा प्रमुख समाचार। प्रधानमन्त्रीले भोलि तेलंगानामा रेलवे पूर्वाधार परियोजनाहरूको गर्नुहुनेछ उद्घाटन। पश्चिम बंगालमा मुख्यमन्त्रीको शपथ ग्रहण सम्पन्न। भारतीय विदेश मन्त्रीद्वारा ट्रिनिडाड तथा टोबाकोमा झण्डोत्तोलन समारोहलाई सम्बोधन। चिलीका विदेश मन्त्री मे 15 भारतको औपचारिक भ्रमणमा। तमिलनाडुमा नयाँ सरकार गठनमा थप ढिलाइ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि तेलंगानामा लगभग 1,535 करोड रुपियाँ बराबरको रेलवे पूर्वाधार परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। उहाँले 118 किलोमिटर लामो काजीपेट विजयवाडा बहु ट्र्याकिङ परियोजना र काजीपेट रेल अन्डर रेल बाइपासको उद्घाटन गर्नका साथै धेरै कार्यक्रममा भाग लिनुहुनेछ। यी परियोजनाहरूको उद्देश्य क्षमता वृद्धि गर्नु र प्रमुख रेलवे मार्गहरूमा भीडभाड कम गर्नु हो। प्रधानमन्त्रीले भोलि साँझ सिकन्दराबादको परेड ग्राउन्डमा सार्वजनिक र्यालीमा पार्टी कार्यकर्ताहरूलाई सम्बोधन पनि गर्नुहुनेछ। भाजपा विधायक दलका नेता शुभेन्दु अधिकारीले आज पश्चिम बंगालको मुख्यमन्त्रीका रूपमा शपथ लिनुभयो। उहाँले राज्यमा पार्टीको पहिलो सरकारको नेतृत्व गर्दै हुनुहुन्छ। राज्यपाल आरएन रविले कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा आयोजित समारोहमा श्री अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। मुख्यमन्त्रीसँगै 5 क्याबिनेट मन्त्रीहरूले पनि शपथ लिएका छन्। क्याबिनेट मन्त्रीहरूमा दिलीप घोष, अग्निमित्र पाल, अशोक किर्तनिया, निशित पारमानिक र खुदिराम टुटु रहेका छन्।
1: आजका दिन बहुत महत्वपूर्ण है देश के लिए, बंगाल के लिए। इसलिए प्रधानमंत्री का इच्छा था नया सरकार रविंद्र जयंती का दिन अपना कार्यकाल शुरू करे। इसलिए हम लोग प्रधानमंत्री जी का नेतृत्व में गोबि गुरु को प्रणाम करते हुए आज संविधान को मानते हुए ओथ टेकिंग किया।
0: ट्रिनिडाड तथा टोबाकोका भ्रमणमा रहेका विदेश मन्त्री डाक्टर एस जयशंकरले त्यहाँका विदेश तथा क्यारिकम मामिला मन्त्रालयमा आयोजित झण्डोत्तोलन समारोहलाई सम्बोधन गर्नुभयो। उहाँले भारत र ट्रिनिडाड तथा टोबाको बीचको परम्परागत सम्बन्धको प्रशंसा गर्दै दुई राष्ट्रलाई जोड्ने गहिरो सांस्कृतिक बन्धन र ऐतिहासिक सम्बन्धबारे प्रकाश पार्नुभयो। विदेश मन्त्रीले ट्रिनिडाड तथा टोबाकोका प्रधानमन्त्री कमला प्रसाद विशेषसँग पनि भेट गरी द्विपक्षीय सहयोगलाई अझ सुदूर पार्ने सम्बन्धमा छलफल गर्नुभयो। उहाँले यस भ्रमणका क्रममा पर्यटनसँग सम्बन्धित पहलहरू, विदेश तथा क्यारिकम मामिला मन्त्रालय भवनको सौर्य ऊर्जा, विभिन्न विकास परियोजना, आयुर्वेद केन्द्रको स्थापना सहित धेरै सम्झौतामा सहमति भएको जानकारी दिनुभयो।
2: India has traditionally had very warm and friendly relations with Trinidad and Tobago, and these ties have been underpinned by shared history, our struggle against colonialism, and by our very special bonds of cricket. The people of our two countries share so much in common, whether we talk of clothing and sports or food habits and traditions.
0: चिलीका विदेश मन्त्री फ्रान्सिस्को पेरेज म्याक

0: आजदेखि मे 15 भारतको औपचारिक भ्रमणमा रहनुहुनेछ। श्री म्याकेना भोलि दिल्लीमा हुने कार्यक्रममा सहभागी हुनुहुनेछ। आउँदो सोमबार उहाँ भारतको खाद्य आयातकर्ता मञ्च र एसएमएचएमद्वारा आयोजित कार्यक्रमहरूमा सरिक हुनुहुनेछ। त्यसै गरी मङ्गलबार श्री म्याकेनाले वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलसँग वार्ता गर्नुहुनेछ र भारतीय उद्योग परिसंघको वार्षिक व्यापार शिखर सम्मेलनमा भाग लिनुहुनेछ। बहुमत प्राप्त गर्न आवश्यक समर्थन जुटाउन नसक्दा तमिलनाडुमा नयाँ सरकार गठनमा थप ढिलाइ भइरहेको छ। मार्क्सवादी कम्युनिस्ट पार्टीका राष्ट्रिय महासचिव बेबीले सबैभन्दा ठूलो दललाई सरकार गठन गर्न आमन्त्रित गर्नु राज्यपालको कर्तव्य रहेको बताउनु भएको छ। उहाँले चेन्नईमा बोल्दै राज्यपाल केन्द्र सरकारको आदेशमा काम गरिरहेको आरोप लगाउँदै भाजपाले लोकतान्त्रिक प्रक्रियामा ढिलाइ गरेर अखिल भारतीय अन्ना द्रमुक पार्टीलाई सत्तामा ल्याउने प्रयास गरिरहेको थप बताउनुभयो। आज रविन्द्रनाथ टेगोरको 165 जन्म जयन्ती हो। यस अवसरमा विद्यालय र सांस्कृतिक संस्थानहरूले बिहानै प्रभात फेरि जुलुसको आयोजन गरे। शान्ति निकेतनको गौर प्राङ्गणमा वैतालिक गीतहरूको साथ दिनको शुरूआत गरियो। यस अवधि वैश्विक रूपमा सांस्कृतिक कार्यक्रमहरू आयोजना भइरहेका छन्। उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह र गृहमन्त्री अमित शाहले यस अवसरमा रविन्द्रनाथ टेगोरलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अमेरिकाले भारत लगायत दक्षिण र मध्य एसियाका देशहरूलाई विश्वस्तरीय प्रविधिमा पहुँच प्रदान गर्न चाहेको बताएको छ, ताकि उनीहरू विरोधी राष्ट्रहरूमा निर्भर रहन नपरून्। अमेरिकी विदेश विभागका सहसचिव बेथानी मोरिसनले अमेरिका भारत एआई र उदयमान प्रविधि फोरममा यो बयान दिनुभएको हो। मोरिसनका अनुसार अमेरिकाले आफ्नो एआई प्रविधि विश्वसँग साझा गर्न चाहेको जानकारी दिनुभयो। उहाँले एआई क्षेत्रमा भारतको सहभागिता बढिरहेको र भारत अमेरिका सहयोगले दुवै देशलाई वास्तविक लाभ पुर्याइरहेको पनि बताउनुभयो। वैश्विक रूपमा हान्ता भाइरसका दुई नयाँ शङ्कास्पद मामिला रिपोर्ट गरिएका छन्। एउटा संक्रमण स्पेनमा र अर्को संक्रमण दक्षिण एटलान्टिक महासागरको दुर्गम टापु ट्रिस्टन द कुनामा देखा परेका हुन्। यी मामिलाहरू लग्जरी क्रुज जहाजमा उत्पन्न भएको बताइएको छ। यस संक्रमणको उदयले चिन्ता बढाएको छ। अहिलेसम्म भाइरसबाट 3 मृत्यु भइसकेको छ, तर विश्व स्वास्थ्य संगठनले आम जनतामा यस भाइरसको जोखिम कम रहेको र भाइरस सजिलै फैलिन नसक्ने बताएको छ। ब्रिक्स शिखर सम्मेलन 2026 एक भागका रूपमा रहेको कृषि कार्य समूहको 5 अन्तर्राष्ट्रिय सम्मेलन आज मध्य प्रदेशको इन्दौरमा शुरू भयो। सम्मेलनमा ब्राजिल, रूस, चीन, दक्षिण अफ्रिका, साउदी अरेबिया, इरान, इन्डोनेसिया र मलेसिया लगायत 21 देशका कृषि मन्त्रीहरू, वरिष्ठ अधिकारीहरू, वैज्ञानिकहरू र नीति निर्माताहरूले भाग लिइरहेका छन्। केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहानका अनुसार यी देशहरूमा विश्वको लगभग 68% किसानहरू बसोबास गर्छन्। सम्मेलन दुई चरणमा आयोजन हुनेछ। पहिलो चरण आजबाट सुरु भएर जुन 11 जारी रहनेछ। यस अवधि वरिष्ठ अधिकारीहरूले खाद्य सुरक्षा, स्मार्ट खेती, जलवायु परिवर्तन र किसान कल्याण जस्ता प्रमुख विषयहरूमा छलफल गर्नेछन्। सरकारले राष्ट्रिय पञ्चायत पुरस्कार 2025 विजेताहरू घोषणा गरेको छ। यी पुरस्कारहरू देशभरिबाट छनौट गरिएका 42 पञ्चायतलाई प्रदान गरिन्छ। पञ्चायती राज मन्त्रालयले पुरस्कार समारोह जुन 3 नयाँ दिल्लीमा आयोजना हुने बताएको छ। मन्त्रालयका अनुसार कर्नाटकले सबैभन्दा धेरै पुरस्कार प्राप्त गरेको छ, जसमा 6 छनौट भएका छन्। त्यसपछि आन्ध्र प्रदेश र ओडिसा छन्, जसमा 5 पञ्चायत छन्। अब खेलकुद समाचार। आइपिएल क्रिकेटमा आज राजस्थान रोयल्सले जयपुरमा गुजरात टाइटन्सको सामना गर्नेछ। यो खेल साँझ 7:30 सुरु भइरहेको छ। यसअघि हिजो राति दिल्लीमा सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई 8 पराजित गरेको छ। फुटबलमा भारतले हिजो चीनको सुझावमा लेबननलाई 4-0 हराउँदै एएफसी अन्डर 17 महिला एसियाली कपको क्वार्टर फाइनलमा प्रवेश गरेर इतिहास रचेको छ। भारतका लागि प्रीतिका बर्मनले 7 र 85 मिनटमा, अल्वा देवी सेन्जामले 36 मिनटमा र जोयाले 72 मिनटमा गोल गरे। यस प्रतियोगिताको सेमी फाइनलमा पुगेपछि भारतले 2026 फिफा अन्डर 17 महिला विश्वकपमा स्थान सुरक्षित गर्नेछ। आज चीनको सांघाईमा भएको आर्चरी विश्वकप 2026 चरण दुईमा साहिल जाधवले पुरुष एकल कम्पाउन्ड स्पर्धामा काँस्य पदक जिते। साहिलले काँस्य पदक प्ले अफमा डेनमार्क अनुभवी खेलाडी एवं प्रशिक्षक मार्टिन डम्बोलाई 147-144 पराजित गर्दै जारी प्रतियोगितामा भारतको पहिलो पदक सुरक्षित गरे। गत वर्ष सांघाईमा भारतले 5 कम्पाउन्ड पदक जितेको थियो। प्रधानमन्त्रीले भोलि तेलंगानामा रेलवे पूर्वाधार परियोजनाहरूको गर्नुहुनेछ उद्घाटन। पश्चिम बंगालमा मुख्यमन्त्रीको शपथ ग्रहण सम्पन्न। भारतीय विदेश मन्त्रीद्वारा ट्रिनिडाड तथा टोबाकोमा झण्डोत्तोलन समारोहलाई सम्बोधन। चिलीको विदेश मन्त्री मे 15 भारतको औपचारिक भ्रमणमा। तमिलनाडुमा नयाँ सरकार गठनमा थप ढिलाइ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: নগণ্য তবে মজার বিষয়টা কি জানেন, পৃথিবীর জল সমস্যাকে মিটিয়ে ফেলতে পারে চিরতরে। বিচিত্র সংবাদ শেষ হল।
2: খবর

0: उपराष्ट्रपति ने कहा कि गुरुदेव टैगोर का योगदान साहित्य के क्षेत्र से कहीं अधिक व्यापक था और आने वाली पीढ़ियों पर उनका अमिट प्रभाव रहेगा। प्रधानमंत्री नरेंद्र मोदी ने कहा कि गुरुदेव असाधारण प्रतिभा के धनी लेखक, विचारक और कवि थे। श्री मोदी ने कहा कि गुरुदेव ने एक दार्शनिक, शिक्षाविद, कलाकार और भारत की सभ्यतागत आत्मा की शाश्वत आवाज के रूप में अपनी छाप छोड़ी। रक्षा मंत्री राजनाथ सिंह ने कहा कि गुरुदेव ने एक भारत श्रेष्ठ भारत की भावना को मजबूत किया और भारत की सांस्कृतिक विरासत को दुनिया के सामने प्रभावशाली ढंग से प्रस्तुत किया। गृह मंत्री अमित शाह ने कहा कि गुरुदेव टैगोर ने साहित्य, संगीत और दर्शन के माध्यम से स्वतंत्रता की भावना को नई दिशा दी। समाचार कक्ष से विशाल शर्मा।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि तेलंगानामा लगभग 1,535 करोड़ रुपियाँको रेलवे अवसंरचना परियोजनाको लोकार्पण गर्नुहुनेछ। प्रधानमन्त्रीले धेरै कार्यक्रमहरूमा पनि भाग लिनुहुनेछ, जसमा 118 किलोमिटर लामो काजीपेट विजयवाडा मल्टी ट्रेकिङ परियोजना अनि काजीपेट रेल अण्डर रेल बाइपासको उद्घाटन सामेल छ। यी परियोजनाहरूको उद्देश्य प्रमुख रेल मार्गको क्षमतालाई बढाउन अनि भीडभाड कम गर्नु हो। प्रधानमन्त्रीले भोलि बेलुकी सिकन्दराबादको परेड ग्राउण्डमा एक जनसभा पार्टी कार्यकर्ताहरूलाई सम्बोधित पनि गर्नुहुनेछ। सरकारले राष्ट्रिय पञ्चायत पुरस्कार 2025 विजेताहरूको घोषणा गरेको छ। देशभरिबाट चुनिएका 42 पञ्चायतहरूलाई यो पुरस्कार दिनेछ। पञ्चायती राज मन्त्रालयले बताए अनुसार पुरस्कार वितरण समारोह 3 जुनमा नयाँ दिल्लीमा आयोजित गरिनेछ। मन्त्रालय अनुसार कर्नाटकले सबैभन्दा अधिक पुरस्कार प्राप्त गरेको छ, जसमा 6 पञ्चायतलाई चुनिएको छ। यसपछि आन्ध्र प्रदेश अनि ओडिसाको स्थान रहेको छ, जसमा 5-5 पुरस्कार रहेको छ। यी पुरस्कार 2 श्रेणी, दीनदयाल उपाध्याय पञ्चायत सतत विकास पुरस्कार अनि नानाजी देशमुख सर्वोत्तम पञ्चायत सतत विकास पुरस्कार अन्तर्गत दिनेछ। मन्त्रालयले बताए अनुसार विजेता पञ्चायतहरूलाई श्रेणी अनि स्तरको आधारमा 50 लाख रुपियाँदेखि लिएर 5 करोड़सम्मको वित्तीय प्रोत्साहन प्राप्त हुनेछ। यो पुरस्कार राष्ट्रिय ग्राम स्वराज अभियानको पञ्चायत प्रोत्साहन योजना अन्तर्गत दिइनेछ। पञ्चायती राज मन्त्रालयद्वारा प्रतिवर्ष यो पुरस्कार प्रदान गरिन्छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मीडिया ह्यान्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब सुन्नुहोस् रहल समाचार। भारतीय रिजर्व ब्याङ्कले हिन्दुजा हाउसिङ फाइनेन्स लिमिटेड अनि यस ब्याङ्क लिमिटेडमाथि रेगुलेटरी निर्देश पालन नगरेकोमा आर्थिक जरिमाना लगाएको छ। यी संस्थानहरूमाथि प्रबन्धन सञ्चालन अनि केवाईसीसित सम्बन्धित नियमहरू अनदेखा गरेको आरोप छ। रिजर्व ब्याङ्कले भनेको छ हिन्दुजा हाउसिङ फाइनेन्समाथि 1,80,000 रुपियाँको जरिमाना लगाइएको छ, कारण निर्देशकहरूको नियुक्तिको समय प्रबन्धनमा 30% भन्दा अधिकको परिवर्तन गरियो, तर यसका लागि रिजर्भ ब्याङ्कसित पूर्व अनुमति लिएन। विश्व स्वास्थ्य संगठनको प्रमुख टेड्रोस अदनोम गेब्रेसस हन्ता भाइरसबाट प्रभावित एमभी होड्रियोज क्रूज जहाजबाट 140 भन्दा अधिक यात्रीहरू अनि चालक दललाई सुरक्षित निकाल्नको निम्ति स्पेनको टेनेफी पुगेको छ। श्री टेड्रोसले पुष्टि गरेको छ हन्ता भाइरसबाट प्रभावित क्रूज यात्रीहरू अनि चालक दलको सदस्यहरूको सुरक्षित फिर्ताको निम्ति स्पेनको अधिकारीहरूसँग द्वीपको यात्रा गर्नेछन्। श्री टेड्रोसले भन्नुभयो जहाजमा सवार कुनै पनि व्यक्तिमा भाइरसको लक्षण देखिएको छैन, यद्यपि यात्रीहरूलाई एकान्तवासमा राखिनेछ। यस भाइरसबाट अहिलेसम्म 3 मानिसहरूको मृत्यु भइसकेको छ भने जहाजबाट पहिलेबाटै उत्रिसकेको 5 यात्रीहरूमा हन्ता भाइरसको पुष्टि भएको छ। प्रधानमन्त्री ग्राम सडक योजनाको 25 वर्षगाँठको अवसरमा भोलि मध्यप्रदेशको सिहारे जिल्लाको भैरुन्दामा रजत जयन्ती समारोहको आयोजन गरिनेछ। केन्द्रीय ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानको अध्यक्षतामा आयोजित यस कार्यक्रममा प्रधानमन्त्री ग्राम सडक योजनाको 4th चरणको शुभारम्भ गरिनेछ। यस अवसरमा श्री चौहान मध्यप्रदेशको मुख्यमन्त्री मोहन यादवलाई राज्यमा 973 सडकहरूको निम्ति वित्तीय आवंटन अनि स्वीकृति पत्र सुम्पिनेछ। ती सडकहरूको कुल लम्बाई 2,100 किलोमिटर भन्दा अधिक हुने। ग्रामीण विकास मन्त्रालयले बताए अनुसार यस परियोजनाहरूबाट राज्यको 987 बस्तीहरूलाई लाभ पुग्नेछ। मन्त्रालयले बताएको छ प्रधानमन्त्री जनजाति आदिवासी न्याय महाअभियान पहल अन्तर्गत 384 किलोमिटर भन्दा अधिकको सड़क परियोजनाहरूलाई पनि स्वीकृति दिनेछ, जसमा 168 पछौटे बस्तीहरूलाई प्रत्यक्ष लाभ पाउनेछ। भारतीय कुस्ती महासंघले विनेश फोगातलाई अनुशासनहीनता अनि डोपिङ रोधी नियमहरूको उल्लङ्घन गरेको आरोपमा कारण बताओ नोटिस जारी गरेको छ। 15 पृष्ठको नोटिसमा महासंघले भनेको छ, यूडब्ल्यूडब्ल्यू डोपिङ विरोधी नियम अन्तर्गत सन्यासबाट फर्किने खेलाड़ीहरूको निम्ति अनिवार्य 6 महिनाको नोटिस अवधि पूरा नगरेको कारण यस वर्ष 26 जूनसम्म घरेलु प्रतियोगिताहरूमा भाग लिन सक्ने छैन। महासंघले विनेशबाट 4 आरोपीहरूको स्पष्टीकरण मागेको छ। यसमा वर्ष 2024 पेरिस ओलम्पिकबाट उनको अयोग्यता पनि सामेल रहेको छ। यसमा डोपिङ विरोधी जाँच विफलता अनि मार्च 2024 को चयन परीक्षणहरूको अवधि 2 भारवर्गमा उनको भागीदारीको आरोप लगाइएको छ। यसै कारणले गर्दा विनेश भोलिदेखि गोण्डामा हुने राष्ट्रिय ओपन ऱ्याङ्किङ प्रतियोगितामा भाग लिन सक्ने छैन। विनेशलाई यस नोटिसको उत्तर दिनको निम्ति 14 दिनको समय दिएको छ। केरलामा मौसम विभागले आगामी 5 दिनसम्म राज्यका विभिन्न जिल्लाहरूमा भारी वर्षा, बिजुली चम्किने अनि तीव्र हावाको यल्लो अलर्ट जारी गरेको छ। विभाग अनुसार यल्लो अलर्ट आज 9 जिल्लाहरूमा अनि भोलि 7 जिल्लाहरूमा जारी रहनेछ। खराब मौसमको मध्यनजर जालहारीहरू

0: केरलम अनि लक्षद्वीपको तटहरूबाट समुद्रमा नजाने सल्लाह दिएको छ। यो समाचार युट्युबमा एट एआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुन्छ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। पश्चिम बंगालमा भारतीय जनता पार्टी विधायक दलका नेता शुभेन्दु अधिकारीले आज मुख्यमन्त्री पदको शपथ लिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि तेलंगानामा लगभग 1,535 करोड रुपियाँको रेलवे अवसंरचना परियोजनाको लोकार्पण गर्नुहुनेछ। सरकारले राष्ट्रिय पञ्चायत पुरस्कार 2025 विजेताहरूको घोषणा गरेको छ। प्रधानमन्त्री ग्राम सड़क योजनाको रजत जयन्ती समारोहको आयोजन भोलि गरिनेछ र भारतीय कुस्ती महासंघले विनेश फोगाटलाई अनुशासनहीनता अनि डोपिङ रोधी नियमहरूको उल्लंघन गरेको आरोपमा कारण बताओ नोटिस जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौं समाचारको साथमा भोलि बिहान 7:05 सुन्दै गर्नुहोस् आकाशवाणी।
1: श्रोताहरू, समय बेलुकीको 8 बजिसकेको छ। अब हजुरहरूलाई मनोरञ्जन गराउनेछौँ हिन्दी चलचित्रका मिठा मिठा गीतहरू सुनाएर। अब प्रथम प्रस्तुति स्वीकार्नुहोस्, दिल तो पागल है चलचित्रबाट गुन्जने स्वर रहेको छ लता मङ्गेशकर अनि उदित नारायणको, जसमा शब्द दिनुभएको छ आनन्द बक्सीले अनि सङ्गीत उत्तम सिंहले। त स्वीकार्नुहोस् यस गीतलाई।

त श्रोताहरू, अहिले सुन्नुभयो दिल तो पागल हेल चलचित्रबाट लता मङ्गेशकर अनि उदित नारायणको आवाजमा गीत। अब दोस्रो प्रस्तुति स्वीकार्नुहोस् मोहब्बत चलचित्रबाट गुन्जने स्वर रहेको छ कविता कृष्णमूर्तिको, जसमा शब्द दिनुभएको छ समीरले अनि सङ्गीत नदिम श्रवणले। स्वीकार्नुहोस् श्रोता यस गीत।

त श्रोताहरू सुन्नुहुँदैछ हिन्दी सिनेमाका गीतहरू। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्। जिन्दगी एक जुवा चलचित्रबाट गुन्जने स्वर रहेको छ आशा भोसलेको, जसमा शब्द दिनुभएको छ प्रकाश मेहराले अनि सङ्गीत बप्पी लहरीले।

श्रोताहरू अहिले सुन्नुभयो गुरु चलचित्रबाट गुन्जने स्वर थियो श्रेया घोषाल अनि उदय मजुमदारको, जसमा शब्द थियो गुलजारको अनि सङ्गीत एआर रहमानको। अब दोस्रो प्रस्तुति स्वीकार्नुहोस्, बरसात चलचित्रबाट गुन्जने स्वर रहेको छ कुमार सानु अनि अल्का याग्निकको, जसमा शब्द छ समीरको अनि सङ्गीत नदिम श्रवणको।

त श्रोताहरू अहिले सुन्नुभयो बरसात चलचित्रबाट गुन्जने स्वर थियो कुमार सानो अनि अलका याग्निकको जसमा शब्द थियो समीरको अनि सङ्गीत नदिम श्रवणको अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् हम तुम चलचित्रबाट गुन्जने स्वर रहेको छ अलका याग्निक अनि बाबुल सुप्रियोको जसमा शब्द दिनुभएको छ प्रसुन जोशीले अनि सङ्गीत जतिन ललितले

श्रोताहरू, अब कार्यक्रमको अन्ततिर आइसकेको छौँ। अब स्वीकार्नुहोस् कार्यक्रमको अन्तिम गीत 1942 अ लभ स्टोरीबाट गुन्जने स्वर रहेको छ कुमार सानु अनि कविता कृष्णमूर्तिको, शब्द जावेद अख्तर अनि सङ्गीत आरडी बर्मनको। त श्रोताहरू स्वीकार्नुहोस् यस गीतलाई।

हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। समय रातिको 11:10 भयो। यसका साथ अब आजको हाम्रो अधिवेशन यही समाप्त हुन्छ। भोलि बिहान 6:22 पुनः उपस्थित हुनेछौँ एफएम 103.5 मेगाहर्जमा प्रभातकालीन अधिवेशन लिएर। हवस् त, अहिलेलाई आज्ञा चाहन्छौँ।